0: न्यायको अन्त्य कोर्ट अफ नसपियो के अरे फाइनालिटी अफ द कोर्ट हो, कोर्ट अफ नसपियो त्यो मापदण्ड पूरा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न हो। यसै साथै त्यहाँ तपाईँको चाहिँ सुशासनको जग र विधिको शासनको जगलाई मान्ने हो भने के बुझ्नुभयो भाइ। तपाईँले चाहिँ के भन्नुहुन्छ भन्नुहुन्छ भने म विधिको शासन स्थापित गर्दै न्यायाधीश ल्याउँछु तर एक नम्बरको होइन पाँच नम्बरको भन्ने प्रश्न ल्याउँछु। उहाँहरूको पृष्ठभूमि के हो कि त्यो विषय बुझ्नुपर्छ। पहिलो विषय उहाँको उहाँहरूलाई चाहिँ कानूनका सिद्धान्त भन्दा मार्क्सवादको सिद्धान्त बढी आउँछ, कानूनका सिद्धान्त भन्दा नातावादको सिद्धान्त बढी त्यहाँ बढी स्थापित हुन्छ। उहाँहरूको एउटा पृष्ठभूमि जुन व्यक्ति जुन पृष्ठभूमिबाट आउनुभयो नि त्यो आउने पृष्ठभूमिले न्यायाधीशको भूमिका निर्वाह गर्न सक्छ कि सक्दैन, न्यायालयको मापदण्ड पूरा गर्न सक्छ कि सक्दैन, त्यहाँ न्यायकर्मीका रूपमा न्यायमूर्तिका रूपमा भूमिका निर्वाह गर्न सक्छ कि सक्दैन, आम नागरिकले न्याय प्राप्त गर्छन् गर्न सक्छन् कि सक्दैनन् उहाँले गरेको निर्णयबाट भन्ने प्रश्न महत्वपूर्ण हो क्या। साथै हामी चाहिँ के अरे तपाईँको चाहिँ एक्काइसौं शताब्दीको उत्तर आधुनिक कालमा छौं र उत्तर आधुनिक कालका कानूनका सिद्धान्तहरूले स्थापित गरेको न्यायाधीशको परिकल्पना गर्छौं भने के
1: न्यायालयमा अब अलिकति सुधारको आशा झिनो आशा चाहिँ गर्न सकिन्छ। अब अहिले जुन ढंगले चाहिँ उहाँ डाक्टर मनोज शर्मा सिफारिस हुनु भएको छ यसले चाहिँ आशासित प्रतिफल दिनेमा चाहिँ तपाईँहरू ढुक्क हुनुहुन्छ त्यसो भए?
0: होइन, म यसमा विश्वास छैन। मैले अघि तपाईँलाई भने यो कास्ट आयोजन हो, यो कबाडीको सामानलाई फेरि पगालेर फेरि फलाम बनाएको फलाम हो यो। त्यस कारणले अब गर्ने नै हो भने यसको समस्याको समाधान भनेको पुनः संरचना हो। जस्तो तपाईँको म एउटा उदाहरण पनि दिन्छु, मोहन शमशेर राणा प्रधान राणाकालको अन्तिम प्रधानमन्त्री हुनुहुन्थ्यो, तर के अरे नेपालमा प्रजातन्त्र स्थापना भइसकेपछि त्यही मोहन शमशेर के अरे रिफाइन भएर चाहिँ के अरे प्रधानमन्त्रीका रूपमा नियुक्ति हुनुभयो र परिणाम के प्राप्त भयो? यो मोहन शमशेरको नियुक्ति होइन क्या, यो राणा शासनको चाहिँ के अरे न्यायालय भनेको चाहिँ राणा शासनको पतनी होइन र कब्जा पनि होइन क्या। हामी त अहिले कुन अवस्थामा छौँ भने साँच्चै गर्ने हो शासकले भने एउटा माइतीघर मण्डलाबाट जस्तो तपाईँले चाहिँ बाह्र क्लास पढेको व्यक्तिले मेरिटोक्रेसीको परिभाषा दिन सक्दैन। साँच्चै तपाईँले चाहिँ यो मेरिटोक्रेसीको टेस्ट गर्ने हो भने आफूले बुझाएको थेसी र डिजर्टेसनलाई माइतीघर मण्डलाबाट एक घण्टामा जुन भाषामा लेखिएको छ त्यो भाषामा चाहिँ के अरे नागरिकहरूलाई जानकारी दिने अवस्था सिर्जना गरियो, त्यसले मेरिटोक्रेसी स्थापित गर्छ। त्यस कारण म सम्भावना चाहिँ देख्दिनँ। किन देख्दिनँ भन्नुहुन्छ भने उहाँहरू सबैको पृष्ठभूमि त्यही हो, बुझ्नुभयो? उहाँहरूले गरेका हरकत
1: न्यायालयमा चाहिँ राजनीतिक नियुक्तिहरू थियो, दलीयकरण थियो, होइन न्यायालयमा चाहिँ आफ्ना गोजेका मान्छेहरू चाहिँ पठाइन्थ्यो भन्ने खालको कुरा त हिजो पनि उठे। अब न्याय परिषदकै संरचना तपाईँले हेर्ने हो भने तीनजना चाहिँ राजनीतिक पृष्ठभूमिकै व्यक्तिहरू हुन्छन् त्यहाँ छनौट समितिमा। अब संवैधानिक परिषदमा आइसके पछाडि पनि राजनीतिक पृष्ठभूमिकै हाबी हुन्छ, यदि भएन भने कम्फर्टेबल खोजिन्छ। हिजो 77 केपी ओलीले दुईजनाले चाहिँ सिफारिस गर्न सक्ने गरी संशोधन गरे, बालिन्सा आएर पनि तीनजनाले निर्णय गर्न सक्ने गरी नै संशोधन गरे, कम्फर्टेबल सबैले खोज्छन्। अब यसबाट कसरी उन्मुक्ति हुन सकिन्छ?
0: यसको प्रश्नका सन्दर्भमा त मैले भने तपाईँलाई हिजो कुनै एउटा पार्टी थियो तर त्यो सरकारमा जाँदाखेरि त्यो पार्टीको हैसियत रहँदै रहँदैन। त्यस कारण मैले तपाईँलाई के भने शासकीय योग्यता र शासकीय नैतिकता, हिजो बालन शाह राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ के अरे वरिष्ठ नेताको रूपमा हुनुहुन्थ्यो, आज त्यो पोजिसन हो कि उहाँको त्यो मुलुकको प्रधानमन्त्रीको पोजिसन? त्यस कारणले शासकीय विवेक जुन छ नि, शासकीय विवेकलाई चाहिँ शासकीय नैतिकताले गवर्न गर्नुपर्दछ। त्यस कारण उहाँले न्याय परिषदमा तीनजना राजनीतिक पृष्ठभूमिका व्यक्ति छन् भन्नुको अर्थ भनेको न्यायालयमा राजनीतिक दलका चाहिँ कारिन्दाहरू अवसरवादीहरू के अरे नियुक्ति गर्नुपर्छ भन्ने होइन क्या। अदालतमा त्यस कारणले शासकहरूमा राजनीतिक शासकहरूमा योग्यता चाहिन्छ, शासकहरूमा नैतिकता चाहिन्छ, शासकहरूमा मापदण्ड चाहिन्छ, शासकहरूमा के अरे नर्म्स र भ्यालुहरू हुन्छन् भन्नुको अर्थ के हो तपाईँको भन्नुहुन्छ भने न्याय परिषदको संरचनामा तीनजना राजनीतिक कर्मी राजनीतिक पृष्ठभूमिका व्यक्तिहरू हुन्छन्। त्यस कारणले न्यायालयमा चाहिँ के तपाईँको चाहिँ राजनीतिक दलका कार्यकर्ताहरू भर्ना गर्नुपर्छ भन्यो भने त्यो शासकीय योग्यता शासकीय विवेक शासकीय नैतिकता कायम हुन सक्दै सक्दैन।
1: उच्च अदालतलाई केन्द्रमा आउन कति गाह्रो छ, होइन लोकसभाबाट फ्रेस आएका न्यायाधीशहरू चाहिँ होइन केन्द्रमा आउनै सक्दैनन्, सर्वोच्चमा पुग्नै सक्दैनन्, त्यहाँ चाहिँ निकै ठूलो सिन्डिकेट छ। तर दलीय भागभण्डाका आधारमा आफ्नो वकालत गरेका आधारमा चाहिँ फुत्त वकालत पेसामा लागेका व्यक्तिहरू चाहिँ न्यायाधीशको बिल्ला भिरेर चाहिँ अगाडि बढेको स्थिति छ।

0: धेरै खालका प्रक्रियाहरू छन् नि त होइन साजी?
1: होइन, यता सुन्नुहोस्, शासन सञ्चालन गर्ने विषय चाहिँ एउटा मापदण्डको हुन्छ क्या। अमेरिकामा राजनीतिक दलको मान्छे न्यायाधीश हुन्छ, तर राजनीतिक दलको मान्छेले न्यायाधीश नियुक्ति हुन्छ, तर त्यो त्यसले न्यायाधीश नियुक्ति भइसकेपछि राजनीतिक दलीय भूमिका निर्वाह गर्दै गर्दैन भन्ने प्रश्न हो क्या। उसले अब आफूलाई आफ्नो परिचय के रूपमा दियो भने न्यायाधीशका रूपमा स्थापित गर्यो क्या। अहिले अझ तपाईँले अर्को विषय पनि म अत्यन्त गम्भीरताका साथ भन्छु, कस्तो परिस्थिति सिर्जना भएको छ भन्नुहुन्छ भने नि, साथ देवर विद्वानले, भतिजी विद्वानले, भतिजो विद्वानले बहस गर्थे, र अङ्कल श्रीमानले चाहिँ के अरे भाउजूले भतिजो र साजीहरूले गरेको बहसलाई चाहिँ सदर गर्ने अवस्थामा सिर्जना भएको छ। जबसम्म मैले तपाईँले के भने, जबसम्म शासकहरूमा विभेद रहँदैन, जबसम्म शासकहरूमा योग्यता स्थापित हुँदैन, जबसम्म शासकहरूमा नैतिकता स्थापित हुँदैनन्, त्यति बेलासम्म चाहिँ तपाईँको चाहिँ के अरे जतिसुकै सुशासनको परिकल्पना गरे पनि त्यो परिकल्पना सम्भव हुँदैन। त्यस कारणले पहिलो विषय त महत्वपूर्ण विषय के हो भने शासकीय योग्यता, शासकीय नैतिकता र शासकीय विवेक र शासकीय करेज हो। त्यस कारण मैले तपाईँलाई के भने, अहिलेको कन्टेक्स्टमा चाहिँ नि मैले फलानालाई सिफारिस गरे भन्नुभन्दा पनि यिनीहरूको जुन पृष्ठभूमि छ नि, जुन पृष्ठभूमि एउटै छ, साँच्चै न्यायालयलाई चाहिँ त्यहाँ यो कास्ट आइरन यो रिकन्डिसनको फलामको प्रयोग गर्नुभन्दा नयाँ सोरुमबाट ल्याएर माइतीघर मण्डलमा परीक्षण गरेर तपाईँहरू जस्ता मान्छेहरू अगाडि बसेर प्रश्न सोधेर न्यायिक मूल्य मान्यता आचरण र विवेकको सम परीक्षण गरेर यदि प्रधान न्यायाधीशको नियुक्ति गरियो भने तपाईँले सोधेको प्रश्नको अर्थ पूरा हुन्छ, अन्यथा भनेको
0: तपाईँ
1: हामीले गरेको पनि
0: हस्। हामी यसको विषयमा आज बृहत छलफल गर्दैछौ टेलिभिजन रेडियो लगायतका प्लेटफर्महरूमा। यहाँलाई यो समयका लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो कानूनका जानकार डाक्टर महेन्द्र जङ शाह, आदरणीय श्रोता नेपाली बसमा छोटो विषय हुन्छ, विषयपछि पुनः उपस्थित हुनेछौं।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय काठमाडौं।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आयनी ब्याङ्क सबैका लागि ब्याङ्क डिश होम फाइबर नेट।
4: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता राजेन्द्र गौतम हुनुहुन्छ। राजेन्द्रजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
5: नमस्कार, धन्यवाद।
4: कस्तो छ यहाँको स्वास्थ्य अवस्था? राम्रै हुनुहुन्छ? स्फूर्ति हुनुहुन्छ?
5: म त एकदम नै राम्रो छ त हजुर, मेरो त।
4: तर पार्टीको त राम्रो छैन?
5: होइन, अब त्यो त जनमतबाट कहिले तल कहिले माथि भइरहन्छ नि, त्यो त के हुने?
4: होइन, तल र माथि त तल थियो, यति तल गयो कि अब त्यो कल्पना नै नगरेको ठाउँमा गयो नि त पार्टी।
5: होइन, त्यस्तो हुँदै हुँदैन राजनीतिमा।
4: किन हुँदैन? त्यो त देखिसक्यो त।
5: होइन, देखियो त, परिणामै आइसक्यो त, तपाईँले होइन, दुनियाँले थाहा पाइसक्यो नि।
4: थाहा पाइसक्यो। आज हेर्नुहोस् त, अनि एमाले किन यति कमजोर भयो आज? तपाईँहरूको कारणले होइन।
5: अब जनताको परिवर्तनको एजेन्डालाई हामीले बोक्न सकेनछौ भनेर भन्नु पर्यो हो। मान्छेले त परिवर्तन चाहे,
4: जनताले डिजिटल खोजे, तपाईँहरू चाहिँ परम्परागत रूपमै अगाडि जानुभयो होइन?
5: होइन, अब डिजिटलको युग पनि सुरुवात भएको छ, त्यसको परीक्षण हुन बाँकी नै छ, त्यो पनि ठुलो अग्नि परीक्षामा छ।
4: तर निचला कार्यक्रममा त पुरै डिजिटलाइजेसन गर्यो नि त सरकारले।
5: होइन, अब किताबमा डिजिटलाइजेसन गरेर हुँदैन, अब त्यसको चाहिँ यो खास गरिकन तपाईँले नीति कार्यक्रमको कुरा गरिरहँदा चाहिँ यो
4: डिजिटलाइजेसन जताततै योजनाहरू हेर्नुहोस् त आज।
5: अब महत्त्वाकांक्षीको त यसको कुराकानी नै नगर्नु सबै हो। यो वास्तवमा भन्दाखेरि नेपाल सरकारको नीति तथा कार्यक्रम 2083 जो हिजो प्रस्तुत भयो, यसको नेपाल सरकारको चाहिँ यो सैद्धान्तिक अवधारणा हो र वास्तवमा विकासको मार्गचित्र हो। तर यो कसरी लागू हुन्छ, अब यी कार्यक्रमहरूलाई लागू गर्नका लागि स्रोत के हो, बजेट विनियोजन के हुन्छ, स्रोत सुनिश्चितता के हुन्छ भन्ने कुरा टेकिन भइसकेकै छैन। त्यसैले अहिले चाहिँ के भन्छ भन्दाखेरि यो खाली चाहिँ सूचना र प्रविधिलाई मुख्य प्राथमिकतामा राखेर यो चाहिँ कार्यक्रम आएको देखिन्छ। तर कार्यक्रममा खास सुधार र रूपान्तरणको स्पष्ट खाका भने कार्यक्रमले बोक्न सकेको देखिनँ मैले।
4: होइन, यहाँ हेर्नु न, सीमा रहित अर्थतन्त्र, 7% आर्थिक वृद्धि दर लक्ष्य, सबै कारोबार डिजिटल प्लेटफर्मबाट, नेपाली जलको ब्रान्डिङ, रोजगार प्रवर्धन, सीमा विवाद समाधान, कूटनीतिक संवादबाट, ड्रोन तथा नाइट भिजनबाट चाहिँ सीमा नाकामा निगरानी गरिने हो, यति राम्रो कार्यक्रम आयो नि त होइन? अहिले
5: होइन, भाषामा सारे भाषामा लेखनमा सूचना प्रविधिलाई मुख्य आधार मानेर अथवा डिजिटाइजेसनलाई मुख्य आधार मानेर यो कार्यक्रम जसरी प्रस्तुत भएको छ, अब यो कार्यक्रमको कार्यान्वयन र कार्यक्रमको कार्यान्वयन मात्र होइन, कार्यक्रमलाई कार्यान्वयन गर्नका निम्ति यसको स्रोतको सुनिश्चितता भन्ने कुरा, बजेटले कसरी यसलाई चाहिँ सम्बोधन गर्छ त्यो हेर्न भन्छ।
4: होइन, एउटा कुरा, सहकारी पीडितले पनि त बचत फिर्ता पाउने भए, आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन हुने भयो, कार्डको प्रयोग हुने भयो, चुरेको वैज्ञानिक उत्खनन हुने भयो।
5: अब यसमा अब तपाईँले भन्ने कुरा हेर्न ठाउँमा छ, तर हामीले हेर्दाखेरि के देख्छौ भने वास्तवमा यो सरकारको जसले नेतृत्व गरेको हो, सरकारको प्रधानमन्त्री बालिन बिनाको चाहिँ के अरे भनौँ नीति कार्यक्रम जस्तो हामीले अनुभूति गरेका छौँ।
4: किन?
5: यो चाहिँ सय बुधामा लेखिया छ, ठिकै छ, सय बुधाको सार छ, तर धेरै जसो कार्यक्रमहरू यदि डिजिटाइजेसनको फ्याक्टरलाई त्यहाँ छोडिदिने हो भने धेरै जसो कार्यक्रमहरू कोही पुराना कार्यक्रमहरू आएका छन्, न त यसले चाहिँ उहाँहरूले गर्नुभएको आन्दोलनको चाहिँ आन्दोलनको मूल मर्मलाई बोक्न सकेको छ, न त यसले मुलुक रूपान्तरणको यो जनताले चाहेको रूपान्तरणको स्पष्ट खाका यसले दिन सकेको अवस्था छ। त्यसैले यसरी हेर्दाखेरि अक्षरमा यसलाई लिटरेसीमा हेर्दाखेरि आर्थिक वृद्धि दर, रोजगारी र उत्पादनमा वृद्धिको आधारले स्पष्ट दिन सकेको चाहिँ हामीले देखिरहेको छैन निजी कार्यक्रम हेर्दाखेरि। अब डिटेलमा बाइलाइन त अध्ययनकै क्रममा छ, तर सरसर्ती हेर्दाखेरि यो निजी कार्यक्रमले मुलुकको आर्थिक वृद्धि दर जो 7% म गर्छु भनेर भनेको छ, रोजगारी सिर्जनाको कुरा छ, उत्पादन वृद्धिका कुराहरू छन्, त्यसको चाहिँ स्पष्ट आधार र खाका यसले प्रस्तुत गर्न सकेको चाहिँ देखिएन।
4: हिजो नीतिता कार्यक्रम प्रस्तुत हुँदा हुँदै फुत्त निस्केर हिँड्नुभयो, उहाँ अलिकति बिरामी पर्नुभयो भनेर हाल्नु भएको थियो हाम्रो उहाँको सल्लाहकारले असीम शाह।
5: बिरामी पर्नुभयो त पछि जोडियो, तर के छ भने बालेन प्रधानमन्त्री देशको प्रधानमन्त्री हो, जो गेटमा जुन गेटअपमा उहाँ त्यहाँ प्रस्तुत हुनुभयो, उहाँले जुन खालको कार्यशैली त्यहाँ प्रस्तुत गर्नुभयो, उहाँले जसरी आफ्नो कार्यक्रम हेड अफ स्टेटले आफ्नो कार्यक्रम पढिरहेको निम्ति जसरी त्यसलाई बहिष्कार गरेर उहाँ बाहिर निक्लिनुभयो, यो अत्यन्त तीत लाग्दो अमर्यादित दुनियाँले देख्दा र हेर्दा पनि अशोभनीय जस्तो चाहिँ अनुभूति हामी सबैलाई भएको छ, जो तपाईँलाई पनि भइरहेको छ।
4: होइन, अहिलेको अवस्थामा चाहिँ प्रधानमन्त्रीले यसलाई बहिष्कारै गरेको हो त्यसो भए नीति तथा कार्यक्रमलाई?
5: हजुर,
4: नीति तथा कार्यक्रममा बहिष्कारै गरेको हो र त्यसो भए?
5: होइन, विषयमा छोडेर हिँडेको त अमर्यादित भएन, अशोभनीय भएन,
4: असंसदीय भयो होइन नेपालको इतिहासमा यो पनि असंसदीय भयो तपाईँहरूको विचारमा?
5: आजसम्म नेपालको इतिहासमा अशोभनीय अब अशोभनीय अमर्यादित ढङ्गको चाहिँ व्यवहार उहाँले देख्नुभयो, त्यो चाहिँ एउटा गम्भीर खालको छ, त्यसलाई इग्नोर गरेको पनि देखियो नि, यसले जसरी हेरे पनि हुन्छ।
4: तर बालेन शाह त एक्सनमा हुनुहुन्छ अहिले देश बनाउनलाई,
5: होइन? ठिक छ, एक्सनमा त म हुँदै हुनुहुन्छ, बुझेकै छ, हिँडाइमै एक्सन छ, घराइमै एक्सन छ, एक्सनको कुरामा केही छैन।
4: देशले राजेन्द्र गौतमजी इनर्जेटिक प्रधानमन्त्री पाएको छ नि, होइन? देशले
5: इनर्जेटिक उमेरको चल्ला पूजा त सबै पाएको छ, तर अब यसमा चाहिँ दुई तिनवटा कुराहरू खास गरिकन राजनीतिक दलहरूसँगको संवाद गरेर संविधान संशोधन गर्छु भन्दा भर्खर रियलाइजेसन हुँदैछ। यहाँ राजनीतिक दलहरू पनि छन्, दलहरूसँग पनि संवाद गर्न जरुरी छ, सहमति बेगर संविधान संशोधन हुँदैन भन्ने कुराको रियलाइजेसन चाहिँ नभए कोही छैन हामी बाहेक भन्ने नै थियो। त्यसैले गर्दाखेरि यो रियलाइजेसनको चाहिँ यो नीति तथा कार्यक्रमले सरकारको सैद्धान्तिक अवधारणाले एउटा रियलाइजेसनको प्रक्रिया आरम्भ गरेको छ र संविधान संशोधनको एजेन्डालाई प्राथमिकता दिन दिएको जस्तो देखिन्छ, तर यसले चाहिँ अब दलहरूको उपस्थिति र सहमति अनिवार्य छ भन्ने कुरालाई पनि उसले ध्यानमा राखेको चाहिँ देखियो। यो एउटा चाहिँ यो ठिकै छ, यसलाई हामीले खुसीकै रूपमा लिनुपर्छ यो विषय एउटा।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 7 बज्यो।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582578582779582780।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: हाड़ चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
4: यही जेठ 2 गते शनिबार
5: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
6: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
5: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
4: यही जेठ 2 गते शनिबार।
7: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
6: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
5: सम्पर्क फोन नम्बर 0767-420-27
6: 420-27।
5: सम्पर्क मोबाइल नम्बर 98572-597
6: 98511-89918। रेडियो दिदी बहिनी 95.2 मेगा।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बिमाको लाभ दि आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, सेयर गरिदिउँ कि क्या हो?
1: राख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक आठ बज्यो।

0: समाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: राम्रो आमदानीको खोजीमा लाखौं नेपाली वैदेशिक रोजगारीमा छन्। तर विदेशमा कार्यस्थलको दबाव, भाषा र संस्कृतिको भिन्नता, एक्लोपन, असुरक्षित कामको वातावरण तथा सीमित स्वास्थ्य सेवाका कारण उनीहरू शारीरिक मात्र होइन गम्भीर मानसिक स्वास्थ्य समस्याबाट पनि प्रभावित हुने गरेका छन्। विदेशमा सहज रूपमा स्वास्थ्य सेवा नपाइनु, अस्पताल जान डर लाग्नु तथा कानूनी झन्झटका कारण धेरै श्रमिक उपचारबाट वञ्चित हुने अवस्था छ। यही समस्यालाई मध्यनजर गर्दै वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको छ। 3.5 वर्ष अघि शुरू गरिएको यो सेवा मार्फत विदेशमा रहेका नेपाली श्रमिकहरूले नेपालमै रहेका विशेषज्ञ डाक्टरहरूसँग प्रत्यक्ष सम्पर्क गरेर स्वास्थ्य परामर्श लिन सक्ने सुविधा पाएका छन्। विशेष गरी तनाव, चिन्ता र डिप्रेशन जस्ता मानसिक स्वास्थ्य सम्बन्धी समस्यामा गोप्य र सहज परामर्श उपलब्ध गराइनु यस कार्यक्रमको महत्वपूर्ण पक्ष हो। आजको देश परदेशमा हामी टेलिमेडिसिन सेवा कसरी सञ्चालन भइरहेको छ, यसको प्रभाव कस्तो देखिएको छ, मानसिक स्वास्थ्यलाई किन प्राथमिकतामा राखिएको छ र आगामी दिनमा सेवालाई अझ प्रभावकारी कसरी बनाउने योजना छ भन्ने विषयमा वीर अस्पतालको टेलिमेडिसिन केन्द्रका फोकल पर्सन डाक्टर संजय ढरेलसँग कुराकानी गर्दैछौ।
2: मुख्य विषयवस्तुमा प्रवेश गर्नुभन्दा अगाडि आजभोलिको कार्यव्यस्तता के कस्तो छ यसैबाट कुराकानी सुरु गरौँ।
3: कार्यव्यस्तता त अब यही हो होइन, टेलिमेडिसिन सेन्टरमा कार्यरत छु। हाम्रो दैनिक चाहिँ अब बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म हुन्छ। श्रमिकहरूले आफ्नो स्वास्थ्य समस्याहरू राख्नुहुन्छ र त्यही अनुसार बढ़िरहेका छौं। अब केही सुधारका कुराहरूमा पनि सक्रिय रहेको छु होइन, विभिन्न बैठकहरू हुन्छन्। अब त्यस्तै छ, हजुर हजुर भइ नै भए हामी त अब काम गर्नेको लागि हो होइन, त्यही अनुसार भइरहेछ।
2: विशेष गरी वैदेशिक रोजगार बोर्डको सचिवालय र सँगसँगै वीर अस्पतालको सहकार्यमा सरकारले टेलिमेडिसिन सेवा शुरू गरेको, विशेष गरी विदेशमा रहेका नेपालीहरूलाई सहजीकरण गर्नको लागि, उहाँहरूलाई स्वास्थ्य समस्यामा परेका समस्याहरूको अलिकति सहजीकरण गर्न परामर्श दिनको लागि शुरू गरिएको हो र कतिलाई चाहिँ यो थाहा नभएको अवस्था पनि छ अहिलेसम्म। शुरूमा त यसको पृष्ठभूमिबाट कुराकानीमा प्रवेश गर्न चाहन्छु। खासमा टेलिमेडिसिन भनेको के हो, यसैबाट कुराकानी शुरू गर्नु।
3: अब यो टेलिमेडिसिन भन्ने सर हामीले कुनै माध्यम प्रयोग गरेर आफ्नो स्वास्थ्य समस्या केही छ भने राख्ने विधि हो होइन, जस्तो टेलिमेडिसिन भन्ने सर दूर चिकित्सा सेवा भन्छौँ। अब यो ठ्याक्कै नेपाली टर्मिनोलोजी नभए नै यसलाई उल्था गर्दाखेरि लगभग त्यही हुन्छ। र हामीले चाहिँ मेन भनेको कुनै पनि माध्यमबाट, कुनै टेक्स्ट होस्, फोन होस्, म्यासेज अथवा भिडियो अडियो केही सन्देश पठाएर, कहीँ केही छोडेर, कुनै न कुनै माध्यमबाट चाहिँ एउटा स्वास्थ्यकर्मी अथवा डाक्टर होइन उहाँहरू समक्ष चाहिँ कुनै बिरामीले चाहिँ आफ्नो समस्या राख्नुभयो भने त्यही विधि नै टेलिमेडिसिन सेन्टर हो।
2: यो यसको परामर्श र उपचारको प्रक्रियाको बारेमा एकछिन पछि आउँला। विशेष गरी जुन सरले सहज तरिकाले बुझाउनुभयो, विदेशमा रहेका नेपाली श्रमिकहरू विशेष गरी, र श्रमिकहरू मात्र नभएर अरू नेपालीहरूलाई पनि के स्वास्थ्य समस्या परेको छ भने चाहिँ त्यो अवस्थामा हामीले यहाँबाट सहजीकरण गर्छौं, परामर्श दिन्छौं भन्ने कुरा बताइरहँदाखेरि यो मध्यपश्चिमको अवस्था मैले अलिकति जोड्न चाहे, किनकि 17 लाख हाराहारीको हाम्रो नेपाली जनशक्ति त्यो ठाउँमा हुनुहुन्छ, विशेष गरी खाड़ी देशहरूमा, र मानसिक समस्याको बारेमा एउटा डरको बारेमा पनि विभिन्न संचार माध्यमहरूमा पछिल्लो समय त्यहाँको अवस्थाको चित्रण गरिएको छ। र यो पछिल्लो समय हामीसँग सञ्चालन भइरहेको जुन टेलिमेडिसिन छ, यसमा चाहिँ त्यो मध्यपश्चिमका श्रमिकहरूको सम्पर्क अथवा गुनासाहरू आए कि आएनन्?
3: यो बीचमा हामीलाई यो जुन यो तपाईँले भन्न खोज्नुभएको यो विश्व युद्ध टाइपले एउटा देश र अर्को देश बीचमा भएको युद्ध अनुसार चाहिँ मध्यपूर्वी उसमा नेपालीहरू रहने एउटा अलिकता त्रासको स्थिति थियो होइन, त्यसबीचमा पनि केही समस्याहरू उहाँहरूले राख्नुभयो होइन, त्यो बीचमा हामीले त्यही अनुसारले सम्बोधन गरिसकेका छौँ। र कस्तो छ भन्दाखेरि अब यो जति बाहिर यो चर्चा भयो, मतलब उसको युद्धको होइन, त्यो अनुसार चाहिँ यो हेल्थ यो स्वास्थ्य क्षेत्रमा चाहिँ त्यो अनुसार चाहिँ त्यस्तो खालको ठूलो चुनौतीपूर्ण स्थिति चाहिँ हामीले महसुस गरेनौँ। नियमित रूपमा श्रमिकहरूले जसरी चाहिँ हामीलाई आफ्नो स्वास्थ्य अवस्था राख्नुहुन्थ्यो त्यही अनुसार नै राखेको पाएँ. कुनै त्यस्तो अप्ठ्यारो स्थितिमा उहाँहरूले फोन गर्नुभएको स्थिति पनि थियो र हामीले त्यही अनुसार सम्बोधन पनि गर्यौँ.
2: विशेष जस्तो एउटा सामाजिक सञ्जालमा बढी भनौँ होइन, सामाजिक सञ्जालमा जुन दृश्य देखाइयो खाडी देशहरूमा भएका नेपालीहरूको अवस्था भयावह छ होइन, अब मानसिक समस्या छ, रोजगारी गुम्ने समस्या छ र सँगसँगै कति बेला कहाँनिरबाट के हुन्छ भन्ने खालको एउटा अवस्था देखाइएको थियो. ठ्याक्कै तपाईँ त अब सम्पर्कमा पनि रहिरहनु भएको होला, उतापट्टिबाट गुनासो पनि सुनिरहनु भएको होला, अवस्था त्यस्तै देखियो कि उहाँहरूले कुराकानी गर्दाखेरि अलिकति फरक अथवा कस्तो रह्यो?
3: अनि यस्तो छ, अब यो मानसिक अवस्थामा के छ भन्दाखेरि हजुरले इङ्गित गर्न खोज्नु भएको चाहिँ पोजिटिभ फ्याक्टरहरू भयो, मतलब त्यो सिनारियोमा चाहिँ एउटा त्रासको स्थिति, जागिर गुम्ने स्थिति होइन, त्यो चाहिँ अब एक्सटर्नल फ्याक्टर भयो. अब त्यसको लागि चाहिँ हामीले काउन्सिलिङ अथवा परामर्श गर्दाखेरि पनि त्यही अनुसारले होइन, अब यो कस्तो छ भन्दाखेरि मैले यो अनुभव गरेको कुरा चाहिँ परिस्थितिहरू जीवनमा जति बेला जे पनि हुन सक्ने स्थिति भएको कारणले गर्दाखेरि हामीले त्यस्तो वर्गको बिरामीहरूलाई त्यही अनुसारले परामर्श दियौँ. अब यो हजुरले इङ्गित गर्नुभएको भने चाहिँ ट्रान्जियन्ट हो, मतलब टेम्पोररी, अब यो सधैँ लम्बी राख्ने कुरा पनि भएन होइन. दीर्घकालीन हो भने हामीले त्यही अनुसार एप्रोच गर्थ्यौँ. अब विश्वमै अब एउटा शान्तिको प्रयास भइरहेको अवस्थामा अब हामीले नै त्यसलाई कुर्नु बाहेक अरू विकल्प थिएन र हामीले यहाँ टेलिमेडिसिन सेन्टरमा सम्पर्क गर्नुभएका बिरामीहरूलाई नै त्यही अनुसारले परामर्श दियौँ. त्यस्तो आफ्नो साथी अथवा आफ्नो वरपर रहेका कुनै पनि नेपालीहरूलाई त्यस्तो परिस्थिति भयो भने या त हामीसँग सम्पर्क गर्ने या त नजिकको दूतावासमा सम्पर्क गर्नुहोला. दूतावासमा समन्वय हुन सकेन अथवा त्यही खालको परिस्थिति भयो भने हामीहरूलाई पनि गर्न सक्नुहुन्छ भनेर हामीले त्यसरी चाहिँ मास कम्युनिकेट चाहिँ गरेका थियौँ है. अब यसमा चाहिँ यो मैले अघि इङ्गित गरिहालेँ, ट्रान्जियन्ट टेम्पोररी फेज हो होइन, एउटा परिस्थिति आयो, त्यो परिस्थितिमा हामीले समयलाई कुर्नुभएको त विकल्प थिएन होइन, शान्तिलाई कुर्नुभएको त विकल्प थिएन. त्यही अनुसार हामीले श्रमिक नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई डाइरेक्ट कम्युनिकेसन अनुसार सोधै पनि भन्यौँ, प्यासिभ कम्युनिकेसन अथवा इन्डाइरेक्ट कम्युनिकेसन साथीभाइहरूलाई भनिदिनु होला भनेर त्यही अनुसारले मासमा पनि पुग्यौँ.
2: डाक्टर साहब, अब अलिकति मुख्य कुराकानीतर्फ पनि लागौँ. विशेष गरी यो वैदेशिक रोजगारीमा जाने जति पनि श्रमिकहरू हुनुहुन्छ अथवा नेपालीहरू हुनुहुन्छ र टेलिमेडिसनमा उहाँहरूले जसरी सम्पर्क गरिरहनु भएको छ, विदेशमा रहेका नेपालीहरूको विशेष गरी गुनासो अथवा बढी जसो देखिने स्वास्थ्य समस्या चाहिँ के कस्ता हुँदोरहेछन्?
3: अब स्वास्थ्य समस्या चाहिँ तपाईँको यो के भन्छ पेसा अनुसारले पनि समस्याहरू आइरहेका छन् होइन, जस्तो लामो समयसम्म एसीमा बस्ने, त्यस गरी उभिनुपर्ने समस्याहरू, त्यही अनुसारले इङ्गित गरेर हाड जोडिएका समस्याहरू, कतिलाई अब कतिको हामीले पेसा सोच्छौँ अब रातभरि ड्युटी गर्नुपर्ने, दिउँसो ब्रेक पाइने होइन, त्यो अल्टरनेटिभ वर्किङ प्याटर्नले गर्दाखेरि स्लिपहरू बिग्रिएको होइन, स्लिप प्याटर्न बिग्रिएको, निन्द्राको कमी, त्यसै गरी त्यसपछि निम्ताउने एन्जाइटीका समस्याहरू होइन, अनि कतिको खानपानको समस्याहरू पनि छ. बाह्र घन्टा लामो ड्युटी, बिहान ब्रेकफास्ट छुट्ने अथवा दिउँसो त्यही खालको समस्याले गर्दाखेरि चाहिँ पेट सम्बन्धीका रोगहरू, कतिलाई चाहिँ अब प्रोलङ तपाईँको विशेष गरी खाडी मुलुकमा हामी भन्छौँ घाम, अनि त्यसपछि अब त्यो फरक परिवेशमा गर्दाखेरि छालाका समस्याहरू होइन, अनि त्यसै गरी मानसिक अवस्था घर परिवारदेखि टाढा रहँदाखेरि त्यही अनुसारले हामीलाई चाहिँ एडजस्टमेन्ट डिसअर्डरका कुराहरू छन्, अनि तपाईँको नसा सम्बन्धीका त्यस्तै खाले समस्याहरू छन्, नसार्ने रोगमा विशेष गरी प्रेसरका बिरामीहरू होइन, कति त ग्रेड टूमै हामीलाई चाहिँ ट्रिटमेन्ट नगरेको अवस्थामा ग्रेड टूको हामीलाई यो हाइपरटेन ब्लड प्रेसरको बारेमा चाहिँ अब त्यही अनुसारले चाहिँ रिडिङ बताउनुहुन्छ, त्यही अनुसारले म्यानेज गर्ने अथवा परामर्श गर्नुपर्ने हुन्छ हामीले. त्यसै गरी किडनी हेल्थका कुराहरू छन् होइन, मृगौला रोग सम्बन्धीको अब यो यसको धेरै फ्याक्टरहरू छन्, अब मैले छोटो समयमा अब त्यतातिर जान चाहिँ दिवस, अब यो हाइड्रेसन प्याटर्नहरू, पानी पिउने दैनिकी जुन छ होइन, अब त्यसलाई छोडेर चाहिँ अरू बेभरेजहरू जस्तो अब अन्य पेय पदार्थहरू पिउने पानीको साटोमा, त्यसले गर्दाखेरि चाहिँ उहाँहरूको किडनीमा समस्या, दुखाइको दुखाइ जुन हामी औषधि लिन्छन् त्यहाँ श्रमिकहरूले, त्यो चाहिँ अनियन्त्रित अवस्थामा होइन, प्रोलङ धेरै लामो समय एकैचोटि धेरै मात्रामा सेवन गर्नाले चाहिँ र किडनीलाई पनि असर गरेको अवस्था, अब थुप्रै यो धेरै सिनारियोले चाहिँ हाम्रो श्रमिकहरूको स्वास्थ्यमा चाहिँ असर गरिरहेको छ होइन. हामीले त्यतातिर पनि ध्यान दिइरहेका छौँ. खालि अब समस्या छ भने औषधि पठाइहाल्ने भन्दाखेरि पनि श्रमिकको स्वास्थ्यसँग जोडिएका विभिन्न विषयहरूलाई चाहिँ हामीले सम्बोधन गर्दै अगाडि बढिरहेका छौँ.
2: भनेपछि श्रमिकको कामको क्षेत्र अनुसार उहाँलाई पर्ने स्वास्थ्य समस्या पनि फरक फरक हुँदा रहेछन् भनेर बुझ्नु पर्छ.
3: हजुर, अब कस्तो छ भन्दाखेरि श्रमिकको पनि हाम्रो डिफ्रेन्ट लेयर छ होइन. जस्तो कतिले समस्या बताउन सक्नुहुन्छ, कतिले बताउन सक्नुहुन्न, कति अफिसमा काम गर्नुहुन्छ, कति बाहिर काम गर्नुहुन्छ, कति जोखिमयुक्त ठाउँमा काम गर्नुहुन्छ, कति सहज अवस्थामा काम गर्नुहुन्छ, कामको प्रकृति क्षेत्र अनि त्यही अनुसारले चाहिँ आफ्नो अप्रोच होइन, स्वास्थ्यलाई लिएर अप्रोच, चेतना, आत्मचेतना, त्यसपछि त्यही अनुसारले अभिव्यक्ति गर्ने क्षमता, विभिन्न लेयरमा छ. हामी त्यही अनुसार चाहिँ बिरामीहरूको चाहिँ स्वास्थ्य अवस्थालाई सम्बोधन गर्छौँ.
2: अनि जसरी एकजना श्रमिकले आफ्नो स्वास्थ्य समस्याको बारेमा जिज्ञासा हुन्छ, उत्सुकता हुन्छ, के गर्ने होला, कसरी उपचार गर्ने होला भन्ने उहाँहरूको आफ्नो एउटा समस्या त्यो पनि हुन्छ, र ती श्रमिकहरूले चाहिँ हामीसँग कसरी सम्पर्क गर्नुहुन्छ र सम्पर्क गरिसकेपछि हामीले चाहिँ उहाँहरूलाई कसरी परामर्श दिन्छौँ.
3: हामीलाई सम्पर्क गर्ने माध्यम चाहिँ हामीले निशुल्क माध्यम राखेका छौँ होइन. तीनवटा एप्लिकेसन्सहरू अहिले युजमा छन्, त्यो वाट्सएप, भाइबर, इमो. यसमा त्यो दुईवटा नम्बर छ, 9853 45 701, 9853 45 702. यी दुई नम्बरमा चाहिँ यी तीनटा एप्लिकेसन्सहरू चाहिँ जोडिएका छन्। हजुरहरूले फोन गर्दा पनि पैसा लाग्दैन, आफ्नो कार्यालय समय एकदम बिजी छ, फोन गर्न पाउनु भएको छैन, अथवा हाम्रो कार्यालय समयसँग म्याच गरेको छैन भने पनि तपाईँहरूले चाहिँ हामीलाई अडियो, टेक्स्ट अथवा कुनै पनि माध्यमबाट चाहिँ हामीलाई आफ्नो स्वास्थ्य समस्या राख्नुभयो भने चाहिँ हामीले प्रत्यक्ष कल आउँदाखेरि त्यही अनुसार सम्बोधन गर्छौँ. अफ टाइममा पनि तपाईँहरूको त्यस्तो केही समस्याहरू छन् भने हामीले त्यही अनुसारले चाहिँ तपाईँलाई फलोअप पनि गर्छौँ, तपाईँहरूलाई फेरि कल ब्याक गर्ने, तपाईँहरूको समस्या सुन्ने पनि गर्छौँ. त्यही अनुसारले चाहिँ यहाँको समय मिलेन अथवा त्यहाँबाट कति बेला फोन गर्ने, उठ्छ उठ्दैन भन्नेतिर भन्दा पनि आफ्नो समस्या अभिव्यक्त गरिहाल्नु होला. जुन देशमा वाट्सएप चल्दैन, तपाईँहरूले भाइबर मार्फत हामीलाई समस्या राख्न सक्नुहुन्छ. भाइबर नचल्ने देशमा इमो मार्फत गर्न सक्नुहुन्छ, इमो भाइबर नचल्नेमा वाट्सएपबाट गर्न सक्नुहुन्छ, कुनै पनि माध्यमबाट चाहिँ हामीमा जोडिन सक्नुहुन्छ. वाट्सएप चल्दैन भनेर तपाईँले समस्या राख्नु नछोड्नु होला, किनकि अर्को माध्यम हामीमा छ, भाइबर छ, इमो छ होइन. यसरी चाहिँ आफ्नो स्वास्थ्य समस्याहरू राखिरहनु होला, हामी त्यही अनुसारले चाहिँ तपाईँहरूको स्वास्थ्य अवस्थालाई सम्बोधन गर्छौँ.
2: अनि यो टेलिमेडिसिन मार्फत जसरी बिरामीले आफ्नो समस्या बुझाउनुहुन्छ अथवा बताउनुहुन्छ र त्यसपछि उपचार सिफारिस गर्ने प्रक्रिया चाहिँ कस्तो हुन्छ?
3: उपचारको हकमा चाहिँ हामीले रिसेन्टली पनि मन्त्रालयले, स्वास्थ्य मन्त्रालयले, त्यसै गरी श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डको सचिवालय र वीर अस्पताल होइन, त्यो अनुसारले चाहिँ एउटा समन्वयमा पछिल्लो अवस्थामा के आएको छ भने हामीले अब टेलिट्राइजिङ पनि सुरु गर्दैछौँ. त्यो भनेको बिरामी कुन अवस्थामा हो होइन, जस्तो ग्रिन, येल्लो, रेड भन्छौँ होइन, त्यही अनुसारले चाहिँ हामीले चाहिँ बिरामीलाई चाहिँ त्यही अनुसार सेग्रिगेट गर्छौँ र त्यही अनुसार चाहिँ अब औषधि चाहिनेलाई औषधि, परामर्श चाहिनेलाई परामर्श, अथवा त्यहाँको हस्पिटलमा चाहिँ रिफरल गर्नुपर्ने अवस्था, सोझै हस्पिटल भिजिट गर्नुपर्ने अवस्था. सो यसरी चाहिँ अब हामीले टेलिट्राइजिङ पनि प्रयास गर्दैछौँ. अहिले हाल अभ्यासमा रहेको कुरा चाहिँ बिरामीहरूले हामीलाई सम्पर्क गर्नुहुन्छ, हामीले उहाँको समस्या सुन्छौँ. हाम्रो मेन फोकस भनेको चाहिँ उहाँको स्वास्थ्य अवस्था कुन अवस्थामा छ र के गर्नुपर्ने भन्ने छुट्याउने नै हो अहिलेलाई. त्यही अनुसारले हामीले परामर्श दिइरहेका छौँ. उहाँहरूको हामीले ट्रिटमेन्ट हिस्ट्री पनि लिन्छौँ, कुनै औषधि खाइरहनु भयो कि, अब खानु सुरु गर्नुपर्ने हो कि होइन, अथवा अन्य केही स्वास्थ्य परीक्षण अस्पतालै गएर गर्नुपर्ने हो कि, त्यो अवस्थालाई पनि हामीले हेरेर औषधि चाहिनेलाई चाहिँ हामीले प्रिस्क्रिप्सन पठाएर नै त्यही अनुसार चाहिँ औषधि सेवन गर्नको लागि चाहिँ हामीले भन्छौँ उहाँहरूलाई.
2: भनेपछि औषधि पठाउनेसम्मको प्रक्रिया तपाईँले बताइसक्नु भएको छ, उपचारको प्रक्रिया चाहिँ हुन्छ कि हुँदैन?
3: उपचारको प्रक्रियामा चाहिँ उहाँहरूले अब त्यो हामीले दिएको डकुमेन्ट अथवा प्रिस्क्रिप्सन त्यहाँ सब्मिट गर्नुहुन्छ. त्यो सब्मिट गरिसकेपछि अब यसमा दुई खाले छ, एउटा चाहिँ उहाँले सोझै फार्मेसीमा गएर औषधि लिन सक्ने भयो, अघि मैले भने तपाईँलाई पेन किलरका कुराहरू, एनएसआइडीका कुराहरू होइन. त्यो चाहिँ कस्तो छ भन्दाखेरि हामी कहाँ सम्पर्क नआए सेवन गर्नुहुने बिरामीमा चाहिँ तपाईँको के भन्छ साइड इफेक्टहरू देखिने अथवा लामो प्रयोगले चाहिँ मृगौलाको कुराहरू गरियो खराब हुने होइन. यसमा चाहिँ अब हाम्रो कन्सल्टेसनसँग आएपछि हामीले त्यसलाई चेकआउट गर्छौँ, मतलब चेक इन गर्छौँ. कति खाने, कुन समयमा खाने, कति बेला रोक्ने, के गर्ने, कुन परीक्षण गर्ने, सबै कुराहरू चाहिँ छुट्याएपछि मात्र हामीले त्यो ब्यारियरलाई पनि त्यो पछि असर गर्ने कुरालाई हामीले तत्कालै रोकिहाल्यौँ होइन. अर्को चाहिँ के छ भन्दाखेरि श्रमिकहरूको एउटा के भनाइ छ भने हामीले मैले बताएको कुरा चाहिँ सम्बन्धित चिकित्सकले ठिक ढङ्गले बुझ्यो कि बुझेन, मैले एउटा कुरा गरेँ उसले अर्को तरिकाले बुझेर मलाई अर्कै खाले औषधि दियो कि होइन, त्यो खालको ब्यारियर कट गर्नको लागि पनि हामीले हाम्रो प्राइमेरी यो कन्सल्टेसनले चाहिँ उहाँहरूलाई मद्दत गरेको छ. जस्तो हामीले उहाँहरूको वर्गीकरण गरिदिइसकेपछि तपाईँले के गर्नुपर्ने, के औषधि खाने भनेर छुट्याइदिइसकेपछि हामीले दिएको औषधि त्यहाँ डिस्पेन्स गर्न अथवा दिन नमिले पनि सम्बन्धित बिरामीले चाहिँ अब के स्योर हुने भयो सम्बन्धित बिरामी भने मलाई चाहिँ सम्बन्धित विभागमा जानुपर्ने रहेछ है भनेपछि त्यहाँबाट पनि उहाँ सहज अवस्थामा कस्तो डिनायल फेज हुनसक्छ. जस्तो यो विशेष गरी मानसिक रोगको अवस्थामा होइन, हामीले भनेको उहाँहरूलाई जे डायग्नोस गर्छौँ त्यो अनुसार चाहिँ उहाँहरू सम्बन्धित मानसिक विभागमा सोझै पुग्न सक्ने भयो हाम्रो डकुमेन्ट दिएपछि. त्यो नभए भन्दा के हुँदो रहेछ भने उहाँहरू सिम्टोमेटिक ट्रिटमेन्ट मतलब लक्षण जे हो त्यो गर्दा गर्दा गर्दा गर्दा चाहिँ लामो समयसम्म त्यो औषधि खाने खर्च त्यस्तै हुने अनि पछि विभिन्न समस्याहरू निम्तिने गर्दाखेरि त्यसलाई पनि अब हाम्रो यो टेलिमेडिसिन सेन्टरले चाहिँ कट गरेको छ. त्यो कुरालाई चाहिँ हामीले नियन्त्रणमा ल्याउने प्रयास गरेका छौँ.
2: यो टेलिमेडिसिन सेन्टरले दिएको यो परामर्श सेवा चाहिँ एकदम निशुल्क.
3: हजुर, हाम्रो प्रयास नै के यो कस्तो छ भन्दाखेरि थोरै मैले जोडिहालेँ, यो हेल्थ केयर के हुन्छ भने कस्ट इफेक्टिभनेसको एकदमै एकदमै ठुलो रोल छ. तपाईँ एफोर्ड गर्न सक्नुहुन्न, तपाईँ स्वास्थ्य संस्थामा जान सक्नुहुन्न, तपाईँलाई अन्य खाले नै समस्याले घेरिरहेको छ, बाँधिरहेको छ भनेपछि तपाईँको एक्सेस टु हेल्थ केयर होइन, तपाईँ स्वास्थ्य केन्द्रमा जान पनि तपाईँ डिनाई गर्नुहुन्छ, मतलब समयमा जानु पनि ढिलो पुग्नुहुन्छ लगायत यस्तो खाले समस्याहरू देखिन्छ. त्यो कारणले गर्दा खालि कुराले मात्र त हुँदैन होइन, अब त्यो फेजलाई पनि टार्गेट गरेर कम्तीमा हामीले चाहिँ यो नेपाल सरकारले चाहिँ अब यो हामीले दिने जुन परामर्श हुन्छ होइन योहरू निशुल्क हुन्छ, हामीले उहाँहरूलाई गर्ने सहजीकरण प्रयासहरू जति हुन्छ त्यो सबै निशुल्क हुन्छ. त्यसपछि उहाँहरूलाई चाहिँ के हुन्छ भने हामीले जुन प्रिस्क्रिप्सन प्रेषण गर्छौँ त्यो अनुसार उहाँहरूले औषधि पाउनु भयो कि भएन भनेर फलोअप हुन्छ, सम्बन्धको प्रक्रियामा चाहिँ हुन्छ. अनि दोस्रो हामी के पनि गर्छौँ भन्दाखेरि उहाँहरूको यो कस्ट इफेक्टिभनेसको कुरालाई ख्याल गरेर चाहिँ अब हामीले दिएको परीक्षण त त्यहाँ त गर्नै पर्ने परीक्षण त गर्नुपर्ने हुन्छ, त्यो अनुसार उहाँहरूले अब त्यो अप्रोच गर्न सक्नुहुन्छ कि हुँदैन भन्नेमा पनि हाम्रो ध्यान छ. त्यो कारणले गर्दा श्रमिकहरूले चाहिँ स्वास्थ्य बिमा सम्बन्धी रोजगारदाता र यहाँबाट यो के भन्छ लेबर पर्मिट लिएर जाँदाखेरि चाहिँ उहाँहरूको स्वास्थ्य बिमाको टाइअप कस्तो छ त, हेल्थ इन्सुरेन्सको टाइअप होइन, हेल्थ कार्ड भन्दो रहेछ कति देशमा, यो स्वास्थ्य बिमाको टाइअप भएपछि चाहिँ के हुन्छ भने तपाईँ चाँडो पुग्नुहुन्छ कि ढिलो गर्नुहुन्छ दुई चार दिन भने अब चाहिँ हेरिहालौँ चेक गरिहालौँ भन्ने हुन्छ होइन. त्यही अनुसारले हामीले स्वास्थ्य परीक्षणको लागि त्यही अनुसार औषधि दिँदाखेरि दिएर त मात्र भएन, हामीले त्यो त उहाँहरू त्यहाँ पुग्नु पनि पर्यो, त्यो पुग्ने माध्यम के भने गोजीमा पैसा चाहियो, सिम्पल कुरा यही हो. त्यो कारणले गर्दाखेरि चाहिँ अब यो स्वास्थ्य बिमामा आबद्ध भयो भने चाहिँ कतिपय उसमा चाहिँ यसले कभर गर्छ, सबै नगरे पनि कतिपय अवस्थामा गर्छ. अब त्यो हुँदाखेरि चाहिँ हामीले त्यही अनुसार श्रमिकहरूलाई पनि भन्ने गरेका
2: छौँ. डाक्टर साहब, अघि हामीले अफ द रेकर्ड कुराकानी गर्दाखेरि समस्याको पाटो पनि तपाईँले अलिकति बताउनु भएको थियो, यहाँबाट हामीले परामर्श दिने काम त गर्छौँ अनि उहाँहरूले चाहिँ यसको लागि चाहिँ ल परामर्श पाइयो अब चाहिँ म उपचार गर्न जान्छु अथवा उपचार गरिसकेपछि के भयो त सफल भयो कि भएन भन्ने खालको उहाँहरूले अपडेट चाहिँ गराउनुहुन्छ कि हुँदैन?
3: अब यो मिश्रित खाले छ, कतिले चाहिँ भन्नुहुन्छ होइन, अब कतिले चाहिँ अब हामीले जे भन्यौँ अब त्यसपछि वान वे कम्युनिकेसन भयो, त्यसपछि उहाँले के गर्नुभयो कसो गर्नुभयो भन्दाखेरि त्यो फिडब्याक चाहिँ अब हुन त अघि मैले भने डिफ्रेन्ट ले तह हुन्छ होइन. त्यस्तो अवस्थामा चाहिँ अब हामीले नै फोन गरेर त्यस्तो एकदम सिरियस छ, लाइफ थ्रेटनिङ छ अथवा जुन बेला जे पनि हुनसक्छ, अघि कुरा गरेँ एनसिडीको कुरा होइन, हाइपरटेन्सनको कुरा हो, यस्तो कुराहरूमा चाहिँ हामीले नै एकदम इम्फेसिस दिएर हामीले नै आफै अब कल उताबाट नआए पनि के भयो होइन, के गर्नुभयो, औषधि खानुभयो कि भएन, त्यस्तो कुराहरूमा चाहिँ हामीले अलिकति अब सबैमा चाहिँ अलिकति अब हाम्रो यो स्रोत साधन अथवा सीमितता केही छन् होइन, त्यो कारणले गर्दाखेरि चाहिँ हामीले एकदमै त्यो भल्नरेबल ग्रुप हुन्छ जुन हेर्नुपर्ने, एकदमै फलोअप गर्नुपर्ने, त्यस्तोमा चाहिँ हामीले गर्छौँ।
2: बिरामीको जटिलता हेरिकन उहाँहरूको अवस्था कतिको जटिल छ छैन भन्ने कुरा चाहिँ हामीले पहिला छुट्याउँछ, अनि त्यसपछि जटिल हो भने चाहिँ हामीले सकभर चाहिँ उहाँहरूले फेरि फलोअप गरेर,
3: हजुर त्यही अनुसारले हामीले चाहिँ उहाँहरूको अवस्था के हो, के भइरहेछ भनेर चाहिँ हामीले चाहिँ फेरि आफैले पनि कल ब्याक गरेर उहाँलाई ट्रेस गर्छौँ।
2: अनि डाक्टर साहब, यो आपतकालीन अवस्थामा चाहिँ यो टेलिमेडिसिन चाहिँ कतिको प्रभावकारी छ?
3: अब यो आपतकालीन अवस्थामा चाहिँ यसमा फेरि दुई खाले छ। आपतकालीन भनेको तपाईँको एउटा सर्जिकल भयो होइन, इमर्जेन्सी, अर्को चाहिँ तपाईँको एनसिडिजका कुराहरू छ। अब यसमा चाहिँ एकदमै हेर्नुपर्ने पाटो के हो हामीले भन्दाखेरि, यसको सीमितता पनि हामीले बुझ्नुपर्ने हुन्छ। जस्तै तपाईँ विदेशकै अथवा बाहिरी देशमा चाहिँ के हुन्छ भन्दाखेरि, तपाईँको स्वास्थ्य उपचार लिन पनि लामो प्रक्रिया हुन्छ क्या। जस्तो नेपालमा भइरहेछ नि, हामी तुरुन्तै विशेषज्ञलाई गएर भेटिहाल्छौँ, एक किसिममा सबै कुराहरू भइहाल्छ। त्यो विदेशमा चाहिँ के हुन्छ भन्दाखेरि, उनीहरूको रुटिन एपोइन्टमेन्ट डेट हुन्छ होइन, आज डेट लिएको मान्छे एक महिनापछि विशेषज्ञ भेट्न पाउँछ होइन। त्यस्तो अवस्थामा पनि हामीले चाहिँ अर्ली कन्सल्टेसनमा पनि यसले काम गर्यौँ। हाम्रो टेलिमेडिसिन सेन्टरले चाहिँ अर्ली कन्सल्टेसनमा उहाँहरूलाई हेल्प गर्यो। जस्तो धेरै लामो समय पर्खिनुपर्ने अवस्थामा हामीले अगाडि नै उहाँलाई के भएको भनेर कम्तीमा त्यो कुराहरू सबै म्यानेज गरिदिएर चाहिँ खानुपर्ने औषधि पनि लेखिदिएर सबै कुराहरू गरेर चाहिँ त्यही अनुसारले श्रमिकहरूले सुविधा पाइरहनु भएको छ। यो एकदमै बुझ्नुपर्ने कुरा। अघि इमर्जेन्सीको कुरा गर्नुभयो, अब त्यस्तोमा चाहिँ कस्तो छ भने तुरन्त जानुपर्ने, अघि हामीले टेलिट्राइजिङका कुरा गऱ्यौँ, जस्तो हामी तपाईँले भन्नु इङ्गित गर्न खोज्नु भएको रेड जोन हो होइन। त्यस्तो जोन चाहिँ अब सम्बन्धित हस्पिटलै जानु पर्यो होइन। हामीले गर्न सक्ने त्यस्तो अवस्थामा के हो भने, सम्बन्धित जस्तो ढिलाइका कुराहरू हुन्छ नि, जस्तो रोजगारदाता, त्यहाँको रोजगारदाताले चाहिँ श्रमिकलाई केही पनि भएको छैन भनेर इग्नोर गर्ने, अथवा त्यस्तो केही खालको परिस्थिति आयो, सहजीकरण भएन, स्वास्थ्य उपचारमा सहजीकरण भएन भने चाहिँ हामीले त्यस्तो केसलाई चाहिँ इम्फेसिस दिएर सम्बन्धित रोजगारदातासँग कुराकानी गरेर हुन्छ कि, दूतावाससँग समन्वय गरेर हुन्छ कि, अथवा त्यहाँको लोकल कम्युनिटी कुनै छ भने त्यो अवस्थामा रेस्क्यूका कुराहरू हुन सक्छन् होइन। त्यो सबै कुराहरूलाई चाहिँ हामीले म्यानेज गर्छौँ, त्यही अनुसारले समन्वय गर्छौँ, त्यही अनुसारले इन्टरभेन गर्छौँ। त्यो पाटोमा हामीले हेल्प गर्ने भयो। अब तत्कालै अब ट्रिटमेन्टको हिसाबले तपाईँले भन्नु खोज्नुभयो, ट्रिटमेन्टको कुरामा चाहिँ अब त्यसको सीमितता छन् भनेर हामीले बुझ्नुपर्छ यसमा।
2: अनि डाक्टर साहब, हामीले यहाँबाट टेलिमेडिसिन सेन्टरबाट, केन्द्रबाट चाहिँ जसरी सेवा दिइरहेका छौँ, यो सेवाको बारेमा चाहिँ विदेशमा रहेका नागरिकहरू, हुन त अब ठ्याक्कै तथ्याङ्क त हामीसँग नेपाल सरकारसँग पनि छैन, कति नेपाली बाहिर हुनुहुन्छ भन्ने कुरा कतिले थाहा छ होला, यो चेतनाको स्तर चाहिँ कस्तो छ होला उहाँहरूले टेलिमेडिसिनको बारेमा?
3: अब टेलिमेडिसिनको बारेमा चाहिँ यो कस्तो छ भन्दाखेरि, हामीले मिडिया स्टिमुलेसन्स भइरहेछ होइन, रोजगार बोर्डको सचिव, वैदेशिक रोजगार बोर्डको सचिवालयले उहाँहरूले मिडिया स्टिमुलेसन गरिरहनु भएको छ, त्यही अनुसार सम्पर्क नै भइरहेछ। मेरो अझै चाहिँ अनुरोध के हो भने, सम्बन्धित देशका जुन हाम्रो लोकल नेपाली कम्युनिटीहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ उहाँ चाहिँ समुदायमा पुग्न सक्ने एउटा माध्यम हो क्या। विभिन्न समाजहरू छन्, नेपाली समाजहरू छन्, गएर आवश्यक नेपालीहरू छन् होइन, उहाँहरूले सबैलाई चाहिँ यो टेलिमेडिसिन सेन्टर वीर अस्पतालमा यसो सुविधा छ भनेर, उहाँहरूले कुनै ग्यादरिङ गर्दा होस्, फ्यामिली फङ्सनमै होस् होइन, सबै कुराहरूमा चाहिँ यो कुराहरू चाहिँ एक आपसमा र एउटा म्यासिभ रूपमा चाहिँ उहाँहरूले चाहिँ भनिदिनुभयो, अथवा त्यही अनुसारले कुनै पनि ग्यादरिङमा होइन, कुनै पनि कार्यक्रममा चाहिँ एटलिस्ट यो हेल्थको कुरा चाहिँ इन्ट्रोड्युस गरिदिनु भयो भने त्यसले ठूलो एउटा चाहिँ समुदायलाई यो स्वास्थ्य परामर्शले लिएर इङ्गित गर्न सक्छ होइन। विभिन्न कम्युनिटीहरूमा पुगिसकेपछि त्यही अनुसारले हामी चाहिँ सेवा दिनलाई तयार छौँ, त्यो अनुसारले चाहिँ लोकल कम्युनिटीहरू अलिकति एक्टिभेट भइदिनु भयो भने चाहिँ यसले चाहिँ अझै ठूलो परिधिमा अथवा ठूलो म्यासिभ रूपमा चाहिँ जान्छ भन्ने मलाई लाग्छ।
2: अब अलिकति तथ्याङ्कमा पनि जाउँछ, जस्तै पछिल्लो समय चाहिँ अलिकति बढी सेवा लिने देशहरूको कुराकानी गर्दाखेरि अथवा सेवा लिने संख्याको कुरा गर्दाखेरि पछिल्लो समय कतिले सेवा लिनु भएको छ, कसरी लिइरहनु भएको छ?
3: अब हाम्रो यो यहाँको चाहिँ कल रेकर्ड अथवा हेर्दाखेरि चाहिँ लगभग 11,000 पटक चाहिँ हामीलाई कल भएको छ स्थापनादेखि अहिलेसम्म होइन। विभिन्न देशहरूमा विशेष गरी बढी आएको कलहरू चाहिँ खाडी मुलुकबाट छन् है, मलेसिया, तपाईँको युएई है, कतार, योबाट चाहिँ अलिकति बढी कलहरू आउँछन् भने अरू अन्य देशहरूबाट नै आएका छौँ, जस्तो सिचिलिज भन्छौँ होइन, अनि त्यसपछि तपाईँको युकेबाट कलहरू छन्, पोल्यान्ड, पोर्चुगल होइन, त्यसपछि जापान, कोरिया, झन् इपिएसबाट नियमित जाने कोरियाबाट पनि कलहरू आउँछन् विभिन्न देशहरूबाट चाहिँ इन्भिट भएको छ। लगभग हामी 46 देशमा चाहिँ पुगिसकेका छौँ।
1: उहाँ हुनुहुन्थ्यो वीर अस्पतालको टेलिमेडिसिन केन्द्रका फोकल पर्सन डाक्टर सञ्जय धरेल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा हामी आज टेलिमेडिसिन सेवा कसरी सञ्चालन भइरहेको छ, यसको प्रभाव कस्तो देखिएको छ, मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुको कारण के हो तथा भविष्यमा यस सेवालाई कसरी अझ प्रभावकारी बनाइनेछ भन्ने विषयमा कुराकानी गरिरहेका छौं। कुराकानी अझै बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
4: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin. Michelin, Michelin, Michelin.
5: World's number one tire brand.
1: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
1: हाम्रा सेवाहरू:
6: ओपीडी सेवा,
1: विशेषज्ञ ओपीडी सेवा,
6: निशुल्क औषधि वितरण,
1: सशुल्क फार्मेसी सेवा,
6: फिजियोथेरापी सेवा,
1: अकुपंचर सेवा,
6: योग परामर्श सेवा,
1: क्रियाकल्प सेवा,
6: पूर्वकर्म पञ्चकर्म सेवा,
1: छार सूत्र सेवा,
6: जलौका सेवा,
1: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
1: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6690, 98514-2463।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले कार्यक्रम देश परदेश सुन्दै हुनुहुन्छ। यो कार्यक्रम देशभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन र फेसबुक लाइभ मार्फत एकसाथ प्रसारण भइरहेको छ। साथै तपाईँले चाहेको समयमा यो कार्यक्रम उज्यालो अनलाइनबाट सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। आज हामी टेलिमेडिसिन सेवा कसरी सञ्चालन भइरहेको छ, यसको प्रभाव कस्तो देखिएको छ, मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुको कारण के हो तथा भविष्यमा यस सेवालाई कसरी अझ प्रभावकारी बनाइनेछ भन्ने विषयमा वीर अस्पतालको टेलिमेडिसिन केन्द्रका फोकल पर्सन डाक्टर संजय धरेलसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं।
2: सुरुमा हामीले कुराकानी गर्दाखेरि कस्ता समस्याहरू चाहिँ बढी आउने गरेका छन् भनेर तपाईँले भन्दाखेरि कामको प्रकृति अनुसार चाहिँ आउँछन् भनेर बताउनुभयो। त्यसमा पनि सबैभन्दा बढी गुनासो गर्ने समस्या चाहिँ कुन रहेछ?
3: अब गुनासो गर्ने समस्या ठ्याक्कै यही भन्दाखेरि चाहिँ अब मानसिक रूपमा चाहिँ अलिकता बढी कलहरू आउँछन् होइन, किनकि त्यसलाई त अब लामो समय पनि दिनुपर्ने भयो र मान्छेलाई अब त्यसको परिधि पनि ठुलो छ, के कारणले भयो, अकारण कारण होइन, त्यसको चाहिँ एकदमै उयो छ। खानपानको समस्या अघि मैले कुरा गरिहालेँ होइन, छालाको समस्याहरू पनि त्यत्तिकै छन्। अब यो मिश्रित रूपमा छ।
2: मानसिक समस्याको तपाईँले प्रसङ्ग जोड्दाखेरि टेलिमेडिसिन मार्फत पनि मानसिक स्वास्थ्यको परामर्श चाहिँ हामीले कसरी दिन्छौँ?
3: परामर्श भनेर हामी अडियो भिजुअल गर्छौँ होइन, सम्बन्धित अब एकदमै यसमा चाहिँ फेरि लामो समय चाहिन्छ, उहाँको सबै कुराहरू बुझ्नुपर्ने हुन्छ होइन, औषधि खाइरहेको कि होइन, अब खानुपर्ने हो कि फलोअपमा हो कि होइन, सबै कुराहरू हेरेर चाहिँ हामीले त्यही अनुसार परामर्श भन्नाले अब हामीले कुरा गर्दै जाँदाखेरि लगभग थाहा भइहाल्छ, डायग्नोस्टिक प्रोभिजनल डायग्नोसिस हामीलाई थाहा भइहाल्छ, त्यही अनुसारले चाहिँ उहाँलाई कस्तो खाले काउन्सिलिङ गर्नुपर्ने, उहाँको वर्क रिलेटेड कुराहरू हो कि फ्यामिली रिलेटेड कुरा हो कि अनरिलेटेड पनि हुनसक्छ होइन, एडजस्टमेन्टका कुराहरू हो कि, हामीले धेरै लामो चाहिँ कुराकानी पछि नै एउटा निष्कर्षमा पुग्छौँ। यसको चाहिँ अब यो मानसिक सम्बन्धीमा चाहिँ लामो समय लाग्छ।
2: अनि त्यसमा पनि यो वैदेशिक रोजगारीमा जानु एउटा कुरा भइगयो र त्यसमा पनि यो स्वास्थ्य समस्या र मानसिक समस्या देखिनु चाहिँ कतिको जटिल अवस्था हो?
3: अब यस्तो छ, शारीरिक र मानसिक बिल्कुल कस्तो छ भन्दाखेरि अब हामीले मानसिकमा पुग्नुभन्दा अगाडि चाहिँ गर्दाखेरि अर्ग्यानिक कजहरू छुट्याउनु पर्ने हुन्छ होइन, कुनै कजेटिभ त्यस्तो केही छ कि छैन, सिधै हामीले केही भनिसाथ मानसिक भनिहाल्ने अवस्था हुँदैन, पहिला अर्ग्यानिक कज छुट्याएर बल्ल अनि हामी चाहिँ मानसिकमा पुग्ने हो, त्यो अनुसारले चाहिँ हुन्छ। अनि मानसिकमा चाहिँ कस्तो छ भन्दाखेरि तपाईँको इभन यहाँबाट हाम्रो श्रमिकहरू नेपालबाट अन्य देश जाँदाखेरि चाहिँ हाम्रो यहाँको जुन स्क्रिनिङ हुन्छ त्यहाँ चाहिँ मानसिक मेन्टल हेल्थ त्यो रिलेटेड खासै त्यो भयो जस्तो मलाई लाग्दैन, किनकि अब हामीले हेर्ने भनेको फिजिकल फिटनेस हो, मेडिकल टेस्टहरूका कुरा गरेँ मैले, ल्याब परीक्षण अन्य परीक्षण होइन, त्यसमा चाहिँ सायद हामीले यो मानसिक अवस्था उहाँको के छ कसो छ भनेर सायद ट्राइजिङ भएको छैन होइन, त्यो अनुसार छुट्याउनेको छैन, अब त्यता पनि हामीले अलिकता वर्कआउट गर्नुपर्ने हो कि होइन, त्यो नै यहाँबाट अलिकता हामीले हेर्न सक्यौँ भने कम्तीमा पनि केही न केही भाग चाहिँ सेग्रिगेट हुन्छ र प्रोन एरियाज भन्छौँ हामीले, प्रोन पेसेन्टहरू कुन चाहिँ पछि गएर मानसिक अवस्था आउन सक्छ कि भन्ने खाले ग्रुपहरू, अब त्यो फेरि धेरै हुन्छ, भेग हुनसक्छ होइन, तर हामीले एटलिस्ट वर्कआउट एटलिस्ट एउटा स्टार्ट केही गर्न सक्छौँ कि भन्ने जस्तो पनि लाग्छ होइन, तर त्यही हो फेरि हामी अथवा सरकार अथवा जसले जे गरे पनि एकदम सचेत हुनुपर्ने भने चाहिँ हामी नेपाली श्रमिकहरू नै हो। म एउटा के अनुरोध गर्न चाहन्छु भने आफ्नो स्वास्थ्य अवस्थालाई लिएर चाहिँ हजुरहरूले खालि युट्युब हेर्ने गुगलमा सर्च गर्ने यस्तो भन्दा नि तपाईँहरूले यो कुराहरू छोडेर चाहिँ सिधै टेलिमेडिसिन सेन्टरमा चाहिँ कुनै टेस्ट गरेर कुनै अडियो पठाएर के गरेर चाहिँ सोझै चिकित्सकसँग चाहिँ परामर्श लिन अनुरोध गर्छु। यो अब धेरै युट्युब र गुगल मैले एक्स्ट्रा कुरा गरेँ, गुगल र युट्युबहरू हेर्ने अनि त्यसै आफै यो भयो कि त्यो भयो कि भनेर सोच्दै जाँदाखेरि अवस्थाहरू जटिल भएको होइन, त्यही अनुसारले चाहिँ स्वास्थ्य अवस्था समाधान नभएका स्थितिहरू पनि छन्। सो श्रमिकहरूलाई मेरो यही अनुरोध छ, तपाईँहरूले चाहिँ केही भयो कि आफ्नो ब्रेक टाइममा होस् केही छ भने टेस्ट गरिहाल्न चाहिँ अनुरोध गर्छु।
2: कुनै पनि भनौँ न यो समस्या देखियो भने चाहिँ सामाजिक सञ्जालका डाक्टरहरू हेरेर र उहाँहरूको त्यो भनाइ अनुसार परामर्श लिएर आफूले काम गर्नुभन्दा अथवा उपचार गराउनुभन्दा नजिकैको अस्पतालहरूमा क्लिनिकहरूमा जानु पर्यो, देखाउनु पर्यो, अनि सही डाक्टर आफ्नो अवस्था के हो ठ्याक्कै अवस्था पत्ता लगाएर चाहिँ उपचार गर्नु चाहिँ पर्यो।
3: हजुर, अब यस्तो सामाजिक सञ्जालका डाक्टरहरू भन्दाखेरि पनि विभिन्न फोरममा आएका कुराहरू अथवा युट्युब अथवा गुगल जुन हामी गर्छौँ होइन त्यतातिर जानु, किन इन्डिभिजुअलको फरक फरक प्रेजेन्टेसन हुनसक्छ। मलाई एउटा भएको छ त्यही कुरा चाहिँ अर्को व्यक्तिमा फरक हुनसक्छ, सबैमा एउटै खाले हुँदैन। त्यो कारणले गर्दाखेरि चाहिँ यो टेलिमेडिसिन सेन्टर भएकै तपाईँहरूको लागि हो, त्यही भएर तपाईँहरूले चाहिँ त्यतातिर लाग्नुभन्दा नि आफ्नो केही छ भने टेक्स्ट गरिहाल्ने, अडियो पठाइहाल्ने, फोन गरिहाल्ने, कुनै न कुनै माध्यमबाट हामीसँग जोडिनु होला भन्न चाहन्छु। त्यही
2: यो हुन त वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि स्वास्थ्य परीक्षण त गरिन्छ, तर तपाईँले कस्तो पाउनु भएको छ यो जस्तै वैदेशिक रोजगारीमा जाँदाखेरि पनि आफूसँग भएको समस्या लुकाएर जाने प्रवृत्ति चाहिँ देखिन्छ कि देखिँदैन?
3: अब यस्तो छ, अब त्यता चाहिँ खासै म जानकार छैन, होइन उता के भइरहेछ त्यो कसरी के हो।
2: अब हामीले कुराकानी गर्दाखेरि
3: हजुर, अब हामीले यस्तो छ, अब कुराकानीको क्रममा अब श्रमिकहरू नै आफै सचेत हुने हो, होइन? अब यहाँ कस्तो छ भन्दाखेरि सिनारियो मैले बुझेको चाहिँ अब जसरी हुन्छ जान पाए हुन्छ भन्ने एउटा त्यो ऊ हुन्छ नि, इगर्नेसले गर्दाखेरि पनि अब कति कुरा भइहाल्छ भन्ने टाइपले हुन्छ। तर एउटा कुरा के बुझ्नु पर्यो भने आफू नै ठिक नभइकन विदेश जानु भने चाहिँ त्यो आफैमा बेठिक काम हो, किनकि अल्टिमेटली त्यो तपाईँलाई पछि त्यसले समस्या निम्त्याउँछ, खर्चको भार पनि हुन्छ, फर्किनुपर्ने हुन्छ, टिकटको पैसा लस हुन्छ, होइन? त्यो कारणले गर्दा आफू स्वस्थ नभइकन त्यहाँ स्वस्थ परिस्थिति निर्माण हुँदैन भनेर चाहिँ बुझिदिनु न म अनुरोध गर्छु।
2: त्यो त भइहाल्यो, अब उता गइसकेपछि आफ्नो समस्या लुकाउने र नबताउने चाहिँ त्यो चाहिँ कतिको पाउनु
3: हो? अब त्यो चाहिँ कस्तो छ भन्दाखेरि हामीलाई कतिपयले चाहिँ साथीलाई चाहिँ यस्तो भयो भनेर चाहिँ हामीलाई फोन पनि आउँछन्, त्यस्तो नआउने होइन, होइन? लुकाउने प्रवृत्ति अथवा भन्न नचाहने अथवा भने थाहा पाउँछ कि अरूले, होइन? यस्तो परिस्थिति पनि छ, मतलब यस्तो बिरामीहरू पनि यस्तो श्रमिकहरू पनि हुनुहुन्छ। त्यही अनुरोध हो, तपाईँहरूले आफ्नो खुलस्त कुरा राख्नुहोस्। तपाईँले राखेका कुराहरू यो टेलिमेडिसिन सेन्टरबाट बाहिर जाँदैन, होइन? यो चिकित्सक र बिरामी बीचको कुराकानी अथवा संवाद अथवा यो स्वास्थ्य अवस्थालाई तपाईँहरूको बुझ्ने कुरालाई चाहिँ अगाडि बढ्ने कुरा हो। त्यो कारणले गर्दाखेरि यसमाबाट अन्यत्र कहीँ जान्छ कि के हुन्छ कि भनेर चाहिँ त्यस्तो नसोच्नु होला, तपाईँहरूले खुलस्त कुरा राख्न सक्नुहुन्छ।
2: अनि अलिकति जटिलताका चुनौतीका विषयमा कुराकानी गर्दाखेरि टेलिमेडिसिन केन्द्रबाट जसरी सेवा हामीले यहाँबाट दिइरहेका छौँ, यो सञ्चालन गर्दाखेरिका अलिकति समस्याहरू चाहिँ के कस्ता छन्?
3: अब सञ्चालनको समस्या हेर्दाखेरि अहिले हामी चाहिँ यो के भन्छ अलिकति जनशक्तिहरू वृद्धि गर्नुपर्ने हो कि, होइन? किनकि अब भन्छौँ हामी श्रमिकहरू आदि नेपाल बाहिर छ, होइन? त्यो कारणले गर्दा भोलि लार्ज पुलिङ अफ पेसेन्ट हुँदाखेरि चाहिँ अलिकता कठिनाई हुनसक्छ कि भनेर अब त्यही अनुसारले मन्त्रालय वैदेशिक रोजगार बोर्डको सचिवालय उहाँले काम गरिरहनु भएको छ यसलाई 24 घण्टामा लाने भनेर, होइन? त्यो अनुसारले काम पनि भइरहेको छ। अब श्रमिकको स्वास्थ्यलाई नै केन्द्रमा राखेर उहाँहरूबाट चाहिँ सबै कुराहरू अगाडि बढिरहेको छ, उहाँहरू सकारात्मक हुनुहुन्छ, उहाँहरूले त्यही अनुसार काम बढाइरहनु भएको छ।
2: अनि यो नियमित स्वास्थ्य परीक्षण विदेशमा रहेका जति पनि श्रमिकहरू हुनुहुन्छ उहाँहरूको हकमा चाहिँ कतिको आवश्यक छ?
3: अब यो एकदमै आवश्यक छ। यो किन आवश्यक छ भन्दाखेरि डिफ्रेन्ट फेज अथवा डिफ्रेन्ट लेयर अफ माइग्रेन्स चाहिँ बाहिर हुनुहुन्छ, होइन? अब यो स्टेट ओनरसिप पनि हो कि सिटिजनलाई लिएर, अब हेल्थ भनेको त नम्बर वान हो, तपाईँ जीवित रहेन संसार देख्न पाउनुहुन्छ। मैले भन्ने कुरा चाहिँ यो सधैँभरि एउटै हो, यो रोगी र निरोगीको यात्रामा के हुन्छ भन्दाखेरि तपाईँलाई अप्ठ्यारो परेपछि तपाईँले चाहिँ त्यो फिल गर्ने हो कि, होइन? जबसम्म तपाईँलाई अप्ठ्यारो पर्दैन केही फिल हुँदैन। त्यो कारणले गर्दा यो टेलिमेडिसिन सेन्टर चाहिँ माइग्रेन्स वर्कर्सको लागि स्टेट ओनरसिप पनि हो, यसले दिने परामर्शहरूले होइन के हुन्छ भन्दाखेरि स्टेट अफ पिपल बीचमा ब्रिज पनि गर्छ र स्वास्थ्य अवस्थाले लिएर कहाँ भन्न जाने भन्ने त्यो प्लेटफर्म चाहिँ यसले दिन्छ। एटलिस्ट श्रमिकले आफ्नो स्वास्थ्य अवस्था मलाई यो भयो भन्न सक्ने प्लेटफर्म पाउनु पनि उहाँहरूको लागि चाहिँ एकदमै ठुलो कुरा हो है. अर्को चाहिँ अघि मैले कस्ट कट अफका कुरा गरेँ, कति टेस्ट गर्ने कति नगर्ने होइन, त्यो त अब मान्छेलाई परिसकेपछि थाहा हुन्छ. अनि कन्सल्टेसन्सका कुराहरू भयो, एपोइन्टमेन्ट डेट अब एक महिना छ, अगाडि नै के गर्ने, आत्तिएको अवस्था हुन्छ कति कति, त्यसै पनि नेपाल फर्किएको अवस्था हुन्छ, त्यो धेरै कुरालाई चाहिँ यसले धेरै मेजर मेजर मेजर एरियाजमा चाहिँ यसले कभर गर्छ कि. हामीले जस्ट कुराकानी र स्वास्थ्य मात्र हेऱ्यौँ भने यो प्राप्त हुँदैन टेलिमेडिसिन सेन्टरको लागि. यसले धेरै काम गर्छ, यसले दूतावाससँग समन्वयका कुराहरू गर्छ, स्वास्थ्य अवस्था जस्ट जटिल भयो रेस्क्यु गर्ने कुराहरू हुन्छ, कसैलाई वीर हस्पिटलमा ल्याएर ट्रिटमेन्ट गर्नुपर्ने अवस्था भयो भने त्यो अवस्था हुन्छ, आइसियूका कुराहरू कुनै बिरामी उतैबाट अब आइसियू निडेड पेसेन्टहरू पनि आउनुहुन्छ त्यही अनुसारले यहाँको व्यवस्थापनका कुराहरू हुन्छ होइन, अब उहाँहरूको एट द अर्लिएस्ट कन्सल्टेसन्सका कुराहरू हुन्छ. सो यसले धेरै मेजर एरियाजमा हेल्थ पोलिसीका कुराहरू हुन्छ, स्वास्थ्य अधिकारका कुराहरूको बारेमा यसले श्रमिकहरूलाई जानकारी दिन्छ होइन, निड कतिखेर चाहिँ आफू जाने. अहिले मैले स्वास्थ्य बिमाका कुराहरू गएर त्यो अनुसारले चाहिँ ए मलाई स्वास्थ्य बिमा चाहिने रहेछ है भन्ने त्यो खालको श्रमिकहरूमा चाहिँ हुन्छ. यस्तो धेरै ठुलो ठुलो एरियामा यसले काम गर्छ.
2: भनेपछि कुनै श्रमिकसँग आर्थिक अवस्थाको अलिकति समस्या, आर्थिक अवस्थाले गर्दाखेरि उपचार पाइन भन्ने खालको एउटा समस्या छ भने उहाँहरूलाई चाहिँ सहजीकरण गरेर उपचारको व्यवस्था पनि गर्न सकिन्छ.
3: दूतावाससँग समन्वय गर्छौँ. अब उहाँहरू स्वास्थ्य बिमाका कुराहरू भयो होइन, कति चाहिँ अब नेपाली आउने परिस्थिति हो भने पनि हामीलाई भनेर वीर हस्पिटलमा आउनुभयो भने त्यही अनुसारले हामीले सहजीकरण गर्छौँ.
2: हामीले अहिलेसम्म गरेका छौँ कि छैनौँ?
3: हामीले गरेका छौँ. इभन पेसेन्ट आएर अपरेसन गरेर जानु भएको छ र त्यो गर्ने चाहिँ हाम्रो ईएनटी डिपार्टमेन्टको न्युरोसर्जरीले चाहिँ एकदमै बेड रिडन पेसेन्टलाई पनि होइन चाहिँ पोस्ट रिहेबिलिटेटिभ फेजमा जानुपर्ने पेसेन्टलाई यहाँबाट प्राइमेरी मतलब हेरेर त्यही अनुसारले आइसियूमा पेसेन्ट राखेर त्यही अनुसारले चाहिँ फर्दर डिस्चार्ज गरेको अवस्था पनि छ.
2: अनि यो अलिकति यो तपाईँको यो बिमाको कुराकानी पनि जोड्नु भएको थियो नि सुरुमा, बिमाको जुन महत्व चाहिँ विदेशमा चाहिँ कस्तो हुन्छ विशेष गरी?
3: अब एकदम निड हुन्छ, हेल्थ अब कस्टली छ होइन, महँगो हुन्छ, अब त्यहाँ झन् अब एक बराबर धेरै हुने भयो होइन. सामान्य यता नेपालमा लाग्ने खर्च भन्दा उहाँ चाहिँ लगभग टाइम्स 3 टाइम्स 4 जान सक्छ है. त्यो कारणले कन्सल्टेसन तपाईँको परामर्श लिने शुल्क पनि त्यतिकै हाई हुन्छ. त्यो कारणले गर्दा अनि परीक्षणका कुराहरू अझै एकदम जरुरी स्थितिमा त गर्नै पर्ने हुन्छ, सो परीक्षणको अवस्थाहरू छ, त्यो कस्ट एकदम हाई छ बाहिर. त्यो कारणले गर्दाखेरि पनि अनि डेटका कुराहरू भने मैले कन्सल्टेसनका डेटहरू होइन, यो कुरालाई चाहिँ सबै सम्बोधन गर्ने भनेको स्वास्थ्य बिमाले. अब कतिलाई त पैसा तिर्नै पर्यो, अब स्वास्थ्य बिमाले कभर गर्ने कुरामा एटलिस्ट त्यो खर्च चाहिँ कट अफ हुन्छ. रिलेभेन्ट कस्टको कुरा पनि आउँछ, अब बाहिर गर्दाखेरि चाहिँ धेरै तिर्नुपर्ने हुनसक्छ, नेपाल आएर गर्दा कम खर्च हुन सक्ने हुन्छ. त्यसले गर्दाखेरि विदेशको पेसेन्ट नेपाल आएर ट्रिटमेन्ट गर्ने, त्यसपछि यहाँ ट्रिटमेन्ट गरेर फेरि फर्केर जाने पनि हुनुहुन्छ. किन भन्दाखेरि उहाँहरू आउँदा यहाँ चेक गराउँदा सबै गर्दाखेरि हुने कस्ट र त्यहाँ त्यतिकै हुने कस्ट लगभग इक्वलाइज गर्दो रहेछ. अनि कति चाहिँ अब त्यो फ्यामिलीहरू पनि भेटघाट हुने, आफ्नो प्रत्यक्ष फ्यामिलीको निगरानीमा उपचार गर्न चाहने श्रमिकहरू पनि हुनुहुन्छ. त्यसरी पनि हामीले चाहिँ कतिलाई समन्वय वीर हस्पिटलको हकमा मात्रै समन्वय गर्छौँ होइन. त्यही अरू अन्य अस्पताल सरकारी अस्पतालमा त्यस्तो केही पर्यो भने हामीले नै समन्वय गरिदिन्छौँ.
2: अनि डाक्टर साहब, यो अलिकति प्रभावकारिताको कुराकानी गर्दाखेरि तपाईँले यो क्षेत्रमा लागिसकेपछि बिरामीहरूको प्रतिक्रिया सुन्दाखेरि कतिको प्रभावकारी भइरहेको छ कार्यक्रम जस्तो लाग्छ?
3: अब प्रभावकारी नै छ होइन. यो किन प्रभावकारी छ भन्दाखेरि श्रमिकले प्लेटफर्म पाउनु भएको छ, उहाँले सहजै एक ट्यापमा उहाँको स्वास्थ्य समस्या उहाँहरूले राख्न पाउनु भएको छ र हामीले पनि त्यही अनुसारले चाहिँ प्रिभेन्टिभ पाटोमा उपचारात्मक ट्रिटमेन्टको पाटोमा अनि इभन फर्केर आइसकेपछि समन्वय गर्ने पाटोमा होइन त्यो पाटोमा चाहिँ हामीले काम गरिरहेछौँ. त्यो भएको कारणले गर्दाखेरि श्रमिकहरूको चाहिँ अघि हजुरले पनि एउटा त्यहाँ लाइभ सुनिहाल्नुभयो होइन, उहाँहरूले धन्यवाद दिनुभएका कुराहरू होइन, त्यसरी चाहिँ श्रमिकहरूबाट नि राम्रो प्रतिक्रिया आइरहेछ.
2: श्रमिकको प्रसङ्ग त हामीले गरि नै रहेका छौँ र श्रमिक सँगसँगै अरू भनौँ न अरू पेसामा जाने अथवा अरू क्षेत्रमा जाने विद्यार्थी भनौँ अरू अन्य क्षेत्रमा जाने उहाँहरूको चाहिँ फोन सम्पर्क आउँछ कि आउँदैन?
3: विद्यार्थीहरू पनि बाट नै आउँछन् हामीलाई सोद्धाखेरि. अब उहाँ चाहिँ कस्तो भने स्टुडेन्ट प्लस वर्क टाइपकै भयो होइन, अब हामीले स्टुडेन्ट भने पनि उहाँले केही न केही काम गरिरहनु भएकै हुन्छ. अब स्टुडेन्टबाट पनि फोनहरू आइरहेछ.
2: अनि त्यसमा पनि अर्को क्षेत्र भनेको महिला, हामीले श्रमिकको कुरा गर्ने गर्दाखेरि पुरुषको र महिलाको छुट्टी हुन्छ होला, उहाँहरूले गर्ने गुनासो र उहाँहरूले गर्ने फोन सम्पर्कमा चाहिँ कस्तो प्रतिक्रिया आइरहेको छ?
3: उहाँहरूको चाहिँ यस्तो छ, उहाँहरूको चाहिँ इन्गेजमेन्ट अथवा यो स्वास्थ्य परामर्श लिने उसमा चाहिँ कम छ होइन. अब हामीले निरन्तर भनेका छौँ त्यस्तो केही अवस्था स्वास्थ्य समस्या आयो भने हामीलाई फोन गर्नुहोला भनेर. तर तपाईँले भन्न खोज्नुभएको महिला पुरुषको हकमा कुन बढी के भन्नु खोज्नुभएको होला, पुरुषको मात्र चाहिँ बढी छ, महिलाको कमी छ.
2: त्यसमा पनि महिलाहरूले गुनासो गर्ने बाटाहरू
3: चाहिँ गुनासो गर्ने बाटाहरू कति चाहिँ अब यही उहाँहरूको महिनावारी समस्या होइन, त्यसै गरी अघि भर्खर हजुरले पनि सुनिहाल्नु भयो प्रेसरका समस्याहरू होइन, एन्जाइटीका कुराहरू, मानसिक स्वास्थ्यका कुराहरू छन्.
2: अनलाइन सेवा छ हाम्रो टेलिमेडिसिन सेवा, यसलाई चाहिँ अझ प्रभावकारी बनाउन चाहिँ के गर्नुपर्छ? अब यसै स्थिर कुराकानी गरौँ.
3: यसलाई चाहिँ थप प्रभावकारी बनाउनको लागि चाहिँ अब त्यही मिडिया स्टिमुलेसनै जरुरी हुन्छ होइन. अनि यो एप्लिकेसन्सको युज चाहिँ एकदमै राम्रो भएको छ, यसैलाई नै कन्टिन्यू गर्दा भयो. अरू अन्य पाटोमा चाहिँ अब विभिन्न आइटी सपोर्टका कुराहरू आउन सक्छन् होइन, अब त्यसमा चाहिँ अध्ययन गरेर हामी अगाडि बढ्न सकिन्छ.
2: अनि अघिल्लो चरणमा जसरी हामीले कुराकानी गरिरहेका थियौँ झन्डै झन्डै एक वर्ष जति भयो होला, त्यसपछि अहिलेको समयसम्म आइपुग्दाखेरि चाहिँ के परिवर्तन भयो टेलिमेडिसिनमा?
3: अब टेलिमेडिसिनमा परिवर्तन हामीले भनेको चाहिँ पेसेन्ट इन्गेजमेन्टै हो होइन. उहाँहरूले चाहिँ जसरी हामीलाई सुरुका दिनहरूमा चाहिँ खुलस्त कुराहरू गर्नुहुन्थेन होइन, के होला कसो होला टाइपले पुरा भन्नुहुन्थेन भने, अहिले बिस्तारै त्यो चाहिँ पेसेन्ट कन्फिडेन्सियलिटीको कुरा गरेँ मैले, गोपनीयताको कुरा, त्यसमा चाहिँ हामीले निकै काम गरिरहेका छौँ. अब अर्को पाटामा इन्फ्रास्ट्रक्चरको हिसाबले हामी पहिला एउटा रुममा थियौँ भने अहिले चाहिँ हामीलाई टु स्पेस प्रोभाइड गरिरहेको छ, एउटा हामी मिटिङ हलको रूपमा प्रयोग गर्छौँ, अर्को चाहिँ टेलिमेडिसिन सेन्टरको युनिट भयो जहाँबाट हामीले चाहिँ बिरामीसँग प्रत्यक्ष कुराकानी गर्छौँ. हामीसँग ग्याजेटहरू उपलब्ध छन्, दुईवटा फोन छ, डेस्कटप कम्प्युटरहरू छ होइन, त्यही अनुसारले नै हामी अगाडि बढिरहेछौँ.
2: हामीसँग भएको जनशक्तिले हामीले जसरी काम गरिरहेका छौँ यो ठिक छ कि अझै थप गर्नुपर्ने आवश्यकता छ?
3: यो हाम्रो अघि मैले भने कार्यालय समयको कुरा होइन, त्यो वान फेजको लागि चाहिँ भयो. अब 24 घण्टाको लागि चाहिँ हामीले त्यही अनुसारले चाहिँ यो सेन्टरलाई जनशक्ति चाहिन सक्छ. 24 घण्टा सातै दिन गर्दाखेरि चाहिँ जनशक्तिहरू अभियसली बढाउनु पर्ने नै हुन्छ. अहिले हामी विधा बाहेक चाहिँ दैनिक रूपमा एउटा फेजमा काम गर्छौँ भने बिहान एकदमै बिहान अथवा रातिको समयमा चाहिँ यहाँ हुँदैन, हामीले अफलाइनै काम गर्ने हो होइन. वर्क फ्रम होम भन्छ जुन घरबाट, त्यस्तो अर्जेन्ट कन्सल्टेसन रिक्वायरहरूलाई चाहिँ हामीले त्यही अनुसार रिप्लाई गर्नुपर्ने हुन्छ. 24 घण्टामा जाँदाखेरि हामीलाई जनशक्ति चाहिँ यहाँ अब 24 घण्टाको लागि चाहिँ हामीले त्यही अनुसारले चाहिँ यो सेन्टरलाई जनशक्ति चाहिन सक्छ. 24 घण्टा सातै दिन गर्दाखेरि चाहिँ जनशक्तिहरू अभियसली बढाउनु पर्ने नै हुन्छ. अहिले हामी विधा बाहेक चाहिँ

0: भनेपछि जुन सरकारको जुन अहिलेको नीति छ, शनिबार र आइतबार हप्तामा दुई दिन बिदा दिने, यसले गर्दाखेरि सोमबार जुन जसरी हामीले सेवा दिन्छौँ, सेवा दिने फर्स्ट आवरमा चाहिँ अथवा कार्यालय समयमा चाहिँ विशेष गरी त्यो गुनासोको चाप चाहिँ एकदम बढी बढ्ने गरेको देखिएको छ।
1: हजुर हजुर, अब त्यो केसहरू पाइला भा हुन्छ होइन, तर रुटिन केसै हुन्छ, त्यस्तो ज्यानै जोखिममा पर्ने खाले चाहिँ हुँदैन। हामीले नियमित रूपमा कन्सल्टेसन गर्न सक्ने खाले नै बिरामीहरू हुन्छन्, त्यो अनुसारले चाहिँ हामीले गरिरहेछौँ अहिले। अब तर यो बिदाको दिनमा पनि कम्तीमा यो टेलिमेडिसिन युनिट चाहिँ चल्नु चल्दा अझै पेसेन्टको इन्गेजमेन्ट चाहिँ हुन्छ जस्तो मलाई व्यक्तिगत रूपमा लाग्छ, किनकि फेज सिफ्ट वाइज ड्युटी हुने हो, त्यसले गर्दाखेरि चाहिँ यसलाई अझै अगाडि लैजाँदा ठिकै हुन्छ।
0: हामीले यो वैदेशिक रोजगारीमा जाने र विदेशमा रहेकाहरूको कुराकानी त गरि नै रहेका छौँ, र सँगसँगै नेपालमा रहेका अथवा वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारहरूको हकमा चाहिँ केही गरेका छौँ कि त्यो चाहिँ कस्तो छ?
1: परिवार लक्षित कार्यक्रम भन्दा नि यो श्रमिक लक्षित कार्यक्रम हो। पहिला हामीले चाहिँ विदेशमै रहेका नेपालीहरूलाई चाहिँ फोकस्ड गरेका छौँ। नेपालको आन्तरिक अवस्थामा चाहिँ केही गाउँपालिका, केही हस्पिटल होइन, केही अस्पतालहरू अनि केही नगरपालिकाहरूले आफ्नो आफ्नो आन्तरिक तरिकाले, प्रदेश आन्तरिक तरिकाले गर्नुभयो होला, तर यो यहाँबाट चाहिँ विशेष गरी विदेशमा रहेका श्रमिकहरूका लागि नै हो। अब यदि श्रमिकको त्यहाँ परिवार छ, डिपेन्डेबल परिवार छ, उहाँहरूको आमा बुबा पनि श्रमिकसँगै हुनुहुन्छ भने हामीले परामर्श चाहिँ उहाँहरूलाई पनि दिन्छौँ, तर उहाँहरू चाहिँ विदेशमा हुनुपर्ने हुन्छ, यो यहाँबाट सेवा दिँदा चाहिँ। हजुर,
0: अलिकति यो सरकारको तयारीको बारेमा पनि म जोड्न चाहन्छु। जस्तै यो वैदेशिक रोजगारीमा जति श्रमिकहरू गइरहनु भएको छ र उहाँहरूको स्वास्थ्य सुरक्षाका लागि सरकारले गरेका तयारी छन् नि, हुन त नयाँ सरकार आएको छ, अब ढिलो चाँडो केही फरक नतिजा पनि देखिएला, कतिको पर्याप्त छन् जस्तो लाग्छ?
1: यस्तो छ, अब यसमा काम यही हो होइन, अब हामीले गर्नुपर्ने श्रमिकलाई एड्रेस गर्नुपर्ने कुराहरू स्वास्थ्य व्यवस्थामा यही नै हुन्। अब अहिले हामीले स्वास्थ्य मन्त्रालय, त्यसको श्रम मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बोर्डको सचिवालय, त्यसपछि वीर अस्पताल होइन, अब यो समन्वयमा के छ भन्दाखेरि एउटा माइग्रेसन साइकलको अवधारणा पनि अगाडि आएको छ, जसमा चाहिँ हामीले विदेश जान्छु भन्ने सोचाइ गरेदेखि विदेशबाट फर्किएको अवस्थासम्ममा कभर गरेको छ। र हाम्रो यो सेन्टरको चाहिँ मेन अथवा मुख्य एड्रेस गर्नुपर्ने जोन चाहिँ अथवा एरिया चाहिँ हामीले विदेशमा रहेका श्रमिकहरूलाई स्वास्थ्य परामर्श दिने नै हो।
0: विशेष गरी यो श्रमिकको स्वास्थ्य संरक्षणमा स्वास्थ्य संस्थादेखि लिएर अलिकति तपाईँले कुराकानी त गरि पनि सक्नु भएको छ, र सँगसँगै म्यान पावर कम्पनी र सरकार बीचको चाहिँ समन्वय, आन्तरिक समन्वय चाहिँ कस्तो छ अहिले?
1: त्यो अब त्यहाँ चाहिँ म जानकार छैन उता के भइरहेछ होइन, मेरो यहाँ अब यो यस विभागबाट हुने भनेको चाहिँ श्रमिकलाई परामर्श दिने हो, अब त्यो अनुसार उहाँहरूले गरिरहनु भयो होला।
0: हजुर, अनि यो वैदेशिक रोजगारीमा जान चाहने जति पनि व्यक्तिहरू हुनुहुन्छ, युवाहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ स्वास्थ्यका हिसाबले चाहिँ तपाईँले के मुख्य सन्देश दिन चाहनुहुन्छ?
1: मुख्य सन्देश भनेको चाहिँ के हो भने हजुरहरू जाँदाखेरि जब वर्किङ ग्रुप हुनुहुन्छ होइन, 20-40 म्याक्सिमम हुनुहुन्छ, त्यो कारणले गर्दाखेरि यो फेजमा के हुन्छ भने इमोसनल इम्ब्यालेन्सेस पनि हुन्छ, फिजिकल त्यही अनुसारले हुन्छ होइन, सोसियल त्यही अनुसारले हुन्छ, किनकि यही फेजमा हामी के गर्छौँ, काम गर्छौँ, यही फेजमा हाम्रो बिहे हुन्छ, यही फेजमा हाम्रो फ्यामिली एक्सटेन्ड हुन्छ होइन, यही फेजमा हामीले चाहिँ के गर्नुपर्ने हुन्छ, सो धेरै फ्याक्टरले चाहिँ हामीलाई चाहिँ यो फेजमा चाहिँ अलिकता बढी स्ट्रेसफुल यो डिकेड्स चाहिँ हो क्या, त्यो कारणले गर्दा आफ्नो स्वास्थ्यमा लिएर चाहिँ एकदमै ध्यान दिनु होला। प्रिभेन्टिभ फेजमा कुरा गर्दाखेरि आफ्नो दैनिकीहरूमा ध्यान दिनुहोला, आफूले गरिरहेको कामको प्रकृति के छ, काम के गर्न जाँदैछु त्यो ख्याल गर्नुहोला, आफ्नो त्यो अनुसारको सिप छ कि छैन, आफ्नो त्यो अनुसारको योग्यता पुग्छ कि पुग्दैन त्यो अनुसार ख्याल गर्नुहोला। अर्को कुरा चाहिँ कुनै पनि स्वास्थ्य समस्या आयो भने चाहिँ यस टेलिमेडिसिन सेन्टरमा सम्पर्क गर्नुहोला, टेक्स्ट जोड्नुहोला, मेसेज गर्नुहोला, कुनै पनि माध्यमबाट हामीसँग जोडिनुहोला। अनि त्यस पछाडि चाहिँ अब कुनै कुनै जटिल अवस्था आयो, साथीभाइलाई आयो होइन भने पनि हजुरहरूले चाहिँ एकअर्कालाई त्यही अनुसारले खबर पुर्याउनु होला, इन्गेज गराउनु होला। कति बोल्न नसक्ने साथीभाइ हुनुहुन्छ भने उहाँको समस्या त्यही अनुसारले हामी कहाँ पुर्याइदिनु होला होइन, अब यो एकदमै कलेक्टिभ इफोर्टबाट चाहिँ हामी अगाडि बढ्नुपर्ने हुन्छ। र विभिन्न त्यस्तो कुनै पनि स्वास्थ्य समस्या आयो भने चाहिँ तपाईँहरूले हामीलाई सम्झिनु होला।
0: विदेशमा रहेका व्यक्तिहरूले विशेष गरी

0: जति पनि समस्या भोगिरहनु भएको छ, जति पनि नेपालीहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ आफ्नो समस्या लुकाउने होइन, लुकायो भने चाहिँ अझै समस्या बढ्न सक्छ। अनि त्यसलाई चाहिँ नेपाल सरकारले उहाँहरूको लागि निशुल्क सञ्चालन गरिरहेको टेलिमेडिसिन सेवामा चाहिँ सहकार्य गरेर सम्पर्क गरेर आफ्नो समस्याहरू बताउनु पर्यो, साझा गर्नु पर्यो, जसले गर्दाखेरि पछि स्वास्थ्यलाई अलिकति सहज होस् भन्ने चाहिँ।
1: हजुर, अर्ली फेजमा आयो भने तपाईँको कष्ट पनि घट्ने भयो, तपाईँले पाउने दुःख पनि कम भयो, तपाईँको इलनेसको स्टे पनि कम भयो, हिलिङ पिरियड पनि अर्ली भयो होइन। तर तपाईँ त्यसैलाई कम्प्लिकेटेड फेजमा लानुहुन्छ भने तपाईँको पैसा पनि त्यही अनुसारलाई लाग्ने भयो, त्यही अनुसारले समय पनि सकिने भयो होइन, अप्ठ्यारो स्थिति आउँछ। त्यो कारणले गर्दाखेरि तपाईँहरूलाई अर्ली कन्सल्टेसन्सको लागि, अर्ली स्वास्थ्य परामर्शको लागि नै हो ठिक नि। निशुल्क एकछिन बोल्दाखेरि केही पनि हुँदैन, तपाईँको समस्या तपाईँका कुराहरू कहीँ जाने पनि होइन, त्यसले एकचोटि कम्युनिकेट गरिदिनु होला भन्न चाहन्छु।
0: के को डर चाहिँ बढी जस्तो लाग्छ उहाँ रहेका बिरामीहरू अथवा भनौँ न समस्या पर्नेहरूलाई चाहिँ बेसी चाहिँ के को डर लाग्छ होला, अथवा के कारणले गर्दाखेरि चाहिँ उहाँहरूले त्यो समस्या सार्वजनिक गर्न नखोज्नु भएको?
1: अब डर भन्दा चाहिँ कस्तो छ भन्दाखेरि दुई खाले हो क्या यसमा। अब उहाँहरूको त्यो कन्फिडेन्सियलिटी कुरा, गोपनीयता कुरा होइन, मैले भन्दाखेरि कहीँ हल्ला हुन्छ कि के हुन्छ कि भन्ने कुरा भयो। अर्को चाहिँ जब रिलेटेड सेक्युरिटी कुराहरू होइन, म के भन्छ तपाईँको, मैले बताउँदाखेरि मेरो जागिरै जाने हो कि, मैले नेपाल फर्काइदिने हो कि, के हुन्छ कि टाइपले होइन, त्यो हिसाबले पनि उहाँहरूको त्यो थिङ्किङ प्याटर्न रहेको हुनसक्छ। तर त्यस्तो सोचियो भने चाहिँ फेरि आफैलाई असर गर्न सक्छ। त्यसले गर्दाखेरि जे छ प्रष्ट रूपमा भन्नु होला, त्यसलाई ट्रिटमेन्ट फेजमा गइसकेपछि, त्यसलाई सम्बोधन गरिसकेपछि तपाईँहरू फेरि ब्याक टु नर्मल लाइफमा हुनुहुन्छ। तर त्यसैलाई कम्प्लिकेटेड गर्नुभयो भने झन् गाह्रो परिस्थिति आउन सक्छ, थपिँदै जान सक्छ होइन, भार, आर्थिक भार पनि पर्ने भयो, समयको चाप पनि बढ्ने भयो। त्यो अनुसारले एट अर्ली चाहिँ तपाईँले भन्नै पर्ने हुन्छ।
0: डाक्टर साहब, अन्तिममा चाहिँ जुन जसरी तपाईँहरूले टेलिमेडिसिन सेवा दिइरहनु भएको छ, यो टेलिमेडिसिनको भविष्य चाहिँ नेपालमा कस्तो देख्नुहुन्छ?
1: अब यो कस्तो छ भन्दाखेरि, यो विभिन्न फोरमहरूमा पनि कुराकानी हुन्छ, प्रविधिको युगमा गइसक्यो, मान्छे एआईमा गइसक्यो संसार होइन। अब हामी चाहिँ अब यो टेलिमेडिसिनको भविष्य के देखिरहेछ भन्दाखेरि, एकदमै यो अबको यात्रा नै टेलिमेडिसिन हो जस्तो मलाई फिल हुन्छ। किनकि क्रस बोर्डरका कुराहरू छन् होइन, टाढा टाढाबाट रहेको अवस्थामा चाहिँ स्वास्थ्यको माध्यमबाट सरकार र जनताबीच जोडिने माध्यम पनि हो, उहाँहरूको स्वास्थ्य समस्यालाई चाहिँ हल गर्ने यो प्लेटफर्म पनि हो। झन् हामी कहाँ कस्तो अब प्रविधिले कहाँ पुर्याइदियो भने, अहिले हरेकको हातमा लगभग स्मार्टफोन छ, स्मार्टफोनमा के एप्लिकेसन प्री डाउनलोडेड हुन्छ अहिले त होइन, अथवा डाउनलोड गरे पनि सहज छ। त्यो कारणले पहिलाको परिस्थिति हेर्दाखेरि चाहिँ कस्टको हिसाबले पनि त्यो अनुसारले महँगो थियो होइन, एक्सेसिबिलिटीको हिसाबले। अब मैले नै मोबाइल बोक्दाखेरि अथवा हाम्रो अग्रजहरूले अथवा अगाडिको पुस्ताले मोबाइल बोक्दाखेरि ठुले गाउँमा केही नै आए जस्तो हुन्थ्यो भने, अहिले सामान्य भइसकेको छ। यो सामान्य परिस्थितिमा चाहिँ हामीलाई सहज भएको छ, प्रविधिको जमाना आइसक्यो। सो कारण टेलिमेडिसिनले चाहिँ अब चाहिँ स्वास्थ्य अवस्थालाई सम्बोधन गर्नको लागि उहाँहरूलाई चाहिँ समयमै उपचारको एउटा डिरेक्सन दिनको लागि अथवा कुनै पनि स्वास्थ्य समस्यालाई चाहिँ सम्बोधन गर्नको लागि चाहिँ एकदमै प्रभावकारी छ।
0: तपाईँले सोध्न चाहेका जिज्ञासाहरू मैले लगभग सोधिसकेको छु, यसमा पनि मैले छुटाएका अथवा अत्यन्तै महत्वपूर्ण कुराहरू केही छ भने म फेरि एकचोटि निवेदन गर्न चाहन्छु।
1: अब यसमा चाहिँ पहिलो कुरा म श्रमिकहरूलाई के भन्न चाहनुहुन्छ चाहन्छु भने, तपाईँहरू आफ्नो स्वास्थ्यको अवस्था लिएर आफै सजग हुनुपर्छ। तपाईँको कामको प्रकृति 12 घण्टाको छ भने त्यही अनुसारले चाहिँ आफ्नो दैनिकीलाई चाहिँ मोडिफाई गर्नुपर्ने हुन्छ। तपाईँको खानपानको सेड्युलहरू कुन अनुसार छ होइन, त्यो अनुसारले आफैलाई नै पहिला आफै जागरूक हुनु पर्यो। तपाईँको पानी पिउने प्याटर्न, हाइड्रेसन प्याटर्न कस्तो छ होइन, त्यो अनुसारले हेर्नु पर्यो। दैनिक 3 लिटर खानुपर्ने हुन्छ, तपाईँहरूले कम्तीमा 2-3 आवर्सको ग्याप राखेर त्यसरी पानी खाइदिनु भयो भने पनि हेर्दाखेरि सामान्य कुरा लाग्छ, तर यो एकदमै इम्पोर्टेन्ट हुन्छ। सो हाइड्रेसन प्याटर्न त्यही अनुसारले मेन्टेन गर्नु पर्यो है। अनि कुनै पनि स्वास्थ्य समस्या भयो भने हामीलाई सम्पर्क गर्नु पर्यो। तपाईँले जान्नुपर्ने कुराहरू चाहिँ अहिलेलाई स्वास्थ्य अवस्थालाई लिएर यही नै हो। अघि मैले फेरि निवेदन गरेँ, विभिन्न साइटहरू हेर्ने, युट्युब भिडियोहरू हेर्ने गर्नुको साटो हामीलाई डाइरेक्ट सोझै सम्पर्क गर्नुहोला, सोझै मेसेज गर्नुहोला, हामी तपाईँको स्वास्थ्य समस्या समाधान गर्नको लागि तयार छौँ भन्न चाहन्छु।
0: हुन्छ डाक्टर साहब, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
1: हजुर, यहाँलाई पनि यो समय दिनुभयो होइन, यहाँको बारेमा कुरा राख्ने मौका दिनुभयो, हजुरहरूलाई पनि धन्यवाद भन्न चाहन्छु।
2: उहाँ हुनुहुन्थ्यो वीर अस्पतालको टेलिमेडिसिन केन्द्रका फोकल पर्सन डाक्टर संजय धरेल।
0: आजको देश परदेश तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना this@unn.com.np मार्फत आफ्नो समस्या, प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईका गुनासा, सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौं र तपाईलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं। तपाईको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार। We'll be right back.

0: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
0: ए,
1: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए,
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नयाँ वर्ष 2083 मा सैमसंग का ग्लोबल नंबर वन टीवी र होम अप्लायंस मा 25% सम्म छूट पाउनुहोस्। रु 50,000 भन्दा माथिका अप्लायंस को खरीद मा नागरिकताकै आधारमा 24 महिना सम्म को ईएमआई उपलब्ध छ। चुनिएका वाशिंग मशीन मा 6 केजी सर्फ एक्सेलमेटिक निशुल्क र टीवीहरूमा 12 महिना सम्म को नेट टीवी प्याकेज निशुल्क पाउनुहोस्। सैमसंग सँगै यो नयाँ वर्षमा स्मार्ट घर स्मार्ट शुरूआत। शर्तहरू लागू हुनेछन्। यो योजना सीमित अवधिका लागि चुनित मोडेलमा मात्र लागू। 24 महिनाको ईएमआई मा 7.99% ब्याज लागू हुनेछ।
4: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विद्यालय तहदेखि नै एआई र अत्याधुनिक प्रविधि पढ़ाउने सरकारको नीति। डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाई स्थापना गरिने। एसईको ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि थप तयारी कक्षा सञ्चालन गर्न आग्रह। कक्षा 11 को भर्ना प्रक्रिया पनि छिट्टै शुरू हुने। देशका केही ठाउँमा वर्षा, अझै केही दिन बदलीसँगै पानी पर्ने सम्भावना। म्याग्दीको महवीरमा पहिरो खसेपछि बेनी जोन्सन सड़क अवरूद्ध। इजरायलसँग सम्बन्धित केही व्यक्ति र संस्थामाथि नयाँ प्रतिबन्धबारे यूको सहमति। पछिल्लो सहमतिमा इजरायलको विरोध। र विश्वकप क्रिकेट लीग 2 नेपालले आज स्कटल्याण्डसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले विद्यालय तहदेखि नै एआई र अत्याधुनिक प्रविधि पढ़ाउने कार्यक्रम अघि सारेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा हिजो प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा ई लर्निङ, भर्चुअल कक्षा, खुला डिजिटल सामग्री तथा कृत्रिम बुद्धिमत्ता अर्थात एआईमा आधारित सिकाई विस्तार गरिने उल्लेख छ। सरकारले 10,000 सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र एआई आधारित सिकाई विस्तार गर्ने योजना अघि सारेको हो। त्यस्तै सुशासन र राष्ट्रिय आयका लागि सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा घोषणा गर्ने नीति लिएको छ। नीति तथा कार्यक्रममा साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी नियन्त्रणका लागि पनि विशेष अनुसन्धान इकाई स्थापना गर्ने उल्लेख छ। लागू औषध नियन्त्रण, अन्तर्देशीय अपराध तथा जटिल अपराध न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग विस्तार गरिने भएको छ। नेपाल प्रहरीको भौतिक पूर्वाधार, उपकरण र अनुसन्धान क्षमतामा सुधार गर्दै फोरेन्सिक तथा सूचना विश्लेषण प्रणाली सुदृढ़ गरिने र राष्ट्रिय अनुसन्धान प्रणालीलाई प्रविधि मैत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। सरकारको कार्यशैली तथा प्रधानमन्त्रीको पोशाक र आचरणबारे विपक्षी दलहरूले प्रश्न उठाएका छन्। हिजोदेखि शुरू भएको संसदको बजेट अधिवेशनको पहिलो बैठकमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले सुकुम्बासी बस्तीमा डोजर चलाएकोदेखि संसद रोकेर अध्यादेश ल्याएकोमा सरकारको विरोध गरेका हुन्। त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरेका बेला प्रधानमन्त्री बालेन्द्र शाह उठेर हिँडेकोमा पनि विपक्षी दलहरूले आपत्ति जनाएका छन्। प्रधानमन्त्रीले संसदीय मर्यादा ख्याल नगरेको विपक्षी दलहरूको टिप्पणी छ। विपक्षी सांसदहरूले प्रधानमन्त्रीको शैली, पहिरनको विषयमा समेत प्रश्न उठाएका हुन्। राष्ट्रिय महत्वका बैठकहरू तथा संयुक्त सदनमा राष्ट्रिय पोशाकको पालना हुनुपर्ने उनीहरूको भनाई छ। माध्यमिक शिक्षा परीक्षा एसईमा अनुत्तीर्ण भएकाहरूलाई आउँदो असार 1 गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन हुने भएको छ। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यस वर्ष एसईमा नियमिततर्फ 2,84,160 विद्यार्थी उत्तीर्ण भएको र 1,46,507 नन ग्रेडेड भएको जानकारी दिनुभयो। गएको चैत 19 29 गतेसम्म सञ्चालित परीक्षामा 5,12,421 सहभागी थिए। बोर्डले परीक्षा सम्पन्न भएको 1 महिनामै नतिजा सार्वजनिक गरेको हो। ग्रेड वृद्धि परीक्षाको लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न अनुरोध गरेको छ। त्यस्तै बोर्डले एसईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गर्नेछ। यस्तै यस वर्ष कक्षा 11 को भर्ना प्रक्रिया पनि छिट्टै शुरू हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक अधिकारीले अब कक्षा 11 को भर्ना तयारी थालिने बताउनु भएको छ। शिक्षा मन्त्रालयले सरकारवाला पक्ष र निकायसँग आवश्यक छलफल गरेर भर्ना र पठन पाठनको मिति तय गर्नेछ। गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्का वर्षा भइरहेको छ। प्रदेशको केही ठाउँमा गैराती पनि पानी परेको थियो। सुदूरपश्चिमबाट छिरेको वर्षा गराउने प्रणालीको कारण देशका धेरैजसो ठाउँमा हल्का अनि 1-2 ठाउँमा ठूलो पानी परेको हो। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै म्याग्दीको तातो पानीमा 102 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल तथा बाँकी प्रदेशमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी तथा बाँकी प्रदेशको पहाड़ी र हिमाली भागमा साधारणतया बादल लाग्ने अनुमान छ। तराई भागमा आंशिक बादल लाग्नेछ। कोशी र बागमती तथा गण्डकीको हिमाली पहाड़ी भागका केही ठाउँ, बाँकी हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा तराई भागको एक दुई ठाउँमा चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना छ। अझै केही दिन देशका विभिन्न ठाउँमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका साथ महभीरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनीजोमसोम कोरला सड़क आज बिहानदेखि अवरूद्ध छ। ढुंगा र माटोसहितको पहिरो खसेर 76 किलोमिटर दूरीको बेनीजोमसोम सड़कमा सीधा यातायात सम्पर्क विच्छेद भएको हो। सड़क अवरूद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउजाउ गर्ने गाड़ी बीच बाटोमै रोकिएका छन्। मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शन गर्न जाने र फर्किने पनि प्रभावित भएका छन्। जिल्ला प्रहरीकारले म्याग्दीले अवरूद्ध सड़क खुलाउन पहल भइरहेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाड़ी भित्र भएमा झ्याल बन्द गरेर बसौ। थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल भित्र नै रेमिट्यान्स अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष 82-83 को 9 महिनामा 16,59 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ। रेमिट्यान्स आप्रवाह 39.1% वृद्धि भएको हो। राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष 82-83 को 9 महिना अर्थात गएको चैतसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स आप्रवाह 10.2% बढ़ेको थियो। गएको चैतमा रेमिट्यान्स आप्रवाह 2,09,75 करोड़ रूपियाँ रहेको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत नयाँ लिने नेपालीको संख्या 2,94,186 र पुनः श्रम स्वीकृति लिनेको संख्या 2,93,259 जना रहेको छ। गएको चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रा स्फीति 4.47% र आर्थिक वर्ष 82-83 को 9 महिनाको औसत उपभोक्ता मुद्रा स्फीति 2.39% रहेको छ। कुल विदेशी विनिमय संचिति 34,94,73 करोड़ रहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा 3 गाड़ी ठोक्किँदा 37 घाइते भएका छन्। गल्छी गाउँपालिका छ बैरेनीमा गैराती रोकिराखेको 52-03-001-006-20-56 नम्बरको ट्रकलाई काठमाण्डुबाट बागलुङका लागि छुटेको 52-01-006-74-99 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। लगत्तै काठमाण्डुबाट वीरगंजका लागि छुटेको अर्को बस 52-06-67-16 बागलुङका लागि छुटेको बसलाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएकाहरूलाई राति नै उद्धार गरी अस्पताल पठाएको इलाका प्रहरीकारले गजुरीले जनाएको छ। घाइते मध्ये 34 जनाको काठमाण्डुको ट्रामा सेन्टर, शिक्षण अस्पताल महाराजगंज सहित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर छ। 3 जना उपचारपछि डिस्चार्ज भएका छन्। 3 गाड़ीका चालकलाई इलाका प्रहरीकारले गजुरीले पक्राउ गरेको जनाएको छ। अब विदेशको खबर। युरोपेली संघ यूका विदेश मन्त्रीले इजरायली केही बासिन्दा र उनीहरूसँग सम्बन्धित संस्थामाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा सहमति जनाएका छन्। कब्जा गरेको वेस्ट ब्याङ्कमा प्यालेस्टिनी विरूद्ध हिंसामा संलग्न इजरायली बासिन्दा र उनीहरूसँग सम्बन्धित केही संस्थामाथि नयाँ प्रतिबन्धबारे सहमति जुटेको हो। यूको विदेश नीतिका प्रमुख काजा कल्लासले निर्णय सार्वजनिक गर्दै दशकौंदेखिको गतिरोध अन्त्य भएको बताउनु भएको छ। फ्रान्सका विदेश मन्त्री जीन नोएल बारोटले वेस्ट ब्याङ्कमा हिंसा र चरमपन्थी गतिविधि बढ़ाउने तथा अवैध बस्ती विस्तारलाई समर्थन गर्ने मुख्य इजरायली समूहहरू र तीनका नेतृत्वकर्तामाथि प्रतिबन्ध लगाएको जानकारी दिनुभयो। यो निर्णय अघि बढ़न नदिन हंगेरीका पूर्व प्रधानमन्त्री भिक्टर ओर्बानको नेतृत्वमा लामो समयदेखि अवरोध रहँदै आएको थियो, तर हंगेरीमा आएको पछिल्लो राजनैतिक परिवर्तन र यू भित्रको नयाँ समीकरण पछि भिटो हट्दै निर्णय अघि बढ़ाउन बाटो खुलेको अधिकारीहरूलाई उद्धृत गरी अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। हंगेरीका नेता पीटर मग्यारको राजनैतिक प्रभाव कमजोर भएपछि निर्णय प्रक्रियामा देखिँदै आएको अवरोध हटेको विश्लेषण गरिएको छ। इजरायलले यो निर्णयको विरोध गरेको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत आजदेखि घरेलू मैदानमा नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित एक दिवसीय श्रृंखलाका खेलहरू शुरू हुँदैछन्। आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ। यो खेल अहिले बिहान 9:30 बजेदेखि तिर्वी क्रिकेट रंगशालामा शुरू हुनेछ। गैरातीको वर्षाले मैदान भने केही ओसिलो छ। स्कटल्याण्डले केही बेर अगाडि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। स्कटल्याण्डले ब्याटिङ रोजेको छ। यसअघि घरेलू मैदानमा नै नेपालले ओमान र यूएई सम्मिलित श्रृंखला खेले थियो। नेपालले 4 मध्ये 3 खेलमा जित निकालेको थियो। लीग टूमा नेपाल 18 अंकसहित अंक तालिकाको 7 स्थानमा छ। अमेरिका 36 अंकसहित पहिलो र स्कटल्याण्ड 34 अंकसहित दोस्रो स्थानमा छ। यसबीचमा नेपालको ए टोलीले अमेरिका र स्कटल्याण्डसँग 2-2 अभ्यास खेल खेलेकोमा सबै जितेको छ। नेपाल ए टोलीबाट खेलेका ईशान पाण्डे सिनियर टोलीमा समेटिएका छन्। नेपालले जेठ 2 अमेरिकासँग, जेठ 4 फेरि स्कटल्याण्डसँग अनि जेठ 8 अमेरिकासँग खेल्नेछ। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विद्यालय तहदेखि नै एआई र अत्याधुनिक प्रविधि पढ़ाउने सरकारको नीति। डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाई स्थापना गरिने। एसईको ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि थप तयारी कक्षा सञ्चालन गर्न आग्रह। कक्षा 11 भर्ना प्रक्रिया पनि छिट्टै शुरू हुने। देशका केही ठाउँमा वर्षा, अझै केही दिन बदलीसँगै पानी पर्ने सम्भावना। म्याग्दीको महावीरमा पहिरो खसेपछि बेनी जोमसोम सड़क अवरूद्ध। इजरायलसँग सम्बन्धित केही व्यक्ति र संस्थामाथि नयाँ प्रतिबन्धबारे यूको सहमति। पछिल्लो सहमतिमा इजरायलको विरोध। र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: साली नदीको शिर,
5: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
5: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
5: सहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
5: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
6: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दिउँ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556943333 4935555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्झाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। निशुल्क वाटर बुथमा राखिएको पानीको दुरूपयोग रोक्न काठमाडौँ महानगरले निगरानी बढ़ाएको छ। पिउनका लागि मात्रै नभई अन्य प्रयोगका लागि पनि पानी प्रयोग गरेको भेटेपछि महानगरले निगरानी बढ़ाएको महानगरको सार्वजनिक निजी साझेदारी इकाईका सहायक निर्देशक नरेन्द्र मान वज्राचार्यले बताउनुभयो। बुथबाट पिउनका लागि मात्र पानी लिन काठमाडौँ महानगरले प्रयोगकर्तालाई आग्रह गरेको हो। काठमाडौँका विभिन्न 8 ठाउँमा निशुल्क रूपमा पिउनका लागि वाटर बुथ एटीएम राखिएको छ। उहाँका अनुसार काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा महानगरले पछिल्लो समय 8 निशुल्क वाटर एटीएम बुथ सञ्चालनमा ल्याएको हो। निर्माणपछि वैशाख 5 यी बुथको औपचारिक रूपमा शुरूआत गरिएको वज्राचार्यले जानकारी दिनुभयो। 8 बुथको निर्माण लागत 2,60,00,000 रूपियाँ रहेको छ। काठमाडौँको खुला मंच सहित महाबौद्ध, दरबार हाई स्कूलको कम्पाउण्ड, राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, ढल्को चोक, हाँडीगाउँ वडा नम्बर 26 परिसर र वडा नम्बर 31 परिसरमा वाटर एटीएम जडान भएका छन्। काठमाडौँमा 1,700 जनामा पाठेघरको मुखमा हुने क्यान्सर सम्बन्धी जाँचबाट रिपोर्ट आउँदा 60 जनामा एचपीभी पोजिटिभ देखिएको छ। काठमाडौँ महानगरले वीर अस्पतालसँगको सहकार्यमा गएको चैत 16 वैशाख 21 गतिसम्म स्तन र पाठेघरको मुखको क्यान्सर निशुल्क परीक्षण तथा प्रारम्भिक उपचारको क्रममा एचपीभी जाँच गरेको थियो। 2,779 जना महिलाको स्वास्थ्य जाँच गर्ने क्रममा 1,700 जनामा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको थियो। रिपोर्टमा पोजिटिभ देखिएकाहरूलाई हरेक बुधबार र शुक्रबार वीर अस्पतालमा बोलाउने गरिएको छ। सुनका गरगहना चोरी गरेको आरोपमा काठमाडौँ उपत्यकाबाट 3 प्रहरीले पक्राउ गरेको छ। सुनका गरगहना चोरी गरेको आरोपमा सप्तरीको खड़क नगरपालिका घर भएका समीर चौधरी, ललितपुरको कोपण्डोल घर भएकी पूजा शर्मा जोशी र भारतको बिहार घर भई काठमाडौँ न्यू रोड बस्ने श्रवण कुमार पक्राउ परेका हुन्। झण्डै 34,00,000 रूपियाँ बराबरका सुनका गरगहना चोरीको आरोपमा उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो। चौधरीलाई चोरी गरेको, जोशीलाई चोरीका गरगहना बिक्री गरेको र न्यू रोडमा सुन पसल गरेर बस्ने कुमारलाई चोरी का गहना किनमेल गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूबाट 22,00,000 नगद, झण्डै 80 ग्रामका सुनका 2 ढिक्का, सुनका चुरा, रिंग, तिलहरी, चन्द्रमा लगायत बरामद भएको छ। र काठमाडौँको नागार्जुन नगरपालिकाको रानीवन र सानो भर्याङमा श्रृंखलाबद्ध चोरी गरेको आरोपमा 2 युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुरको ताप ली गाउँपालिकाका रमेश कुमार तामाङ र काठमाडौँ महानगरपालिकाका प्रभात सिंह प्रधान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उनीहरूले चोरीका सामान किनमेल, व्यवस्थापन र बिक्री वितरण गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनीहरूको डेराबाट चोरीको मोबाइल, ल्यापटप, नगद, मूर्ति, लागू औषध, चोरीमा प्रयोग हुने औजार लगायत बरामद भएको छ। तामाङ सानो भर्याङ र सिंह 32 पुतली क्षेत्रमा बसोबास गर्दै आएका थिए। बिहान 9 राष्ट्रिय र चारभन्झाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। एसईको ग्रेड वृद्धि परीक्षा असार 1 थप तयारी कक्षा सञ्चालन गर्न आग्रह, कक्षा 11 भर्ना प्रक्रिया पनि छिट्टै शुरू हुने। काठमाडौँका विभिन्न 8 ठाउँमा निशुल्क वाटर एटीएम सञ्चालन, बुथमा राखिएको पानीको दुरूपयोग रोक्न महानगरबाट निगरानी। र काठमाडौँमा 1700 जनामा पाठेघरको मुखमा हुने क्यान्सर सम्बन्धी परीक्षण। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
10: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
11: सड़क सुरक्षा जीवन रक्षा।
12: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सड़क खुल्ला हुन साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनन् त।
13: श्री प्रदी तथा टाटा मोटर्सको सहकार्य

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: सीधा कुरा प्रश्न विचार काठमाडौँमा 90 मेगाहर्ज तपाई उज्यालो रेडियो नेटवर्कमा अब सुन्न सक्नुहुन्छ लोक चाँचरी।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार, विज्ञापन हो।
3: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिन कि क्या हो?
4: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: ल ल, बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो। तर तपाईँको त केही भएको छैन।
7: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ? म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
8: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, लस्ती पर्वत।
7: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
8: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
7: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो।

0: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर, भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्सी पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।

0: बिमाको लाभ दि, आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता। सानीमा रिलायन्स लाइफ इन्सुरेन्स, खुलेर जिउँ।
1: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
2: बाफ्रे,
1: अब चाहिँ के हुने हो?
3: खोइ खोइ, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
1: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी।

0: लागि र भान्जीको लागि केही सामान पठाएको छु। हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
0: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
0: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
0: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
0: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।
3: रेडियो दिदी बहिनी 95.2 MHz।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 10 बज्यो।

0: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कडेल
1: यही जेठ दुई गते शनिबार
2: पागुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: साथै उक्त दिन निःशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही जेठ दुई गते शनिबार।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
3: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
2: सम्पर्क फोन नम्बर 0767 24 27
3: 24 027।
2: सम्पर्क मोबाइल नम्बर 98572597
3: 98511918918।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार सेवाहरू:
6: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
5: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
6: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
5: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
6: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
5: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
6: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778 582779 582780।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
8: लो, किन नि, के भयो, सन्चो भएन?
7: होइन, यतिकै जानै मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो पो, ल हेडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति कामले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025। प्रविधिको सही प्रयोग गरौ, लैंगिक हिंसा अन्त्य गरौ।
12: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: extreme energy drink.
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बिमाको लाभ दि, आफ्नो कमाईको लाभ लिने मौका। आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता। सानिमा रिलायन्स लाइफ इन्सुरेन्स, खुलेर जियौं।
1: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
3: जसको नाम नै पर्याप्त छ,
4: दिदी बहिनी,
3: दिदी बहिनी,
4: दिदी बहिनी,
3: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
4: हामी
3: गर्न सक्छौ,
4: गर्न सक्छौ।

0: Media.
1: Extreme energy drink.
2: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ.
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
5: नेपाल यो रेडियो दिदी बहिनीको समय सूचक हो.
6: अहिले बिहानको ठिक 11

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठिक 12 बज्यो।

0: ढुक्क हुनुहोस्।
1: थाहा छ त्यसैले त यही लिन आएको।
2: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
2: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
1: सुरक्षा घरको साथ जीवन घरको।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
4: समाचार अब विस्तारमा। सरकारको नीति तथा कार्यक्रममाथि आज प्रतिनिधि सभा बैठकमा छलफल हुँदैछ। दिउँसो एक बजे शुरू हुने बैठकमा आजै नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न गर्ने कार्यतालिका छ। नीति तथा कार्यक्रममाथि छलफल गर्न आज एक दिनका लागि मात्रै समय छुट्याइएको छ। आज एक दिन शून्य र विशेष समयमा सांसदहरूले आफ्ना विचार राख्नेछन् र भोलि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने तालिका छ। आह्वान गरिसकेको प्रतिनिधि सभा बैठक स्थगित गरेर सरकारले ढिलो गरी संसद बोलाउँदा नीति तथा कार्यक्रम मात्र होइन अन्य नियमित काम पनि प्रभावित हुने भएको छ। शुक्रबार जारी भएको संसदको क्यालेण्डरमा प्री बजेट छलफलका लागि चार दिनको समय छुट्याइएको छ। यसपटक भने समय अभाव देखाउँदै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था अनुसार प्री बजेट छलफलको शुरूआत नै जेठमा पुर्याइएको छ। आजको बैठकमा अर्थमन्त्री सुनिल मगरले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 छलफलका लागि पेश गर्ने कार्यसूची छ। यस्तै कानून मन्त्री सविता गौतमले नेपाल र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता पेश गर्ने कार्यसूची छ। यसै गरी राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ।
5: अर्थ समितिले चारवटा कार्यक्षेत्रगत उपसमिति गठन गरेको छ। आज बिहान बसेको बैठकबाट सार्वजनिक वित्त, वित्तीय क्षेत्र तथा आर्थिक विकास, निजी क्षेत्र तथा लगानी प्रवर्धन र वित्तीय तथा संघीयता अध्ययन उपसमिति गठन गरिएको छ। उपसमितिका कार्यक्षेत्र र गर्नुपर्ने कार्य सहितको टीओआर तयार पारिएको समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार उपसमितिको कार्यावधि छ महीनाको रहनेछ। आवश्यकता अनुसार वा एक महिना नबढ़ने गरी लिखित प्रगति प्रतिवेदन उपलब्ध गराई समितिमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था गरिएको छ। उपसमितिहरूले राजस्व चुहावट नियन्त्रण, वित्तीय निर्माण र बजेट कार्यान्वयन, सार्वजनिक सम्पत्ति हिनामिनाको अध्ययन अनुगमन तथा मूल्यांकन, मौद्रिक नीति प्रभावकारिताको अध्ययन, निजी क्षेत्रले औल्याएका समस्याको छलफल, वित्तीय संघीयता कार्यान्वयनको समीक्षा लगायतका कार्यक्षेत्र तोकिएको छ।
4: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले संघीय संसदको संयुक्त बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका गतिविधिमा प्रश्न उठाएको छ। प्रवक्ता देवराज रालिसले वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको व्यवहारलाई संसदीय मर्यादा, संवैधानिक परम्परा र संस्थागत गरिमाको अवमूल्यन भएको उल्लेख गर्नुभएको छ। राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला शाह विस्मय उठेर हिँड्नु भएको थियो। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकलाई राष्ट्रिय महत्वको औपचारिक उच्चस्तरीय तथा संवेदनशील कार्यक्रमका रूपमा व्याख्या गर्दै आफ्नै नेतृत्वको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बैठकको अन्त्यसम्म उपस्थित नहुनुले अप्रिय सन्देश दिएको जनाइएको छ। कंग्रेसले प्रधानमन्त्रीको पोशाकबारे संसदभित्रै टिप्पणी भएको प्रसंग पनि उठाएको छ। राष्ट्रिय पोशाक कानूनी रूपमा अनिवार्य नभए पनि संवैधानिक तथा राष्ट्रिय महत्वका अवसरमा राष्ट्रिय पहिचान, सांस्कृतिक परम्परा र राज्य को प्रतीकात्मक गरिमा प्रति सम्मान प्रकट गर्ने स्थापित अभ्यास रहेको उल्लेख छ। पार्टीले लोकतन्त्रमा वैचारिक मतभेद र शैलीगत विविधता स्वाभाविक भए पनि राज्यका विभिन्न अंगबीचको पारस्परिक सम्मान, संसदीय संस्कार र संवैधानिक मर्यादा प्रतिको प्रतिबद्धता साझा राष्ट्रिय मूल्य हुनुपर्नेतर्फ सचेत गराएको छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी सभापति रवि लामी छानेले भोलि पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गर्नुभएको हो। बिहान 9 बजे बस्ने बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने प्रवक्ता मनिष शाहले बताउनुभयो। रासोपाले आगामी भदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ। यस्तै नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आजदेखि प्रदेश स्तरीय भेला शुरू गर्दैछ। पार्टीले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान मार्फत प्रदेश स्तरीय भेलाहरू गरिरहेकै बेला देउवा समूहले पनि आन्तरिक रणनीति तय गर्न भेला शुरू गर्न लागेको हो। देउवा समूहले आज कोशी प्रदेश स्तरीय भेला मोरङको विराटनगरमा गर्दैछ। नेता मीन विश्वकर्माका अनुसार विचार समूहमा रहेका नेताहरूलाई एकताबद्ध राख्दै आन्तरिक छलफललाई प्रभावकारी बनाउन भेला आयोजना गरिएको हो। देउवा समूहले भोलि काठमाण्डुमा बागमती प्रदेश स्तरीय भेला आयोजना गरेको छ।
4: निर्वाचन आयोगले आज राजनैतिक दलहरूसँग छलफल गर्ने भएको छ। निर्वाचन सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकको मसौदाबारे दलहरूसँग छलफल गर्न लागि हो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार अहिले छलफल हुँदैछ। सातवटा ऐनलाई एकीकृत गरी आयोगले 2080 असार 18 गते विधेयकको मसौदा सरकारलाई पठाएको थियो। उक्त विधेयक लामो समय गृह मन्त्रालयमा थन्किएको थियो। केही परिमार्जनको गृह कार्य पनि भएको थियो तर संसद विघटनपछि गृहले पुनः आयोगमा नै फर्काइदियो। आयोगले मसौदामा सुझाव दिन यही वैशाख 15 गते दलहरूलाई पत्राचार गरेको थियो। त्यसै अनुसार दलहरूका सुझाव समेटेर विधेयक पठाउने आयोगको तयारी छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ।

0: ट्रम्पको यस अभिव्यक्तिपछि इरानी संसदका सभामुख मोहम्मद बागर घाली बाफले इरानको सेना कुनै पनि आक्रमणको जवाफ दिन र पाठ पढ़ाउन तयार रहेको प्रतिक्रिया दिनुभएको छ।
1: अब खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग टू क्रिकेटमा नेपाल अहिले स्कटल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ। त्रिवी क्रिकेट मैदानमा बिहान 9:30 बजे शुरू भएको खेलमा नेपाल टस हारेर पहिले फिल्डिङमा छ। ताजा अवस्थामा स्कटल्याण्डले 34.3 ओभरमा 4 विकेट गुमाएर 154 रन बनाएर खेलिरहेको छ। नेपालका लागि सन्दीप लामिछाने एक्लैले 4 विकेट लिएका छन्। विश्वकप क्रिकेट लीग टू अन्तर्गत 2023 स्कटल्याण्डले नेपालमा दुवै खेल हारेको थियो। भारतमा भएको विश्वकप टी20 क्रिकेट प्रतियोगितामा पनि नेपालले स्कटल्याण्डलाई हराएको थियो, तर स्कटल्याण्ड एसोसिएट राष्ट्रमध्ये शीर्ष स्थानमा रहेको टीम हो। यो सिरिजमा नेपालले अमेरिकासँग पनि खेल्नेछ। यसपालि पनि अर्को वर्ष विश्वकपको ग्लोबल क्वालिफायरमा स्वतः खेल्न र थप 4 वर्षका लागि एक दिवसीय मान्यता प्राप्त गर्न नेपालले आगामी सबै जसो खेलहरू जित्नुपर्ने बाध्यता छ। नेपालको प्रतिद्वन्दी अमेरिका र स्कटल्याण्ड अंक तालिकामा शीर्ष दुई स्थानमा रहेका टीम हुन्। अमेरिका 24 खेलमा 16 जीत र 6 हार सहित 36 अंक लिएर शीर्ष स्थानमा छ। स्कटल्याण्ड 28 खेलमा 14 जीत 8 हार र 6 अनिर्णित खेलसहित 34 अंकमा रहेको छ। यसअघि त्रिवी मैदानमै भएको खेलमा नेपालले यूए र ओमानसँग 4 खेलमा 3 जीत निकालेको थियो।
0: दिउँसो 12 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै संसदको अर्थ समितिले बनायो 4 वटा कार्यक्षेत्रगत उपसमिति।
0: संघीय संसदमा प्रधानमन्त्रीले देखाएको गतिविधिमा कंग्रेसको आपत्ति, पारस्परिक सम्मानका विषयमा सचेतना आग्रह।
1: राष्ट्रपतिले भोलिका लागि बोलायो केन्द्रीय समिति बैठक, कंग्रेसको देउबा पक्षले आजदेखि प्रदेश स्तरीय भेला गर्दै।
0: स्थानीय निर्वाचनमा पार्टी पराजित भएपछि बेलायती प्रधानमन्त्रीमाथि राजीनामाको दबाव, युद्धविरामलाई लिएर अमेरिका र इरान बीच वाकयुद्ध जारी।
1: र आईसीसी लीग टू क्रिकेटमा नेपाल र स्कटल्याण्ड बीचको खेल जारी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
3: काममा लगाएको पाइमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
5: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
10: यही जेठ 2 गते शनिबार
11: पागुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
12: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
11: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
10: यही जेठ 2 गते शनिबार।
13: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्शनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपन रक्तको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिन द्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
12: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
13: सम्पर्क फोन नम्बर 0674 2027 सम्पर्क मोबाइल नम्बर 98572597
12: 98511 81918।
14: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
15: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
14: उपचार सेवाहरू:
15: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
14: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
15: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
14: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
15: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
14: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
15: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778 582779582780।
16: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: California.
1: Extreme energy drink.
2: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
3: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल, नागढुङ पोखरा, फोन 061-552-493, 552-494, 582-778।
4: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: घर बाटै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। स्योर गरिदिउँ कि क्या हो?
1: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौं, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.2 MHz।
4: अब एक दुईजनालाई देखाइन्छ नि पाइन्छ।

ढुङ्ग्रा एक मुठी दुध दिँदैन नि चार महिना मुच्छ नि यस्ता भुइँसी पाल्दो के हो च्याम्नेहरूलाई हालेर साध्य लाग्दैन भुइँसी होला राँगालाई बरु अलि हाल्नु पर्छ ए दाङ्गे क्या भुइँसी पायो साथ

0: 姐，那刚才白来一个人回家，哎，哎呀，陈丽。
1: भएन त
0: खै आउनु पर्ने हो विकासे खालको
1: पैसा
0: पैसा

0: आजा जुन दुई शिरको शिरिक दिन्छ भाचा खानलाई बुझेन
1: आफूलाई धन भैँसी बेचेपछि के होला।

0: सडक घोप्याउँदै सिक्काउँछ बन्द भएर साथी हो त है अहिले मासु बाटा काट्नु
1: यहाँ चाहिँ राम्रो घाँस रहेछ है
2: तिम्रो राँगोलाई घाँस काट्छ भैँसी भए पो यो घाँस दिँदाखेरि दुध दिन्छ र खान पाइन्छ राँगोले के दिन्छ र खानु
1: जुन नजुन बल दिन्छ नि त्यस्तो राम्रो अहिले लाटा जेर उहाँ आलुबारी पुऱ्याइन्छ अनि थापा
3: शिवरबाट अस्पताल जानु

0: यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
3: मद्यपान र धूम्रपान सेवन नगरौं,
4: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

बिमाको लाभ दि, आफ्नो कमाईको लाभ लिने मौका। आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता। सानिमा रिलायन्स लाइफ इन्सुरेन्स, खुलेर जियौ।

0: Extreme energy drink.
1: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: हाड चोर्नी तथा नसा सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
1: यही जेठ दुई गते शनिबार
2: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही जेठ दुई गते शनिबार।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत, गृह एवं दिशा पिसाब।

0: परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिन द्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
1: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
0: सम्पर्क फोन नम्बर 0674420 27
1: 24027।
0: सम्पर्क मोबाइल नम्बर 98572597
1: 98511 81918।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू:
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582780।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: आहा हस् हस्, अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
8: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
9: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: रेडियो दिदी बहिनी 95.2 मेगा

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: जसको नाम नै पर्याप्त छ,
2: दिदी बहिनी,
1: दिदी बहिनी,
2: दिदी बहिनी,
1: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
2: हामी
1: गर्न सक्छौ,
2: गर्न सक्छौ।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: तपाईँ जन्म दर्ता दिनुहोस् त.
1: जन्म दर्ता गरेको छैन नि म्याडम.
0: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: हो र, मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
1: पहिला कसैले भनेन.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
5: नेपाल सरकार, विज्ञापन बोर्ड.
6: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज.

0: लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडिएको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
5: खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
5: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हेलो
9: हेलो बहिनी, सन्चै छौ?
8: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
8: अनि हुलाकमा पो जानु?
9: हो नि, हुलाकमा जाऊ न।
8: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
9: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
8: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
8: ए, सहरमा मात्र होला नि?
9: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
8: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
10: खै जन्म दर्ता दिनुहोस् त।
11: जन्म दर्ता गरेको छैन नि म्याडम।
10: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
11: हो र, मलाई त थाहा नै थिएन म्याडम।
10: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
11: ए, पहिला कसैले भनेन?
12: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
12: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठिक 3 बज्यो।

0: विभिन्न राजमार्गमा यातायात प्रभावित, दुई सड़क खण्ड बन्द।
1: पाकिस्तानले इरानलाई सैन्य विमान लुकाउन मद्दत गरेको आरोप, विमान आफ्नो हवाई अड्डामा आइपुगेको पाकिस्तानद्वारा स्वीकार।
0: र विश्वकप लीग टू क्रिकेटमा स्कटल्याण्ड र नेपाल बीचको खेल वर्षाले प्रभावित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटॉप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटॉप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो महासंचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। सरकारले हिजो मात्र प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आजको प्रतिनिधि सभाको बैठकमा छलफल भइरहेको छ। सांसदहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखिरहेका छन्। विपक्षी दलहरूले भने प्रधानमन्त्रीको हिजोको व्यवहार र सुकुम्बासीको विषयमा प्रश्न उठाएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालिन्द्र शाह संसद बैठकबाट बाहिरिएको घटनामा जवाफ माग गरेको छ। प्रतिनिधि सभा बैठकमा कांग्रेस प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीको जवाफ माग्नु भएको हो। लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा विरलै देखिने दृश्य हिजो देखिएको उल्लेख गर्दै उहाँले यो सामान्य नभएको जिकिर गर्नुभयो। संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायित्व र सरकारको गम्भीरता हुनुपर्ने कांग्रेसलाई लागेको थापाको भनाई छ।
3: सम्माननीय राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा सम्माननीय प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु यो केवल एउटा सामान्य दृश्य होइन, यो संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायित्व र सरकारको गम्भीरता हो भन्ने हामीलाई लागिरहेछ। त्यसैले म सरकारलाई आग्रह गर्न चाहन्छु यस विषयमा तत्काल स्पष्ट जवाफ दियोस्।
1: अर्को प्रतिपक्षी दल नेकपा एमालेका सांसद यज्ञ बहादुर बोगटीले घरबार विहीन अवस्था झेल्न बाध्य सुकुम्बासीहरूको तत्काल घरवासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ। सरकार आफैले सुकुम्बासी बस्ती हटाउने क्रममा उनीहरूको घरवास डोजर चलाएर हटाएको भन्दै उहाँले उनीहरूको उचित घरवासको व्यवस्था गर्न सरकारलाई सचेत गराउनु भएको हो।
4: हालै सरकारले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका घरहरू भत्काउने काम गरेको छ। अहिले पनि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी जम्मा 11,29,517 को समस्या जीवको त्यू छ। यो सरकारले समस्या समाधान गर्नुभन्दा गरीबका घर भत्काउने जो काम गरेको छ यो एकदमै निन्दनीय पूर्ण घटना छ। यस्ता कामहरू सरकारले रोक्नुपर्छ र ती भत्काइएका र घरबार विहीन भएकाहरूको एकदमै घरवासको व्यवस्थापन गर्न सरकारसँग जोरदार माग गर्न चाहन्छु।
0: प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले सड़क दुर्घटना न्यूनीकरणका लागि प्रविधि मैत्री निगरानी प्रणाली, जनचेतना अभिवृद्धि तथा प्रभावकारी कानून कार्यान्वयनमा जोड़ दिएका छन्। समितिका सदस्यहरूले सवारीको गति बढ़ी हुँदा स्वचालित रूपमा सचेत गराउने डिजिटल उपकरण जडान गर्न सकिने र सड़क सुरक्षालाई आधुनिक प्रविधिसँग जोड़ेर अघि बढ़ाउनुपर्ने धारणा राखेका हुन्। बैठकमा समितिका सभापति आशिष गजुरेलले वार्षिक रूपमा 3,000 जनाले सड़क दुर्घटनामा ज्यान गुमाएकाले सड़क सुरक्षा सम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयनमा जोड़ दिनुभयो। सांसद वासना थापाले सड़क सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। राजेन्द्र कुमार राईले मोबाइल फोन प्रयोग तथा सवारी चलाउँदा संगीत सुन्ने प्रवृत्तिका कारण पनि सड़क दुर्घटना बढ़िरहेको बताउनुभयो। सांसद गोपाल शर्माले ग्रामीण क्षेत्रका सड़क सुधारका लागि विशेष पहल आवश्यक रहेको बताउनुभयो। सांसद शर्माले कर्णाली क्षेत्रमा रात्रिकालीन यातायात सञ्चालनका लागि सड़क विस्तार गर्नुपर्ने आवश्यकता उल्याउनुभयो।
1: शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षकले राजनीति गर्ने भए मार्कर छोडेर आउनुपर्ने बताउनु भएको छ। सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिँदै मन्त्री पोखरेलले विचारलाई निषेध गर्न भने नखोजेको बताउनु भएको हो। उहाँले शिक्षा क्षेत्रलाई राजनीतिबाट टाढा राख्न खोजेको बताउनुभयो।
5: श्रद्धेय कमरेड मदन भण्डारीले नै भन्नुभएको कुरा स्मरण गराउन चाहन्छु। उहाँले भन्नुभएको थियो, महाराज यदि राजनीति गर्ने भने स्लिपेज खोलेर आउनु भन्नुभएको थियो। हामीले पनि टिचरहरूलाई राजनीति गर्ने भए मार्कर छोडेर आउन मात्र आग्रह गरेका हौ। कसैलाई पनि हामीले राजनीति गर्न निषेध गरेका छौँ। विचारलाई निषेध गर्न खोजिएको भन्ने विषयमा चाहिँ म यसमा थप प्रश्न बनाउन चाहन्छु। हामीले कसैलाई पनि विचार निषेध हामीले गरेका छैनौं।
1: अहिलेको विद्यालयको अवस्थामा परिवर्तन ल्याउन गृह कार्य भइरहेको उहाँले बताउनुभयो। संस्थागत विद्यालयले उपलब्ध गराउनुपर्ने 10% छात्रवृत्तिलाई पारदर्शी बनाउन मन्त्रालयले नयाँ प्रणाली शुरू गरेको उहाँले जानकारी दिनुभयो। अबदेखि छात्रवृत्ति पाउने विद्यार्थीको व्यक्तिगत विवरण, अभिभावकको आय स्रोत र तस्वीर सहितको प्रोफाइल इमेज प्रणालीमा अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने व्यवस्था गरिएको उहाँको भनाइ छ। उहाँले विश्वविद्यालयमा राजनीतिकरण अन्त्य गरी प्राज्ञिक वातावरण सुनिश्चित गर्नु मन्त्रालयको प्राथमिकता रहेको जिकिर गर्नुभयो। योग्य व्यक्तिलाई नेतृत्वमा ल्याउने योजना कार्यान्वयन भइरहेको उहाँको भनाइ थियो। त्रिभुवन विश्वविद्यालयमा अध्ययन विद्या लिएर भत्ता बुझ्ने तर फिर्ता नगर्ने प्राध्यापकलाई कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाइएको र कतिपयले रकम फिर्ता गर्न शुरू गरेको उहाँले बताउनुभयो।
0: अर्थमन्त्री डाक्टर सोनिङ वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता खास 5 थीममा ल्याउने बताउनु भएको छ। सिंहदरबारमा आज बसेको अर्थ समितिको बैठकमा बजेटका सन्दर्भमा धारणा राख्दै मन्त्री वाग्लेले चुनाव अघि रासोपाले जनता सामू गरेको प्रतिबद्धता वाचा पत्रकै स्प्रिडमा बजेटको सिद्धान्त तथा प्राथमिकता 5 थीममा आउने बताउनु भएको हो। अर्थमन्त्री वाग्लेले बिहीबार बस्ने संसद बैठकमा आगामी बजेटको सिद्धान्त तथा प्राथमिकता पेश हुने जानकारी दिनुभयो। बजेटको सन्दर्भमा अन्तिम समय 14 समयका हिसाबले बजेट निर्माणको सेड्यूलमा निकै चाप परे पनि सरकारले सरकारवाला निकाय विज्ञ सांसदहरूको सुझाव निरन्तर लिने बताउँदै अर्थमन्त्री वाग्लेले ती सुझावहरू बजेटमा समेट्न हदैसम्मको प्रयत्न गरिने पनि बताउनुभयो। अर्थमन्त्री वाग्लेले जेठ 15 अपरान्नमा बजेट पेश हुने बताउनु भएको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डेशो खुशीको कनेक्शन
2: यो हो थाहासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। राष्ट्रिय मानवाधिकार आयोगले मानवाधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषयहरू सरकार समक्ष पेश गरेको छ। नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका मानवाधिकार सम्बन्धी दायित्व कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषयहरू र सोका लागि गरिनुपर्ने कार्यहरू समेत उल्लेख गरी आयोगले सरकार समक्ष पेश गरेको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिनुभयो। आयोगले यही वैशाख 25 पठाएको पत्रमा मौलिक हकको कार्यान्वयन, कानूनी सुधार, संक्रमणकालीन न्याय, मानवाधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना, विकास र मानवाधिकार, मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्रबाट प्राप्त सुझाव र राष्ट्रिय मानवाधिकार आयोगको सुदृढीकरण गर्नुपर्ने विषय समावेश छ। पत्रमा निर्वाचन, मानवाधिकार एवं सार्वजनिक सेवा प्रवाह र मानवाधिकारका क्षेत्रमा गरिनुपर्ने समग्र कार्यका बारेमा विस्तृत रूपमा उल्लेख छ। आयोगले प्रेषित गरेका विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्ने अपेक्षा आयोगले गरेको छ।
3: केही दिनदेखिको वर्षाका कारण आएको बाढ़ी पहिरोले देशका विभिन्न 5 राजमार्गमा यातायात प्रभावित भएको छ। प्रहरीले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार 2 सड़क खण्डमा यातायात बन्द छ भने 3 खण्डमा एकतर्फी यातायात चलिरहेको छ। बाढ़ीका कारण मध्यपहाड़ी लोकमार्गको भोजपुर नगरपालिका 5 बोखिममा एकतर्फी सड़क खुलेको छ। कोशी राजमार्गको शंखुवासभा जिल्ला स्थित मक्कालु गाउँपालिका 3 नयाँ बस्तीमा पहिरोका कारण सड़क एकतर्फी छ। त्यस्तै बीपी राजमार्गको काभ्रे स्थित खोरकोट नेपाल थोक कटुञ्जे बेसी चल्ने सबै सवारी साधन संचालनमा रोक लगाइएको छ। बेनी जमसुम सड़क खण्डको म्यादीदेखि अन्नपूर्ण गाउँपालिका 3 जलथलीमा यातायात एकतर्फी संचालनमा छ। उता हिल्सा सिमकोट सड़क खण्डको नामखा गाउँपालिका 2 समेत यातायात बन्द रहेको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका इरान युद्धका बेला पाकिस्तानले इरानी सैन्य विमान राख्न आफ्नो हवाई अड्डा उपलब्ध गराएको आरोप लगाएको छ। अप्रेलमा युद्धविराम घोषणा भएको केही दिनपछि इरानले पाकिस्तानी वायुसेनाको नूर खान हवाई अड्डामा धेरै विमानहरू पठाएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीबीएस न्यूजले दावी गरेको छ। अर्कातर्फ पाकिस्तानले पनि विमान आफ्नो हवाई अड्डामा आइपुगेको स्वीकार गरेको छ। पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै पाकिस्तानमा रहेको इरानी विमान युद्धविरामको समयमा आएको र यसको कुनै पनि सैन्य कार्यवाहीसँग सम्बन्ध नरहेको जिकिर गरेको छ। इरान र अमेरिका बीच गत 8 अप्रेलबाट लागू हुने गरी भएको युद्धविराम जुनसुकै बेला तोडेर अमेरिकाले हमला गर्न सक्ने आकलन हुन थालेका छन्। यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग 1 महिनादेखि युद्धविराम जारी रहेको तर यो निकै कमजोर अवस्थामा रहेको बताउनु भएको छ। ट्रम्पले इरानसँगको युद्धविराम अब भेन्टिलेटरमा पुगेको टिप्पणी गर्दै अमेरिकाले पूर्ण जीत चाहेको समेत उल्लेख गर्नुभएको छ। इरानी संसदका सभामुख मोहम्मद गालिबाफ आफूले इरानको सेना कुनै पनि आक्रमणको जवाफ दिन र पाठ पढ़ाउन तयार रहेको बताउनु भएको छ।
3: आईसीसी विश्वकप लीग टू क्रिकेट अन्तर्गत त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेपाललाई स्कटल्याण्डले 221 रनको लक्ष्य दिएको छ। वर्षाका कारण दोस्रो इनिङ्स शुरू हुन नसकेपछि खेलमा 11 ओभर घटाइएको छ। ओभर घटेपछि नेपालले अब 39 ओभरमा 221 रनको लक्ष्य पाएको हो। सिरिजको पहिलो खेलमा किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित 50 ओभरमा 8 विकेटको क्षतिमा 243 रनको एफल तयार पारेको थियो। तर खेल प्रभावित भएपछि नेपालले 39 ओभरमा 221 रनको लक्ष्य प्राप्त गरेको हो। दिउँसो 3 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: प्रधानमन्त्री सदनबाट बाहिरिएको विषयमा कंग्रेसले माग्यो जवाब। तत्काल सुकुम्बासीहरूलाई घरवासको व्यवस्था गर्न एमालेको माग।
3: राजनीति गर्ने भए मार्कर छोडेर आउन शिक्षा मन्त्रीको आह्वान। विश्वविद्यालयमा अध्ययन विदा लिएर भत्ता बुझ्ने प्राध्यापकलाई कार्यवाही प्रक्रिया अघि बढ़ाइयो।
4: वर्षाका कारण विभिन्न राजमार्गमा यातायात प्रभावित, 2 सड़क खण्ड बन्द।
3: पाकिस्तानले इरानलाई सैन्य विमान लुकाउन मद्दत गरेको आरोप। विमान आफ्नो हवाई अड्डामा आइपुगेको पाकिस्तानद्वारा स्वीकार।
4: र विश्वकप लीग 2 वर्षाले प्रभावित खेलमा नेपालले पाए 221 रनको लक्ष्य।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न

0: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार, विज्ञापन हो।
4: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582780।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
1: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
2: यही जेठ दुई गते शनिबार
3: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
4: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, धार कम्मर दुख्ने, बाथ युरिक एसिड प्लासर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
3: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
2: यही जेठ दुई गते शनिबार।
5: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
4: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
3: सम्पर्क फोन नम्बर 0767-24-27 सम्पर्क मोबाइल नम्बर 98-75-22-597
4: 98-511-81-918
6: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: Extreme energy drink.
1: Hello?
2: Hello, hello?
1: म हजुरको बैंकबाट बोलेको. तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ. मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु.
2: हुन्छ हुन्छ, पठाउनुहोस् है. ए ए नानी छोरी.
3: हजुर.
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी. लु
3: दिन त. हेलो, भन्नुहोस् त.
1: हेलो हजुर.
3: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले. मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने.
2: ए नानी, के भने रहेछ, के हो के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन. अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन. यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ. अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा.
2: ल ल ल, किन दिन्थे.
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ.
5: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं.
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ.
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
6: अपराध हो. डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ. वन जोगिए मात्र हामी जोगिन्छौ.
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा.

0: बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

सेवाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बीमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसियलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
1: यही जेठ 2 गते शनिबार
2: पाग्लुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जसको सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही जेठ 2 गते शनिबार।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
3: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
2: सम्पर्क फोन नम्बर 0767-24-27 सम्पर्क मोबाइल नम्बर 98-57-22-597
3: 98-511-89-918
5: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
6: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
5: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
6: सेवा लिने क्रममा चाहिने जानकारी
5: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
6: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
5: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0162-552-493-552-494-582-7778।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक छ बज्यो।
2: यी 2083 वैशाख 2 गते

0: बिहिनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz
1: अर्को अर्ध शतक एरिका गुरुङका प्रशिक्षक कुशल कुमार प्रति राखेपको ध्यान आकर्षण।

नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, प्रिन्ट टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सेलसेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो

0: नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र पम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सरकारको नीति तथा कार्यक्रम हतार हतार पारित गर्ने तयारी सम्बन्धी खबरबाट, सरकारले भोलि नै नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ। सांसदहरूलाई 24 घण्टाको पनि समय नदिई हतार हतारमा आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम पारित गर्ने तयारी सरकारले गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संसदमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि संशोधनको सूचना पेश गर्न आज दिउँसो 2 बजेसम्मको समय दिइएको थियो। संशोधनमाथि भोलि छलफल गरेर भोलि नै पारित गर्ने तयारी भएको संघीय संसद सचिवालयले जनाएको छ। नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दल नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले संशोधनको सूचना दर्ता गरेको संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभामा 35 र राष्ट्रिय सभामा 18 संशोधनको सूचना पेश भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। प्रवक्ता गिरीका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरूले संशोधनको सूचना पेश गरेनन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूले नीति तथा कार्यक्रममाथि अन्तर्भक्त समर्थन जनाएका छन्। रासपाका सांसदहरूबाट एउटा पनि संशोधनको सूचना दर्ता नभएको सचिवालयले जनाएको छ।
3: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको जवाफ माग गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गरिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह बालेन बीचैमा उठेर हिँड्नु अशोभनीय भएको भन्दै कांग्रेसले प्रधानमन्त्रीको जवाफ माग गरेको हो। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदमले जनताप्रति जवाफदेही र उत्तरदायी भएर जनतासँगको खुलस्त संवाद लोकतान्त्रिक सरकारको कर्तव्य भएको बताउनु भएको छ। नेता आङदम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई के भएको भन्दै प्रश्न गर्दै प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्न सुझाव नै दिनुभएको छ।
4: सामाजिक सञ्जालमा लाखौंले लेखे जस्तो अमर्यादित व्यवहार प्रधानमन्त्रीले देखाउनु भयो भनेर म सोझै भन्न चाहन्न, त्यो मेरो संस्कृति पनि होइन। यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भए। आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइरहँदा कुनै देशको प्रधानमन्त्री बीचैमा उठेर हिँडे भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ। यस्तो रेकर्ड राख्न लागेकोमा म उहाँलाई बधाई दिउँ कि दुःख व्यक्त गरौं सभामुख महोदय। यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला, किनभने हामीलाई खबरमा त्यस्तै खालको समाचारहरू आएपछि फेरि डिलेट भयो भन्ने पनि सुन्यौं हामीले सभामुख महोदय। त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्।
3: नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रसन्नले एकल सरकार बनाएको रासपालाई आफ्नो विगत बारे जानकारी गराउनु भएको छ। बैठकमा उहाँले 2064 सालको चुनावमा अहिले रासपाले पाए जस्तै मत पाएर पनि जोगाउन नसकेको स्मरण गराउनुभयो। उहाँले रासपामा पनि भुइँ भाँडोमा हुनेतर्फ सचेत गराउनुभयो।
5: भाँडामा न भुइँमा भएको पार्टीको नेता मै पनि मै हो, तपाईँहरू त्यस्तै हुनुहुन्छ कि भन्ने चिन्ता त्यस्तो नभइदिए हुन्थ्यो भन्ने छ मलाई। हार सहन जति गाह्रो हुन्छ जीत पचाउन त्योभन्दा गाह्रो हुन्छ। यो संसदमा राष्ट्रपतिसँग करिब 2/3 को विशाल बहुमत छ। यो विशाल बहुमतलाई जनताको विशाल जिम्मेवारीका रूपमा ह्याण्डल गर्नुपर्दछ। यसलाई अहंकारको मलखात बन्न दिनु हुँदैन। नेकपाका रूपमा हामी यही संसदमा करिब तपाईँहरूकै साइजमा 2/3 साइजमा थियौं केही समय पहिले। जनताको त्यो विश्वास हामीले आफ्नै कमजोरीको कारण बचाउन सकेनौं। इतिहास र अनुभवले साबित के गरेको छ त, संख्या भन्ने कहिल्यै स्थायी हुँदैन। ढुक्काउनुहोस्, स्थायी हुँदैन यो संख्या। र जनताको समर्थन पनि निशर्त हुँदैन, सशर्त हुन्छ। उनले सोचे जस्तो भएन भने भोलिपल्टै हामीबाट सिक्नुहोस्, इतिहासबाट सिक्नुहोस्। प्रधानमन्त्रीजीले केही निश्चित मर्यादा पालन नगर्ने हो भने संसदको गरिमा रहन सक्दैन।
3: नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले संसदको बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सरकारको नीति तथा कार्यक्रममाथि प्रश्नै प्रश्न गर्नुभएको छ। बादलले ती प्रश्नको नीति तथा कार्यक्रमले जवाफ दिन नसकेको बताउनु भएको छ। देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मुखदर्शक बन्यो भन्दै उहाँले प्रश्न गर्नुभयो। उहाँ रासोपा प्रति पनि खनिनु भएको थियो।
6: यो आकस्मिक अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी अराजक जमातहरूको अस्थायी गठजोड हो। यो दार्शनिक रूपमा सार संग्रहवाद र राजनीतिक रूपमा लोकप्रियतावादको दलदली जगमा अडेको छ। यो चरम अवसरवादी र अस्थिर प्रवृत्ति हो। यो रूपमा अत्यन्तै प्रिय देखिन्छ तर सार र परिणाममा अत्यन्तै घातक हुन्छ।
3: नेकपा एमालेका संसद दलका नेता रामबहादुर थापा बादलले नेपाली सेनाबारे दिएको टिप्पणीमा रासोपा र राप्रपाले आपत्ति जनाएका छन्। रासोपाका सांसद मनिष खनालले बादलले गरेको टिप्पणीमा आपत्ति जनाउनुभयो।
7: यो अत्यन्तै आपत्तिजनक छ। त्यस्तै गरी उहाँले बोल्दै गर्दा निरन्तर नेपाली सेनालाई जुन सम्मानित एउटा नेपाली सेना छ त्यो नेपाली सेनालाई पनि विरोधमा एउटा विवादमा ल्याउने गरेर अभिव्यक्तिहरू दिनुभएको छ। एउटा संसदीय गरिमा संसदीय मर्यादामा उहाँले आक्रमण गर्नुभएको हिसाबले गर्दाखेरि पनि उहाँको चाहिँ यो उहाँले बोल्दै गर्दाखेरि जति पनि समय व्यतीत गर्नुभएको छ उहाँले यो सदनको रोस्टममा उभिएर जे जति बोल्नु भएको छ त्यो बोलेका सम्पूर्ण कुराहरू यो संसदको रेकर्डबाट हटाइयोस्।
3: श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्कराज सम्पाङले प्रधानमन्त्रीले संसदलाई सम्बोधन नगरेको विषयमा प्रश्न गर्नुभएको छ।
8: सरकारको प्रधानमन्त्री छ कि छैन? छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि गर्दैन? सांसदहरूले उठाएका प्रश्नहरूको सरकार प्रमुख हैसियतले उत्तर दिनुपर्छ कि पर्दैन? संसदमा उभिएर सांसदहरूको उत्तर नदिनु भनेको जनताका प्रश्नहरूको उत्तर नदिनु भन्ने बुझिन्छ। जनताका प्रश्नको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमूना हो। के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त? जनता सरकारदेखि नै असुरक्षित महसुस गरिरहेका छन्। यो बेला जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो? यही हो त लोकतन्त्र।
2: सभामुख डीपी अर्यालको सिफारिशमा राईलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गर्नुभएको हो। हर्कराजलाई तत्कालीन सभामुख देवराज घिमिरेले नियुक्त गर्नुभएको थियो।
3: प्रतिनिधि सभामा नेपाल सरकार र भारत सरकार बीच भएको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता पेश भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले पेश गर्नुभएको हो। सम्झौता संसदमा पेश गर्दै मन्त्री गौतमले यो सम्झौता पश्चात भ्रष्टाचार गरी अर्को मुलुकमा लुकाएको सम्पत्ति फिर्ता ल्याउने लगायतका कार्यमा सहज हुने बताउनु भएको छ।
2: आगामी आर्थिक वर्ष 2083-84 लागि 18.90 खर्ब रूपियाँको बजेट सिलिङ तोकिएको छ। आज अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले अर्थ समिति बैठकमा आगामी आर्थिक वर्षको बजेटको सीमाबारे जानकारी दिनुभएको हो। उहाँका अनुसार राष्ट्रिय स्रोत अनुमान समितिले आगामी वर्षको स्रोत र खर्चको आवश्यकतालाई ध्यानमा राखेर यो सिलिङ तय गरेको हो। यता अर्थमन्त्री डा सोनी मोहाग्लेले अन्तर्राष्ट्रिय सम्बन्ध आर्थिक कूटनीतिमा र लगानी प्रवर्धनमा सरकारले विशेष ध्यान दिएको बताउनु भएको छ। अर्थ समिति बैठकमा मन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापनको चुनौती रहेको भन्दै अर्थ मन्त्री वाग्लेले स्रोत जुटाएर छान्ने बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले पाँचवटा उपसमिति पनि गठन गरेको छ। आर्थिक सुशासन, बजेट कार्यान्वयन तथा निजी क्षेत्र र सरकार बीचको आवश्यक समन्वयका लागि समितिले विभिन्न पाँच क्षेत्रगत उपसमिति गठन गरेको हो।
3: संसदको सार्वजनिक लेखा समितिको पहिलो बैठकमै पोखरा विमानस्थल निर्माणको क्रममा भएको भनिएको अनियमितताको विषय उठेको छ। समितिको आजको बैठकमा राप्रपा सांसद खुशबु ओलीले यो विषय उठाउनु भएको हो। प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा पोखरा विमानस्थल निर्माणमा भएको भनिएको अनियमिततावारे लेखा समितिले नै छानबिन गरेको थियो। राप्रपा दलका नेता समेत रहेका समिति सदस्य राजेन्द्र लिङ्गदेनको संयोजकत्वमा उपसमिति नै बनाएर अध्ययन गरिएको थियो।
2: नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्तमान पुन अनन्तले मिनी पार्लियामेन्टका रूपमा रहेका संसदीय समितिमा संचार माध्यमलाई निषेध गर्न नहुने बताउनु भएको छ। सार्वजनिक लेखा समिति बैठकमा बोल्दै पुनले मीडियालाई निषेध गरेर कुनै छलफल हुन नहुने बताउनु भएको हो। लोकतन्त्रमा सुशासन, जवाबदेहता र पारदर्शिता सँगसँगै अगाडि जानुपर्ने उहाँको भनाई छ।
3: शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा भएका कमजोरी सुधार्न सरकार सकारात्मक रहेको बताउनु भएको छ। आज सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदले उठाएका प्रश्नको उत्तर दिँदै उहाँले यस्तो बताउनु भएको हो। मन्त्री पोखरेलले इन्धन अभाव र मन्त्री परिषदको निर्णयका कारण यस वर्षको शैक्षिक सत्र वैशाख 15 गतेदेखि शुरू गर्न परेको जानकारी पनि दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट्स, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर्ट सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। अर्घाखाँचीको पानीनी गाउँपालिका 8 दुर्गा फाँट स्थित कुडुलेमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या 4 पुगेको छ। दुर्घटनामा 21 जना घाइते भएका छन्। अर्घाखाँची प्रहरी प्रमुख डीएसपी दिवस बेसीका अनुसार अर्घाखाँची जिल्ला अस्पतालमा 3 जना र पाल्पाको प्रभास स्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा 1 जनाको निधन भएको हो। मृतकको पहिचान खुल्न नसकेको विषयको भनाई छ। पर्वतको मोदीबाट अर्घाखाँची सुपा देउराली मन्दिर दर्शनका लागि आएको G1504 नम्बरको रिजर्भ बस फर्कने क्रममा दुर्घटनामा परेको थियो।
4: राष्ट्रिय मानवाधिकार आयोगले मानवाधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषयहरू सरकार समक्ष पेश गरेको छ। नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका मानवाधिकार सम्बन्धी दायित्व कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषयहरू र सोका लागि हेर्नुपर्ने कार्यहरू समेत उल्लेख गरी आयोगले सरकार समक्ष पेश गरेको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिनुभयो।
3: भूमि अधिकार आन्दोलन नेपालले आज जिल्ला प्रशासन कार्यालय पूर्वी नवलप्रासी घेराउ गर्दै विरोध प्रदर्शन गरेको छ। सदरमुकाम काबरसतीको थाना चोकबाट शुरू भएको विरोध र्याली थकाली चोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर प्रदर्शन र धरनामा परिणत भएको हो। प्रदर्शनमा बोल्दै भूमि अधिकार नेपालका महासचिव हेमराज दाहालले वर्षौंदेखि जोतभोग गर्दै आएको भूमि र घरमा डोजर चलाउन लागेको भन्दै सरकार विरूद्ध देशैभरि आन्दोलनमा उत्रने चेतावनी दिनुभयो।
4: काठमाडौँ उपत्यका लगायत देशका अधिकांश स्थानमा पूर्ण रूपमा मौसम खुल्ने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको असर अधिकांश स्थानमा देखिएकाले पूर्ण रूपमा मौसम खुल्ने अवस्था नरहेको महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागकी मौसमविद विनु महर्जनले बेला बेला घाम लागे पनि मौसम भने पूर्ण रूपमा खुल्न केही दिन लाग्ने बताउनुभयो। कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा हल्का वर्षा र तराईका क्षेत्रमा भने केही स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो। वर्षाले मुलुकका केही राजमार्गमा यातायात समेत प्रभावित भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

feels just right. यो नयाँ वर्ष एलजी का घर आशी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अब बाँकी खबर देतो पत्र बजारमा शेयर कारोबार मापक नेफ्टी परिसूचक 39.44 अंकले ओह्रालो लागेर 2744.40 सीमित भएको छ। यो 1.41% गिरावट हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक 5.15 अंकले ओह्रालो लागेर 469.26 सीमित भएको छ। कुल 1,06,78,550 किता शेयर 4,66,50,20,670 मूल्यमा खरिद बिक्री भएको छ।
1: अब विदेशका खबर। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तान बीचको द्वन्दमा कम्तीमा 372 जना अफगान नागरिक मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ। सन् 2021 तालिबान सत्तामा फर्किएपछि इस्लामाबाद र काबुल बीचको सम्बन्ध बिग्रिएको छ भने गत फेब्रुअरीमा पाकिस्तानका रक्षा मन्त्रीले खुला युद्धको घोषणा गरेका थिए। इस्लामाबादले अफगान तालिबान सरकारलाई आतंककारीहरूलाई आश्रय दिएको आरोप लगाएको छ। अफगान अधिकारीहरूले पाकिस्तानले शत्रु समूहलाई शरण दिएको र आफ्नो सार्वभौम सत्तालाई सम्मान नगरेको आरोपलाई अस्वीकार गरेका छन्।
0: यसै गरी पाकिस्तानी नूर खान एयरवेजमा सैन्य उद्देश्यका लागि इरानी विमान उपस्थित भएको पनि विभिन्न संचार माध्यममा आएको समाचारको पाकिस्तानले खण्डन गरेको छ। इरान र अमेरिकी विमानहरू युद्ध विरामपछि र इस्लामाबाद वार्ताको प्रारम्भिक चरणका क्रममा कूटनीतिक कर्मचारी, सुरक्षा टोली र वार्ता प्रक्रियासँग सम्बन्धित प्रशासनिक कर्मचारीलाई ओसार पसार गर्न पाकिस्तान आइपुगेको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।
1: भारतको तमिलनाडु राज्यका मुख्यमन्त्री जोसे विजयले आगामी दुई हप्ताभित्र मन्दिर, विद्यालय, बस स्टपको 500 मिटर भित्र रहेका 717 मदिरा पसलहरू बन्द गर्न आदेश दिएका छन्। तमिलनाडु सरकारले तमिलनाडु राज्य वाणिज्य तथा उद्योग संघले हाल 4,765 मदिरा पसलहरू सञ्चालन गरेको जनाएको छ। मुख्यमन्त्री विजयले मन्दिर, विद्यालय र बस स्टपको 500 मिटर भित्र रहेका पसलहरूको निरीक्षण र पहिचान गर्न आदेश दिएका थिए। निरीक्षणमा 717 यस्ता पसलहरू फेला परेका छन्। मुख्यमन्त्री विजयले आगामी दुई हप्ताभित्र यी मदिरा पसलहरू बन्द गर्न आदेश दिएको उल्लेख गरिएको छ।
0: अब खेलकुद। आईसीसी क्रिकेट विश्वकप लीग टू प्रतियोगिताको आज कीर्तिपुर मैदानमा जारी स्कटल्याण्ड विरूद्धको खेलमा नेपालका अनुभवी ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका छन्। टोली अप्ठ्यारो स्थितिमा रहँदा दिपेन्द्रले केवल 43 बलको सामना गरी एक छक्का र 5 चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन्। 26 वर्षीय दिपेन्द्रले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो 8 अर्धशतक हो।
1: राष्ट्रिय खेलकुद परिषद राखेपले कराते प्रशिक्षक कुशल श्रेष्ठले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाने क्रममा राखेपले सहयोग नगरेको भन्दै विभिन्न संचार माध्यम मार्फत लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ। राखेपा प्रशासन विभाग प्रमुख भुजानन्द राईले आज विज्ञप्ति जारी गर्दै प्रशिक्षक श्रेष्ठले लगाएको आरोपको खण्डन समेत गरेको छ। राखेपाकै सहायक प्रशिक्षक रहेका श्रेष्ठ चर्चित कराते खेलाड़ी एरिका गुरूङको प्रशिक्षक हुन्। राखेपाले प्रशिक्षक श्रेष्ठ र एरिका गुरूङलाई गरेको आर्थिक लगानी र सहयोगको विवरण समेत सार्वजनिक गरेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
0: सरकारको नीति तथा कार्यक्रम हतार हतार पारित गर्ने तयारी। राष्ट्रपा सांसदहरूको अन्तवक्त समर्थन। राप्रपा र श्रम संस्कृति मौन। कंग्रेस, एमाले र नेकपाको प्रतिनिधि सभामा 35 र राष्ट्रिय सभामा 18 संशोधन दर्ता।
1: आगामी आर्थिक वर्षका लागि 18,90,00,000,000 रूपियाँको बजेट सिलिङ तोकियो। बजेट निर्माणका लागि स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको अर्थमन्त्रीद्वारा जानकारी। लेखा समितिको पहिलो बैठकमै उठ्यो पोखरा विमानस्थलमा अनियमितताको विषय।
0: अर्घाखाँचीमा बस दुर्घटना, मृतकको संख्या 4 पुग्यो, 21 घाइते। मौसममा आएन सुधार, खुल्न अझै केही दिन कुर्नु पर्ने। वर्षाले केही राजमार्गमा यातायात प्रभावित।
1: पाकिस्तानमा 3 महिनामा 370 जना भन्दा बढ़ी अफगान नागरिक मारिए। इरानले आफ्नो भूमिमा विमान नराखेको भन्दै पाकिस्तानले गर्यो खण्डन। मन्दिर र विद्यालय नजिकै रहेका मदिरा पसल बन्द गर्न तमिलनाडुका मुख्यमन्त्रीको आदेश।
0: र आईसीसी क्रिकेट विश्वकप लीग टूमा स्कटल्याण्ड विरूद्ध दिपेन्द्र सिंह ऐरीको अर्को अर्धशतक। एरिका गुरूङका प्रशिक्षक कुशलको आरोपप्रति राखेपको ध्यानाकर्षण। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएम 99.1, ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः।
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो
4: बाप्रे अब चाहिँ के हुने हो
5: खोइ के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यसो त जसले लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
5: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: हाड चोरी तथा नसा सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
1: यही जेठ 2 गते शनिबार
2: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
3: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तोसुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
2: साथै उक्त दिन निःशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
1: यही जेठ 2 गते शनिबार।
4: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिन द्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइड एवं भिटामिन डी को जाँच गरिन्छ।
3: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
2: सम्पर्क

0: नम्बर 0774 2027
1: 4027
0: सम्पर्क मोबाइल नम्बर 98572597
1: 98511 81 9018

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक 7 बज्यो।

0: आवाज विहीनको आवाज परिवर्तनको संवाद रेडियो दिदी बहिनी 95.2 MHz
1: नमस्कार. संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ. विशेषत जनतालाई संसद र सांसदप्रति र संसद र सांसदलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यले यो संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण भइरहेको छ. देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग सिन्धुलीबाट निर्वाचित सांसद पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ.
2: नमस्कार.
1: पहिले यहाँको नाम बढ़ी पूर्वाधार विज्ञको रूपमा सड़क दुर्घटना अथवा संरचना निर्माण पुननिर्माणको विज्ञको रूपमा अलि बढ़ी चर्चामा रह्यो. सांसद हुँदै गर्दाखेरि चाहिँ के सोचिराख्नु भएको छ हिजो आज चाहिँ त्यहीँबाट अगाडि बढ़ौं?
2: अब हिजो चाहिँ यो गर्नु पर्यो, यसरी सुधार गर्नु पर्यो, गर्नुपर्ने चीज हो भनेर चाहिँ सम्बन्धित निकायलाई सुझाव दिइरहन्थे. अब त्यो भेटेरै होस्, लिखितै होस्, अथवा मिडियाको माध्यमबाट होस्, अथवा सामाजिक सञ्जालको माध्यमबाट होस्, अथवा सड़कबाट पनि ती सन्देशहरू अब हामी नागरिककै हित हकको लागि र सुरक्षाको लागि र व्यवस्थापनको लागि ती सुझावहरू दिने ठाउँमा थिए भनेदेखि आज ती सुझावहरू नै कार्यान्वयन गर्ने ठाउँमा चाहिँ पुगेका छौं. त्यही भएर जुन हिसाबले हामीले देशको सुधार विशेष गरेर मेरो पूर्वाधार क्षेत्र सार्वजनिक यातायात सड़क सुरक्षाको विषयहरू अब हामी चाहिँ यसलाई कानूनी तहबाट कसरी यसलाई चाहिँ सुधार गर्ने प्रक्रियागत स्पष्टता लिएर आउने र नीति नियममा चाहिँ कसरी सुधार गर्ने कति नीति नयाँ नियम ल्याउनु पर्छ भन्ने कुरामा चाहिँ अहिले हाम्रो बढ़ी जोड़ छ र त्यसैमा चाहिँ हामी काम गरिरहेको छौँ. अब चाहिँ हिजो चाहिँ सुधार गराओ भन्ने ठाउँमा थियो भने अब चाहिँ सुधार गर्ने ठाउँमा छु.
1: हिजो विचार अथवा सुझाव दिँदै गर्दा र आज काम गर्ने ठाउँमा पुग्दै गर्दाखेरि हिजो सुझाव दिनु भन्नुमा त सजिलो रहेछ कि आज अब काम गर्नुमा सजिलो अप्ठ्यारो रहेछ?
2: सुझाव दिन त निकै सजिलो हो र आज सांसद चुनिरहँदाखेरि पनि मलाई पनि हरेक दिन चाहिँ सुझावहरू आइ नै रहन्छन् र अब सामाजिक सञ्जाल भयो अथवा चाहिँ संचार माध्यमबाट भयो, सड़कबाट भयो, फोन गरेर भयो, म्यासेजहरूबाट पनि धेरै सुझावहरू आइरहेका हुन्छन्.
1: अहिलेको सुझावहरू चाहिँ तपाईँलाई चाहिँ के आइरहेका छ?
2: अब मलाई त सबै थरीका सुझाव आउँछन् होइन. अब पूर्वाधार, सार्वजनिक यातायात, सड़क सुरक्षा सम्बन्धी त धेरै नै सुझावहरू आउँछन्. ती बाहेक अब शिक्षा, स्वास्थ्य होइन, अब सुशासनका कुराहरू यी पनि आइरहेका हुन्छन्.
1: त्यो जिल्लाबाट अलि बढी हो कि अथवा देशैभरिबाट?
2: जिल्लाभरिबाट नै आउँछन्, देशभरिबाट पनि आउँछन्, विदेशबाट पनि अझ धेरै आइरहेका छन्.
1: विशेष त निर्वाचनको बेलामा सांसदहरूले कानून बनाउँछु अथवा म नीति नियम निर्माण गर्न जान लागेको हो भन्दाखेरि अर्को प्रतिस्पर्धी सांसदले विकास पुलपुलेसाको कुरा गरिदियो भने नीति निर्माणको पाटो अथवा त्यो कुरा उठाउने सांसद ओझेलमा पर्ने हो कि भन्ने डर हामी देख्छौं अहिलेसम्मको अवस्थामा. तपाईँले चुनावको बेलामा म नीति नियम नै बनाउने हो नै भन्नुभयो कि अथवा फेरि पहिलेको जस्तै विकास निर्माणको कुरा पनि गर्नु पर्यो ताकि त्यो कुरा पनि अहिले सुझावको रूपमा परामर्शको रूपमा आइरहेका छ?
2: होइन, अब पहिलाका राजनीतिक पार्टीहरू चाहिँ किन आज चाहिँ फेल भयो भन्दाखेरि यो नचाहिने चाहिँ आश्वासन नागरिकलाई दिएर हो होइन. आज पनि अब खास अरूको कुरा त म गर्ने मान्छे पनि होइन, गर्न नि मन लाग्दैन. तै पनि एउटा कुरा चाहिँ के भनिहाल्छु भन्दाखेरि आज हामी चुनाव सकिसकेपछि पनि जो हाम्रै जिल्लाको विपक्षी दलका जो प्रतिस्पर्धी हुनुहुन्थ्यो उहाँहरूले आज पनि सामाजिक सञ्जालमा चाहिँ म सांसद भइरहँदाखेरि यी परियोजनाहरू लिएर आए, अहिलेका चुनिएका सांसद चाहिँ के गरिराखेका छन्, चाहिँ परियोजना चाहिँ जिल्लामा ल्याउन रुचि नै छैन कि भनेर चाहिँ छरपष्ट रूपमा चाहिँ सामाजिक सञ्जालमा लेखेको मलाई अरूले देखाइरहन्छन् होइन. भनेपछि हाम्रो अहिले पनि मानसिकता चाहिँ के छ भन्दाखेरि सांसदले चाहिँ मन्त्रालय मन्त्रालय धाएर परियोजना चाहिँ आफ्नो क्षेत्रमा लग्यो भने चाहिँ भोलिको दिनमा भोट आउँछ, हाम्रो कर्तव्य त्यो रहेछ भन्ने कुरा चाहिँ बढी जनतालाई चाहिँ पहिलाका चाहिँ राजनीतिक पार्टीहरूले बुझाउनु भएको छ। अहिले पनि उहाँहरू त्यसमै हुनुहुन्छ
1: भनेको अहिले त त्यसो भए तपाईँ सिंहदरबार धाइराख्नु भएको छ कि छैन, यस्तो विकासको केही गरौँ हजुर?
2: अब सिंहदरबार त मेरो आफ्नै अब कार्यालय पनि त्यही छ, जानु त परिहाल्यो।
1: बजेट कार्यक्रम अथवा पुलपुलेसा अथवा केही सड़कको लागि भने
2: छ, अब यसमा झुटो बोल्ने कुरो पनि हुँदैन। अब यति धेरै चाहिँ त्यहाँको नागरिकहरूले चाहिँ अब उहाँहरूको एकदमै आवश्यकता पनि छ होइन, फेरि सांसद भएर आफ्नो एउटा प्रतिनिधि चुनाएर पठाइसकेपछि म चाहिँ कानून मात्र लेख्ने हो, म तपाईँहरूलाई भेट्न पनि आउँदिनँ, तपाईँहरूको गुनासो पनि सुन्दिनँ, तपाईँहरूको आवश्यकतामाथि पनि बोल्दिनँ भन्नु भने त्यो पनि एउटा अन्याय हुन्छ, त्यो पनि हामीले गर्न खोजेको चिज होइन। होइन हामीले चाहिँ बुझाउन खोजेको चाहिँ के हो भन्दाखेरि हामीलाई हजुरहरूले किन जिताउनु भयो भन्दाखेरि एउटा ल मेकर एउटा हामीलाई चाहिँ कानून बनाउनको लागि कानून मार्फत देश बनाउनको लागि चाहिँ हजुरहरूले हामीलाई जिताउनु भएको हो, यो कुरामा चाहिँ प्रष्ट हुनुपर्छ। तर त्यति भन्दै गर्दाखेरि पनि हजुरहरूको आवश्यकतामा त फेरि हामी तर्किने कुरो पनि हुँदैन भनेर चाहिँ उहाँहरूको चाहिँ जुन आवश्यकता छ त्यो अनुसारले जुन परियोजनाहरू चाहिन्छ ती हामीले पनि एउटा कलेक्सन गरेर एउटा डेटाबेस पनि हामीले बनाएका छौँ र एउटा क्रमबद्ध रूपमा तिनीहरूलाई नै प्राथमिकतामा राखेर रा, सरकारलाई चाहिँ हामीले यो हाल भनेको चाहिँ होइन यी कुराहरूको चाहिँ आवश्यकता रहेछ भन्ने जानकारी चाहिँ हामीले सरकारका मन्त्रालयहरूमा जानकारी चाहिँ गराएका छौँ।
1: त्यो परोस् भनेर हो कि जानकारी अनुसार उनीहरूले त्यो अनुसारको विवेक प्रयोग गरेर हाल्छन् दिन्छन् भन्ने छ तपाईँलाई विश्वास?
2: हामीलाई त अब आवश्यकता अनुसारले पर्नुपर्छ भन्ने हो होइन। अब अहिले 165 चाहिँ हाम्रो निर्वाचन क्षेत्रहरू छन्, त्यहाँ चाहिँ 165 त निर्वाचित प्रत्यक्ष हुनुभएको छ भने 110 चाहिँ अन्य चाहिँ अब यो समानुपातिक प्रणाली अनुसारले निर्वाचित हुनुभएको छ। अब सबैजनालाई चाहिँ नागरिकहरूले पत्याएर पठाउनु भएको छ, अब उहाँहरूको आवश्यकतालाई त परिपूर्ति गर्नको लागि त परियोजना त हामी नै बढी जानकारी हुन्छौँ नि। जस्तो अहिले कुनै मन्त्रालयको एकजना मन्त्रीज्यूलाई जति चाहिँ अन्य चाहिँ निर्वाचन क्षेत्रको आवश्यकता अनुसारले जानकारी हुन्छ त्योभन्दा बढी त हामीलाई हुन्छ, त्यो अनुसारले हामीले जानकारी गराउने हो। तर हामीले चाहिँ अब यो प्रेसर दिनु भएन, फेरि देशले चाहिँ मैले पहिले पनि भनेको छु हामीले देशले जस्तै अहिले हाम्रो वाचापत्रमा पनि हामीले भन्यौं नि हाम्रो चाहिँ जीडीपी अब 45 अर्ब अमेरिकन डलरबाट 5-7 वर्षमा 100 अर्ब अमेरिकन डलर पुर्याउँछौं भनेका छौं होइन। अब पर क्यापिटा इन्कम आज 1450 अमेरिकन डलरबाट 3000 अमेरिकन डलर पुर्याउँछौं 5-7 वर्षमा भनेको छौं। अब त्यो प्राप्तिको लागि त हामीले त परियोजनालाई वर्गीकृत गर्नु पर्यो, कुन कुन परियोजनालाई लगानी गर्ने, कुन कुन सेवा क्षेत्रमा लगानी गर्ने र हाम्रो स्रोत कति हो भन्ने कुरा त फेरि सरकारले हेर्नुपर्ने कुरो हो।
1: यसमा सांसद अरू आगामी वर्षमा पनि आर्थिक वर्षको बेलामा बजेट यो कार्यक्रमको लागि यसरी धाउने क्रम त्यसो भए हट्दैन जस्तो लाग्छ तपाईँले अहिले तत्काल? किनभने सांसद सिंहदरबार हरेक ढोका ढोका चाहर्नुभन्दा त्यो आफै एउटा कुनै प्रक्रियाबाट जाओस् भन्ने अभ्यास सायद तपाईँ त्यसमा अलिक बढी रुचि राख्नुहुन्छ?
2: हो, मैले त पहिलेदेखि भने हाम्रो चाहिँ जुन आर्थिक विकास लक्ष्य छ जस्तै हामी 7% चाहिँ आर्थिक चाहिँ वृद्धिको लक्ष्य राख्छ, त्यसको लागि चाहिने परियोजना र त्यसको लागि सेवा चाहिने सेवा क्षेत्रमा पो पहिलो लगानी गर्नु पर्यो त, जनताको आधारभूत आवश्यकता पनि आवश्यक गर्नु पुरै गर्नु पर्यो। र हाम्रो आर्थिक विकास लक्ष्य जुन 7% आर्थिक वृद्धि भनेको छ त्यो प्राप्त गर्न हामी कति कुन कुन परियोजना हाम्रो त कति छ त अहिले अभाइलेबल हाम्रो चाहिँ लगानी गर्ने क्षमता त्यो अनुसारले हामीले परियोजनाहरू छनौट गर्नुपर्छ। जस्तो आगामी वर्षको लागि कुन परियोजना कुन सेवा क्षेत्रमा लगानी गर्ने, दोस्रो वर्षमा कति गर्ने, तेस्रो वर्षमा कति गर्ने, चौथो वर्षमा कसरी गर्ने, पाँचौं वर्षमा त्यो गर्ने हो। त्यो लक्ष्य हामीले प्राप्त गर्यौं भनेदेखि त्यसले चाहिँ हाम्रो चाहिने परियोजना र सेवा क्षेत्र पनि बन्छन्, त्यसले गर्दाखेरि रोजगारी पनि सृजना हुन्छ र उत्पादन बढेपछि हाम्रो आर्थिक स्थिति पनि आर्थिक हिसाबले पनि देश चाहिँ उन्नतिर जान्छ। अब होइन भने आवश्यकता छैन तर भोलि भोटकै लागि चाहिँ परियोजनाहरू बनाउनु पर्यो भने होइन, जहाँ चाहिँ तपाईँको चाहिँ दिनको 100 गाडी गुड्दैन त्यहाँ चाहिँ 4 लेनको सड़क बनाउनमा चाहिँ हामीले लगानी गरेर नै हाम्रो लगानीको चाहिँ बालमा चाहिँ पानी हाले जस्तो भयो नि हाम्रो लगानी प्रतिफल दिएन, ती त हामीले पहिलाको थाहा छ। त्यही भएर मैले चाहिँ हाम्रो भौतिक पूर्वाधार मन्त्रीज्यूसँग पनि मैले यो विषयमा उहाँसँग पनि मेरो छलफल भयो। मैले के भने भन्दा अहिले पनि हाम्रो मान्यज्यूहरू हाम्रो सांसदज्यूहरू चाहिँ मन्त्रालय धाइरहनु भएको छ, म पनि त्यसमा अछुतो छुइनँ। तर यो कुरा चाहिँ हटाउनु पर्छ, यो चाहिँ एउटा चाहिँ वडा अध्यक्षज्यूहरू जस्तो चाहिँ यो बजेट माग्न गएको हिसाबले सांसदले सोच्न थाल्यौं भनेदेखि त यो त परिवर्तन हुँदैन।
1: तपाईँले भने जस्तो यो हटाउनको लागि एउटा कुनै ऐन नियम कानून आउँदैमा हट्ने हो कि अथवा कसैको निर्देशनले मात्रै हट्न सक्ने हो कि त्यस्तो स्थिति?
2: एउटा चाहिँ सरकारले जो हाम्रो बजेट प्रक्रियामा हुनुहुन्छ, जुन जुन मन्त्रालय निकायहरू हुनुहुन्छ, उहाँले एउटा के प्रत्याभूति दिनु पर्यो भन्दा कसैलाई पक्षपात हुँदैन र हाम्रो चाहिँ सबैलाई सबैको आवश्यकता चाहिँ परिपूर्ति हुने गरेर व्यवस्थापन हुने गरेर हामी हाम्रो स्रोत अनुसारले चाहिँ हामी परियोजनाहरूको चाहिँ बजेट कार्यक्रममा राख्छौं भने त्यो प्रत्याभूति दिनुभयो भने त मान्छे हिँड्नै पर्दैन। तर एउटा कुरा चाहिँ के हो त भन्दा हामी हाम्रो आफ्नो निर्वाचन क्षेत्रमा चाहिँ सबैजनाले आवश्यकताको एउटा परियोजनाको एउटा डेटाबेस एउटा अध्ययन गरेर एउटा प्रतिवेदन चाहिँ तयार गर्नुपर्छ
1: सांसद हरेक सांसदले
2: पर्छ। त्यो प्रतिवेदन चाहिँ राज्यलाई बुझाउने हो, त्यसपछि चाहिँ राज्यले सो विवेक गरेर चाहिँ सरकारले चाहिँ त्यो बजेट तथा कार्यक्रममा ल्याउँदा चाहिँ त्यो एउटा सिस्टम हुन्छ जस्तो चाहिँ मलाई लाग्छ।
1: अहिलेसम्म जनतालाई किन विश्वास भएन त कि एउटा सांसदले आफ्नो जुन सूची बुझाउँछ त्यो सूची अनुसारको विकास अथवा बजेटमा समान ढंगले त्यसमा कम बेसी आवश्यकताको आधारमा दिन्छ भन्ने विषय, यद्यपि सांसदलाई पनि विश्वास अझै पनि छ कि छैन?
2: हामीलाई त विश्वास छ, फेरि हाम्रो त अब हाम्रो आफ्नै पनि सरकार हुँदाखेरि हामी सम्बन्धित मन्त्रालयका मन्त्रीज्यूहरूसँग बसेर छलफल पनि गर्न सक्छौ होइन। अब पहिला त अब हाम्रो नागरिकहरूले त पहिले पनि देखिरहेको छौ नि होइन, अब जस्तै चितवनमा धेरै बजेट जाने, झापामा धेरै जाने, डडेलधुरामा जाने होइन, अब यस्ता चाहिँ पहिलाका चाहिँ प्र्याक्टिसहरूले गर्दाखेरि अहिले पनि नागरिकहरू चाहिँ सशंकित हुनुहुन्छ क्या, त्यसले गर्दाखेरि एउटा अविश्वासको सिर्जना आएको। फेरि त्यो अविश्वास चाहिँ हटाउने भनेको यो भाषणले यो अन्तर्वार्ताले होइन क्या, कामले हो। अब जुन यसपालिको जेठ पन्ध्रमा जुन बजेट कार्यक्रम आउँछ त्यसमा चाहिँ सम्बोधन भयो भनेदेखि अर्को पल्टलाई यो समस्याको हल भइहाल्छ क्या। त्यही भएर मैले मन्त्रीज्यूहरूलाई के भनेको छु भने कोही रिसाउँछ कोही खुसाउँछन् होइन, सो विवेकले कसैलाई पनि अन्याय नहुने गरेर न्यायचित ढंगले चाहिँ बजेटहरू राखौं, त्यसले नै चाहिँ एउटा प्रतिफल दिन्छ।
1: अहिले चाहिँ विगतको जस्तो मन्त्री अथवा प्रधानमन्त्रीको जिल्ला निर्वाचन क्षेत्रमा त्यो पूरै बाढी नै लाग्ने, अरूमा खडेरी प्रकारको चाहिँ हुने नहुने
2: त्यो पटकै हुँदै हुँदैन, त्यसमा त सङ्घै गर्न पर्दैन।
1: तपाईँको आफ्नो जिल्लामा सड़कको कुरा अलिकति गरौं न, के छ तपाईँले के पाउनुभयो सिन्धुली जिल्लामा सड़क मरमतको कुरा बनाउनु पर्ने कुरा? तपाईँले किन निर्वाचनको बेलामा सबै कुराहरू हेर्न पाउनुभयो, देख्न पाउनुभयो अथवा सुन्न पाउनुभयो, के छ के अझै गर्न बाँकी छ सड़क पूर्वाधारको क्षेत्रमा?
2: अब हेर्नुहोस्, अहिले सिन्धुली जिल्ला भनेको सबभन्दा धेरै सड़क सञ्जाल भएको जिल्ला मध्ये पर्छ होइन, अब बीपी राजमार्ग त्यहीँबाट गुड्छ, मदन भण्डारी त्यहीँबाट गुड्छ, मध्य पहाड़ी राजमार्ग त्यहीबाट गुड्छ होइन, यति धेरै चाहिँ तपाईँको राजमार्गै त्यही जिल्लाबाट गुडिरहेको छ। त्यही पनि त्यो जिल्लामा चाहिँ अधिकांश नागरिकको माग भनेको चाहिँ सड़क नै छ। त्यही भएर मैले के भन्ने गरेको छु भन्दा सिन्धुली क्षेत्र नम्बर दुईको चाहिँ सड़कको माग मात्र पूरा गर्ने हो भने देशको 10 वर्षको बजेट लगाएर सिन्धुली क्षेत्र नम्बर दुईमै खन्यायो भने नागरिकको माग अनुसारले हामी सड़क पिच गर्न सक्ने अवस्था चाहिँ छैन। त्यो अवस्था छ भनेपछि 165 वटै निर्वाचन क्षेत्रमा चाहिँ जति पनि सड़कको माग छ त्यो पूरा गर्न त नेपालको त 100 वर्षको बजेटले पनि पुग्नेवाला छैन। फेरि अहिले नागरिकमा चाहिँ कस्तो सोच भएको छ भन्दाखेरि जे कुरामा पनि लगेर सड़कमा जोड़िदिने, म तपाईँलाई उदाहरण दिन्छु, भर्खरै म 3 दिन जति भयो मेरो निर्वाचन क्षेत्रबाट फर्केको छु, मैले त्यहाँ चाहिँ सदरमुकामकै चाहिँ केही वडाहरूमा चाहिँ त्यहाँ अन्तर्क्रिया कार्यक्रमहरू गरे, अनि जे कुरामा पनि लास्टमा लगाएर सड़कमा जोड़िदिनुहुन्छ क्या। एउटा त्यहाँ अलि गाउँ अलि सदरमुकाम अलि माथि चाहिँ यति राम्रो चाहिँ तपाईँको स्कूल विद्यालयको बिल्डिङ बनाएर रहेछ, हामीले पहिला दरबार भन्थ्यौँ नि त्यस्तै टाइपको बनाएर रहेछ। अनि त्यहाँ चाहिँ गर्दा माग के भन्दाखेरि अब त्यहाँ अझ थप 9 कोटे भवन चाहियो र मुख्य सड़कबाट त्यहाँ जोड्ने सड़क चाहिँ पिच गर्नु पर्यो भन्ने माग गर्नुभयो। अनि मलाई आश्चर्य पनि लाग्यो, त्यत्रो छलफलमा त्यत्रो स्कूल चाहिँ फेरि 9 कोटे किन चाहियो, फेरि त्यहाँ मुख्य सड़कबाट स्कूलसम्म जोड्नलाई फेरि चौडा पिच रोड चाहियो, यति हो भने यति हो भनेपछि त्यहाँ विद्यालयमा पढ्ने विद्यार्थीको कुरो त कसैले पनि गरेन क्या। भनेपछि हामीलाई चाहिँ खाली चाहिएको भौतिक पूर्वाधार मात्र रहेछ क्या। र मैले उहाँहरूलाई भने तपाईँहरूले यत्रो छलफल भयो, यत्रो विद्यालयको कुरो गर्यौं, तर तपाईँले विद्यालयको शिक्षकको चाहिँ स्तरको कुरा गर्नु भएन, यहाँको विद्यार्थीहरूको चाहिँ हामीले के सहजता गरेको छौं, कसरी क्वालिटी एजुकेसन दिए, त्यो कुरै गर्नु भएन। फेरि अर्को चाहिँ स्वास्थ्य चौकीको कुरा गर्नुहुन्छ, त्यहाँ पनि फेरि एक तला थपको कुरो गर्नुहुन्छ, त्यहाँ डक्टर इक्विपमेन्टको त कुरै गर्नुहुन्न भनेपछि, अनि सड़कै कुरा। अहिले त यस्तो चाहिँ दिमागमा परेको छ कि एकछिनमा के भन्नुहुन्छ भन्दाखेरि, हाम्रो बच्चाले मेडिसिन पढ्न पाएन, डक्टर बन्ने इच्छा थियो भन्नुहुन्छ, के गर्नुपर्छ त भन्दा सड़क बनाइदिनु भयो भनेदेखि ऊ त मेडिसिन पढ्न पाइहाल्छ जस्तो कुरो गर्नुहुन्छ। कृषिको कुरो गर्नुहुन्छ, सड़क छ, कृषिको उत्पादन कसरी बेच्ने, बजार व्यवस्थापनको लागि व्यवस्थापन मिलाइदिनु पर्यो भन्नुहुन्न, बाटो बनाइदिनु भयो भनेदेखि त हामी हाम्रो उत्पादन जहाँ लगेर पनि बेच्छौँ, रोजगारी भइहाल्छ भन्नुहुन्छ क्या। भनेपछि हाम्रो मानसिकतामा चाहिँ के परिरहेको छ भन्दा, हरेक कुरा घर घरमा खेत खेतमा जहाँ पनि पिच रोड चाहिँ बन्नुपर्छ भन्ने एउटा मानसिकताले पनि हामी चाहिँ एकदमै त्यो सोचमा छौँ। अब यसलाई चाहिँ हामीले परिवर्तन गर्नको लागि सही सही कुरा गर्नु पर्यो। र मैले निर्वाचन क्षेत्रमा के भनेको छु भन्दा, अहिले हाम्रो मुख्य प्राथमिकता भनेको सुशासन र रोजगारी हो। अहिले तपाईँ हरेक घरमा चाहिँ एकजना मात्र रोजगार हुन्थ्यो, महिनाको 25-30 हजार कमाउँथ्यो भनेदेखि हामी नेपालीहरूको धेरै समस्या त त्यही समाधान हुन्थ्यो क्या।
1: सिन्धुली दुईको चाहिँ त्यसै अब रोजगार चाहिँ अलिक बढाउनु हुने भयो तपाईँले।
2: हो, त्यही भएर मैले के गरेँ भने, जस्तो त्यहाँ भएका अहिले उद्योगहरू होइन, जस्तो त्यहाँ अहिले चिज चाइनिजको लगानीमा 20 अर्बको लगानीमा चाहिँ मासु प्रशोधन उद्योग खुल्दैछ, म त्यहाँ गएँ, त्यसलाई कसरी सहजीकरण गर्न सकिन्छ, त्यसलाई कसरी चाँडोभन्दा चाँडो उत्पादनमा ल्याउन सकिन्छ, के सहजीकरण गर्न सकिन्छ भन्ने कुरा मैले त्यहाँ गएर मिटिङ राखेँ, त्यहाँ गएर सिडिओ साहब, त्यहाँको चाहिँ प्रशासन, त्यहाँको सबैलाई लिएर गएँ होइन, त्यहाँको स्थानीय तहको गाउँपालिका अध्यक्षज्यूहरू, वडाध्यक्षज्यूहरू सबैलाई लगेर छलफल चलाएँ। र उहाँहरूलाई के भन्यो भन्दाखेरि, यसको पहिलो रोजगारी चाहिँ यहाँको स्थानीयले पाउनुपर्छ, त्यो ग्यारेन्टी गर्नुपर्छ भने, त्यस्तै कति चिस्यान्न केन्द्रहरू छन् जुन बनेका छन्, अलपत्र परेका छन्, तिनीहरूलाई चाहिँ चाँडोभन्दा चाँडो ल्याउनु पर्यो, त्यहाँको पर्यटनको विकास कसरी गर्न चाहिन्छ, पर्यटन विकास भयो भने त्यहीँबाट रोजगारी सिर्जना हुन्छ, यी कुराहरू मैले पर्यटन व्यवसायहरूसँग छलफल गरेको छु, स्वास्थ्य कर्मीहरूसँग छलफल गरेको छु। भनेपछि मैले चाहिँ यो हिसाबले कसरी चाहिँ सुशासन कायम गर्ने, कसरी रोजगारी सिर्जना गर्ने भन्ने पहिलो प्राथमिकतामा राखेर गरिरहेको छु। र अब सबैले भन्दाखेरि अब सड़कहरू त अब बन्नुपर्छ, स्तरीय बन्नुपर्छ, त्यसले एउटा सड़क भनेको पूर्वाधारको पनि पूर्वाधार हो। आज तपाईँ बिरामी भयो भने पनि तपाईँ समयमा हस्पिटल पुग्न सक्नु भएन भने तपाईँको ज्यान पनि तलमाथि हुन सक्छ होइन, स्कूल जाँदा पनि सड़क चाहियो होइन, जाहिर खान जान पनि सड़क चाहियो, सड़क त आधारभूत गुणका हो, तर हामीले चाहिँ आवश्यकता अनुसारले सड़कमा लगानी गर्नुपर्छ। यो खालि मान्छेको रहरले खेत खेत जोड्न चाहिँ, एउटा घर घर जोड्नलाई, एउटा गोठ गोठ जोड्नलाई हामीले सड़क बनाउने गर्यौं, त्यसले गर्दाखेरि आज चाहिँ हाम्रो लगानी चाहिँ त्यतातिर गयो र उत्पादन क्षेत्रमा नगएर आज रोजगारी सिर्जना गर्न नसकेकै हो।
1: अघि तपाईँले भन्नुभयो कतिपय मन्त्रीसँग पनि तपाईँले भेटघाट गर्नुभयो, बैठक गर्नुभयो होइन, उहाँहरूले अवश्य पनि उहाँहरूले बोलाएर तपाईँ जानुभयो कि अथवा तपाईँलाई मन लागेर भेट्नुभयो, कुरा गर्नुभयो?
2: अब कुनै कुनै मन्त्रीज्यूहरूले त अब एउटा प्राविधिक सहयोग लिन पनि बोलाउनु भएर गए।
1: कस्तो खालको प्राविधिक सहयोग?
2: अब जस्तै भनौँ, कति रुङ्न ठेक्काहरू छन्, विशेष गरेर ऊर्जा मन्त्रालयमा चाहिँ मन्त्रीज्यूले पनि यो रुङ्न ठेक्काहरूको विषयमा यसलाई कसरी व्यवस्थापन गर्ने, तपाईँ त्यसमा अनुभव पनि हुनुहुन्छ भनेर बोलाउनु भयो, त्यहाँ गएँ। त्यस्तै भौतिक मन्त्रालयमा पनि त्यही किसिमको चाहिँ सहयोग, त्यो किसिमको सल्लाह दिनको लागि पनि गइरहेको छ। अब प्राविधिक व्यक्ति भएर मलाई चाहिँ प्राविधिक मन्त्रालयमै चाहिँ बढी चाहिँ खोजिरहेको अवस्था छ।
1: अहिले तपाईँ समितिको सभापति र सांसद हुनुहुन्छ, अझ मन्त्री भइदिएको अझ राम्रो गर्न सकिन्थ्यो कि भन्ने कहिले काहीँ त्यस्तो महसुस हुन्छ कि?
2: अब फेरि अब अहिले चाहिँ म फेरि अब सभापति भएपछि फेरि मन्त्रालय गरेर त्यसरी चाहिँ गरेको छैन मैले।
1: सभापति भएपछि
2: किनभने अब हामी त सरकारलाई पनि सजग गर्ने, निर्देशन दिने, समन्वयन गर्ने त्यो अधिकार त समितिले राख्छ।
1: तर राम्रो कुरा भन्नको लागि त सभापतिको रूपमा म भएँ त्यसकारणले नजाने कि अथवा दूरी कायम गर्ने कि भन्ने त्यति नै आएछ
2: त्यो छैन। होइन, अब आवश्यकता अनुसारले आफ्नो चाहिँ विज्ञताको आधारमा, आफ्नो अनुभवको आधारमा त्यसको लागि त सधैँ सभापतिकै हैसियत त हुँदैन।
1: तर आज धेरै हिमचिम भयो भने भोलि समितिले कुनै निर्देशन दिनु पर्दाखेरि केही गाह्रो पिरियो हुने हो कि भन्ने त्यो पनि डर त
2: अवश्य। अब हामी त जे भए पनि अब एउटा डेलिभरी गरौँ भन्ने हो, सामान्य प्रधानमन्त्रीज्यूको स्पिरिट पनि त्यही हो। एनी हाउ हामी त डेलिभरी गर्न भनेर त्यही हिसाबले नै आयो र हामी पनि राजनीति नगरेको मान्छेलाई एउटा आशिष गजुरेलाई सिन्धुली क्षेत्र नम्बर 2 किन जितायो भन्दाखेरि यो प्राविधिक मान्छे हो, अनुभव छ, काम गर्ने क्षमता छ, त्यही भएर नै जिताएर पठाउनु भएको हो।
1: प्रधानमन्त्रीज्यूले पनि बोलाउनु भयो छलफलको लागि, सांसदसँग भेटेको त भइ नै हाल्यो, तर एउटा विज्ञताको आधारमा यसमा के गर्न सकिन्छ भन्ने खालको त्यस्तो पनि संवादहरू हुन्छ।
2: त्यसपछि भएको छैन, प्रधानमन्त्री कार्यालयबाट चाहिँ यो यातायात व्यवस्थापन ट्राफिक व्यवस्थापनको मिटिङमा चाहिँ गएको छु, सामान्य प्रधानमन्त्रीज्यूको त त्यसरी अरू मिटिङमा गएको छैन।
1: त्यसो भए अब यो जुन सड़क पूर्वाधार र दुर्घटना जुन बढ़िरहेको छ नि त्यसलाई अब कसरी रोक्न सकिन्छ? अब तपाईँ सांसदको रूपमा, समितिको सभापतिको रूपमा यसबारेमा केही सोचिराख्नु भएको छ? अब चाहिँ के नगरी नहुने हो छिटो छिटो?
2: अब हामीले चाहिँ पहिलेदेखि उठाएर विषय चाहिँ यो सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो, त्यसले चाहिँ अहिले हामी मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सड़क सुरक्षा ऐनको ऐनमा चाहिँ काम भइरहेको छ। होइन, यो अन्तिम चरणमै छ, अन्तिम चरणमै छ, त्यसमा अब हामीले पनि धेरै इनपुट दियौं, त्यसमा अरू चाहिँ विज्ञहरूको पनि राय लिएर त्यो भन्यौं। त्यो
1: कस्तो छ व्यवस्था ऐनमा के ल्याउन खोज्छ?
2: अब सड़क सुरक्षा ऐनमा जुन एउटा व्यावहारिक पाटोहरू हामीले हेरिराखेका छौं, जस्तै अब जनचेतनाको कार्यक्रमहरू भयो र नियम मिस्नेकोलाई चाहिँ कड़ाभन्दा कड़ा कारवाही हुने हिसाबले, र महत्वपूर्ण त्यसमा विषयवस्तु भनेको चाहिँ सड़क सुरक्षा परिषदको गठन हो। किनभने एउटा आजको दिनमा हेर्नु भने 24 घण्टा सड़क सुरक्षा हेर्ने कुनै पनि निकाय छैनन्, सबैसँग चाहिँ अलिअलि अधिकार छ, त्यही भएर एउटा अधिकार सम्पन्न सड़क सुरक्षा परिषद गठन हुन्छ, त्यसले नै सम्पूर्ण सड़क सुरक्षाको जिम्मेवारी लिन्छ, 24 घण्टा उसले जिम्मेवारी दिन्छ। त्यो हिसाबले अहिले सड़क सुरक्षा ऐन ड्राफ्ट भइरहेको छ, विधेयकको रूपमा त्यो अगाडि बढ्छ र त्यो भएपछि एउटा हामीले चाहिँ सड़क सुरक्षाको लागि डेडिकेटेड निकाय भयो भने यसले धेरै नै फरक पार्छ भनेर चाहिँ यसलाई नै प्राथमिकतामा दिएर हामीले काम अगाडि बढायो।
1: अहिले पनि अब बाटोघाटोमा हेर्यो भने प्रहरी प्रशासनको उपस्थिति चाहिँ अलि देखिने हो, तर परिषद नै भयो भने के हुन्छ? परिषद थप सक्रिय हुने र प्रहरी प्रशासनले सहयोग गर्ने हो कि, अथवा त्यसले कसरी के परिकल्पना गरिरहेको छ?
2: अब मेन सड़क सुरक्षा हेर्ने चाहिँ सड़क सुरक्षा परिषद हुन्छ, अब परिषद आफैले सबै काम गर्ने होइन, होइन, जस्तै ट्राफिक प्रहरीले त अब कसैले ट्राफिक नियम मिच्या छ भने कारवाही गर्ने उसको जिम्मेवारी हो, त्यो जिम्मेवारी उसैको रहन्छ, होइन, सड़क बनाउने चाहिँ जिम्मेवारी चाहिँ सड़क विभागकै हुन्छ, तर अब सड़क सुरक्षा परिषदले चाहिँ यो सड़कको स्तर यो हुनुपर्छ, यसको सड़क सुरक्षाको मापदण्ड यो हो, तैँले बनाउँदा यो लागू हुनुपर्छ भन्ने खालको चाहिँ नियमहरू ल्याउँछ। जस्तै यातायात व्यवस्था विभागले विभागको लागि चाहिँ तेरो चाहिँ चालक अनुमति प्राप्त गर्ने इक्जाम परीक्षाहरू कस्तो हुन्छ, यस्तो हुनुपर्छ, यस्तो भयो भने अझ सुरक्षित हुन्छ भन्ने कुरा त्यो निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ कामहरू गर्छ। अब काम गर्ने भनेको त सरकारवाला निकाय हो, तर त्यसको कमाण्ड कसले गर्छ भन्दा सड़क सुरक्षा परिषदले गर्छ। आज तपाईँले हेर्नुभयो भनेदेखि सड़कको निर्माण पनि सड़क विभागले गर्छ, त्यसको स्तर पनि सड़क विभागले नै चाहिँ निर्धारण गर्छ, र सड़क सुरक्षाको विषय पनि ऊ आफैले हेर्छ भनेपछि उसलाई त्यो त मिल्दैन नि त, कतै न कतै त्यो त मिलेन नि त भनेपछि अब सड़क सुरक्षा परिषदले के गर्छ भन्दा यो सड़क त बन्यो तर सड़क सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन, सिग्नल छैन, फुटपाथ छैन, यस्तो चाहिँ यो सुरक्षित फुटपाथ छैन भन्ने कुरो त सड़क सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ हामीले परिकल्पना गरिराखेका छौँ।
1: परिषद बन्ने बित्तिकै सबै समस्याको समाधान भइसक्ने हो कि त्यो परिषद गठन भइसकेपछि पनि सरकार अथवा सरकारवाला निकायले यो काम गरेन भने फेरि प्रभावकारी नहुन सक्छ भन्ने हो?
2: अब यस्तो हो, अब मुख्य जिम्मेवार निकायले स्पष्ट भिजन प्रस्तुत गरेर काम गर्यो भनेदेखि त डेलिभरी भइहाल्छ. जस्तो अहिले देखेका छौँ नि हामी सबैले, सम्माननीय प्रधानमन्त्रीज्यू बालेन्द्र शाह भएपछि उहाँले एउटा उद्देश्य राखेर काम गर्नु भएको छ, त्यसमा सफल भइरहनु भएको छ नि त. होइन, मुख्य गर्नुपर्ने तालुक निकायले डेलिभरी गरौँ भने त हुने रहेछ भन्ने कुरा त प्रष्ट भयो नि त. त्यही भएर सड़क सुरक्षा ऐन आउँदैमा, सड़क सुरक्षा परिषद गठन हुँदैमा चाहिँ सड़कमा चाहिँ मान्छे मृत्यु हुने, दुर्घटना जिरो हुने त होइन त्यसरी बुझ्न भने. तर यो निकायले काम गरेपछि, यो निकायले चाहिँ प्रभावकारी ढंगले काम कारवाहीहरू अगाडि बढाएपछि त दुर्घटना कम हुन्छ, दुर्घटना कम चाहिँ घाइते कम हुन्छ, मृत्यु सड़क दुर्घटनामा मृत्यु कम हुन्छ.
1: अहिले समस्या भनेको नियमको पालना नगरेर हो कि बनेका संरचनाहरूको गुणस्तर अथवा त्यसमा केही लापरवाही कमजोरी भएको कारणले?
2: सबै हो. सड़क दुर्घटना भनेको तपाईँको एउटा सिस्टम हो क्या. त्यो सिस्टममा के पर्छ भन्दा सड़क पूर्वाधार पर्यो, सवारी साधन पर्यो, सड़क प्रयोगकर्ता पर्यो. सड़क प्रयोगकर्तामा चालक, सहचालक, मोटरसाइकल चालक, ट्याक्सी चालक, पैदल यात्री, साइकल चालक, होइन व्हील चेयर चालक सबै पर्यो नि त. त्यो भयो. अनि नियम कानून चाहिँ स्पष्ट नहुनु र नियम कानून फितलो हुनु, जनचेतनाको कार्यक्रमहरू अगाडि नबढ़ाउनु, अनि अर्को कुरा चाहिँ तपाईँको चाहिँ प्रविधि मैत्री नहुनु होइन, अनि कड़ाभन्दा कड़ा नियम पालना नगराउनु होइन, र दुर्घटनापछिको तत्काल उद्धार नगराउनु, यी त सड़क सुरक्षाका समस्याहरू हुन् त मूलभूत रूपमा सिस्टममा. यी सिस्टम सबै सुधार भए मात्र हाम्रो सड़क सुरक्षा हुन्छ क्या.
1: अहिले यो ऐनमा चाहिँ उद्धारको कुरा चाहिँ विशेष जोड़ गर्न खोज्नु भएको केही छ तपाईँ?
2: यसमा चाहिँ एउटा चाहिँ तपाईँको डेडिकेटेड चाहिँ उद्धारको चाहिँ एउटा संयन्त्र बन्छ. ऊ 24 घण्टा त्यसको लागि अलर्ट भएर बस्छ र ऊ सुविधा सम्पन्न स्रोत सुविधा र त्यसमा विज्ञहरू सहितको चाहिँ हुन्छ. जस्तो आज एउटा दुर्घटना भयो भनेदेखि हामीले चाहिँ यो सुरक्षाकर्मी सुरक्षाका निकायहरूसँग ल चाहिँ त्रिशुलीमा बस खोज्यो, अब खोज्नु पर्यो भनेर लाउँछौ. भोलिको दिनमा चाहिँ के हुन्छ भने एउटा संयन्त्र रेडी भइराखेको हुन्छ, ऊ दुर्घटना हुने आफै परिचालित हुन्छ. त्यो उसको चाहिँ डेडिकेटेड कामै त्यही हुन्छ.
1: अनि समितिको सभापतिको रूपमा तपाईँ आइसकेपछि अरू यो पूर्वाधारसँग सम्बन्धित अरू पनि विधेयकहरू यो ल्याउनु पर्ने त्यो भन्ने बारेमा अरू केही तयारीहरू भइराखेको
2: होइन? अब हामीले चाहिँ अब भनौँ न शहरी विकास ऐन भयो, सड़क सुरक्षा ऐन भयो, अनि सार्वजनिक यातायात प्राधिकरण भयो होइन, सड़क ऐन भयो होइन, यातायात व्यवस्था ऐन भयो, यी कुराहरू सबै कुरा चाहिँ अहिले हामीले प्रारम्भिक गृह कार्य हामीले शुरू गरेका छौँ. र यी बाहेक अस्ति हामीले चाहिँ अब दुईटा बैठक भयो. पहिलो त अब परिचयात्मक भयो भने अब दोस्रो बैठक अस्ति हामी चाहिँ मंगलबार बस्यौं, 15 गते बसेर चाहिँ एउटा उपसमिति गठन गरेका छौँ र त्यो उपसमितिले चाहिँ हाम्रो कार्यक्षेत्रभित्र रहेका राष्ट्रिय गौरवका परियोजनाहरूको चाहिँ एउटा अध्ययन गर्ने, त्यो अध्ययनबाट चाहिँ के समस्या छन्, कुन स्टेजमा छन् र अब कसरी यसलाई सहजीकरण गर्न सकिन्छ भन्ने कुरा उहाँहरूलाई रिपोर्ट बनाउनको लागि चाहिँ एउटा उपसमिति गठन भएको छ. त्यसले 15 दिनमा एउटा रिपोर्ट बुझाउँछ. त्यसपछि हामी सम्बन्धित निकायहरूको चाहिँ पदाधिकारी बोलाएर चाहिँ हामी कसरी गर्नुपर्छ भन्ने कुरा उहाँहरूसँग फेरि हामी छलफलमा लाग्छौं. र अहिले राम्रो कुरा के छ भन्दाखेरि हामी आफै चुनिएर आएको सांसदहरू नै चाहिँ धेरै चाहिँ प्राविधिक र प्रशासन र सामाजिक क्षेत्र वातावरण क्षेत्र सबैका विज्ञता भएका सांसदहरू हुनुहुन्छ. पहिले के हुन्थ्यो भन्दाखेरि त्यही सचिवज्यूहरू आउनुहुन्थ्यो, त्यही मन्त्रीज्यूहरू आउनुहुन्थ्यो तालुक निकायबाट, उहाँहरूले नै प्रस्तुतिकरण गर्नुहुन्थ्यो. त्यो प्रस्तुतिकरणको आधारमा त्यहाँ भएका सांसदज्यूहरूले क्वेसन सोध्नुहुन्थ्यो अनि उहाँहरूले उत्तर दिनुहुन्थ्यो, घर जाने काम हुन्थ्यो. अब हामीले नयाँ प्रयोग के गर्न थालेको छौँ भने हामी आफै सम्बन्धित क्षेत्रका जानकारहरू, पढेका अब इन्जिनियरहरू, डाक्टर सबैजना छौँ नि, वातावरणको विज्ञ, सामाजिक सबै त्यही सांसदहरू छ. अब हामी अध्ययन गरेर हामीले फाइन्डिङ्सको आधारमा बोलाएर क्वेसन सोध्ने हो क्या, अनि डेलिभरी हुन्छ. हामी यसरी नयाँ सोचका साथ काम अगाडि बढाइराखेका छौँ.
1: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद छ.
2: हस्, यहाँ चाहिँ बोलाउनु भयो, र यसको लागि धेरै धन्यवाद.
1: नमस्कार. यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ. आजको संवाद श्रृंखला हेलो सांसदमा सिन्धुली क्षेत्र नम्बर दुईबाट निर्वाचित सांसद पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलीसँग हामीले कुराकानी गर्यौं. अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर उपस्थित हुनेछौ. तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज.
4: वर्षीय राममाया बस्नेत सोही ठाउँकी 78 वर्षीय बिन्दु कुँवर पर्वतको मोदी गाउँपालिका पाँचकी 50 वर्षीय कौशिला रेग्मी र सोही ठाउँका बस चालक 45 वर्षीय रमेश जेसी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्याम हरि भट्टराईले सीआईएनसँग बताउनुभयो.
5: घुम्ती पाल्पा सड़क खण्डमा सुब्बा देउरालीबाट पर्वत जिल्लातर्फ यो सरगाहाँची जिल्लाको चाहिँ पवित्र धार्मिक स्थल सुब्बा देउरालीमा चाहिँ दर्शन गरेर फर्किने क्रममा यो पर्वतका यात्रुहरू हुनुहुँदो रहेछ होइन. त्यसमा D1-504 नम्बरको बस अनियन्त्रित भई सड़कबाट करिब 180 फिट तल खस्दाखेरि बसमा सवार चालक सहित 31 जना रहेको निम्न मानिसहरू घाइते भएको भनेको छ. जसमध्ये चाहिँ 4 जनाको निधन भइसकेको छ अनि केहीलाई पाल्पा अस्पताल, केहीलाई चाहिँ यही हाम्रो जिल्ला अगाहाजी र केहीलाई चाहिँ रिफर गरेर फर्दर फरवर्ड गरिएको स्थिति छ.
4: घाइते मध्ये 4 जनाको अवस्था गम्भीर रहेको छ. घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीको भनाइरहेको छ. कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानहरूलाई आधिकारिक डिलरबाट मात्र रासायनिक मल खरिद गर्न अनुरोध गरेको छ. मन्त्रालयका अनुसार पश्चिम एसियामा जारी दण्डका कारण करिब 1,85,000 टन मल आपूर्तिमा समस्या देखिएको छ. यसले आगामी धानबाली सिजनमा मल अभाव हुन सक्ने चिन्ता बढ़ाएको छ. यस्तो अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले वैकल्पिक उपाय मार्फत मल आपूर्ति सहज बनाउने प्रयास भइरहेको जनाएको छ. साथै अन्तर्राष्ट्रिय बजारमा हुन सक्ने थप समस्याप्रति सतर्क रहन पनि आग्रह गरिएको छ. मल अभावका मौका छोपिएर बजारमा कम गुणस्तरको मल बिक्री हुने वा कालो बजारी बढ़न सक्ने भन्दै मन्त्रालयले निगरानी बढ़ाएको समेत जनाएको छ. मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड मार्फत दर्ता भएका आधिकारिक डिलरबाट मात्र मल किन्न किसानलाई आग्रह गरेको छ. शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताउनु भएको छ. प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री पोखरेलले सरकारले एक महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भएको हो.
6: पूरक परीक्षा पनि हुन्छ, त्यो पूरक परीक्षालाई थप कसरी तयार गर्न सकिन्छ त्यसमा हामी कोअर्डिनेट गरेर डेफिनेटली अरू क्लासेसहरू केही विद्यार्थीहरूलाई दिन सकिन्छ भने त्यसको लागि पनि मन्त्रालयले हामीले अगाडि काम गर्छौं. हामीले कसैलाई पनि विचार निषेध हामीले गरेका छैनौं. हामीले पनि टिचरहरूलाई राजनीति गर्ने भए मार्कर छोडेर आउन मात्र आग्रह गरेका हौ. कसैलाई पनि हामीले राजनीति गर्न निषेध गरेका छैनौं.
4: सरकारले दुई तिहाईको बहुमतपूर्ण उपभोग गर्न उत्तरदायी भूमिका निभाउन प्रतिनिधि सभाका सांसदहरूलाई आग्रह गरेका छन्. प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने अधिकांश विपक्षी दलका सांसदहरूले सरकारले हिजो सार्वजनिक गरेको नीति तथा कार्यक्रमको कार्यान्वयनको सवालमा गम्भीरता देखाउन सदनको ध्यान आकर्षण गराएका छन्. नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेव्यले प्रमुख प्रतिपक्षले परिणाम दिन नसक्ने शैलीको समर्थन नगर्न बताउनुभयो. उहाँले सरकारको संसदीय प्रणाली प्रतिको प्रतिबद्धता र निष्ठामाथि नै आशंका उत्पन्न भएको उल्लेख गर्नुभएको छ.
7: यो अधिवेशन असामान्य परम्परा सहित शुरू भएको छ भन्ने हाम्रो ठम्मै पनि छ. आह्वान भइसकेको अधिवेशन एकाएक स्थगन गरेर संसदको मुख्य अधिकार र दायित्व मानिने कानून निर्माण कार्यलाई खोसिएर सरकारले करिब 150 कानून संशोधन र केही नयाँ कानूनहरू अध्यादेश मार्फत घोषणा गरेर संसदीय गरिमा र लोकतान्त्रिक मूल्यहरूमा चोट पुर्याएको छ भन्ने पनि ठम्याए छ. हाम्रो संसदीय प्रणाली प्रतिको सरकारको प्रतिबद्धता र निष्ठामाथि आम जनमानसमा यस कारणले शंका उत्पन्न भएको छ भन्ने पनि ठम्याए हो.
4: बैठकमा नेकपा एमाले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम खारेज गर्न माग गरेको छ. संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रलाई असाधारण परिस्थितिबाट बचाउन नीति तथा कार्यक्रम खारेज गर्नुपर्ने माग गर्नुभयो. जेएनजी आन्दोलन र राष्ट्रपा सरकार गठनप्रति टिप्पणी गर्दै उहाँले भन्नुभयो,
8: नीति कार्यक्रम वस्तुत मुलुकको समग्र विकास एवं समृद्धि, दिगो शान्ति एवं स्थायित्व, नागरिक सुरक्षा, लोकतन्त्र तथा राष्ट्रियताको प्रवर्धनका लागि अपरिहार्य मार्गचित्र हो। किनभने राष्ट्रको विकास वा विनाश मुख्यत सरकारको सही वा गलत नीति तथा नेतृत्वले निर्धारण गर्दछ। त्यसैले राष्ट्रलाई असाधारण संकटबाट बचाउन यसलाई समग्रमा खारेज गर्नुपर्छ र पूर्ण संशोधन तथा पूर्ण लेखन पुनर्लेखन गर्नै पर्दछ।
4: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन् भन्ने भाष्य सही नभएको तर्क गर्नुभयो। पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्यलाई सधैँका लागि मेट्न आवश्यक रहेको भन्दै सुशासन, सेवा प्रवाह, सबलीकरण, लोकतन्त्र बलियो बनाउने विषयमा पुराना दलले कुनै कसुर बाँकी नराखेको बताउनुभयो।
9: पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन् र त्यसमा प्रचण्डलाई पनि घिसारेर लाने गरिएको छ। के त्यही हो त सत्य? होइन। राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त झन् बिल्कुल हुँदै होइन। अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पनि राष्ट्रपासँग दह्रो सहकार्य गरेको थिए। सरकारमा हामीले सुशासनका माध्यमबाट लोकतन्त्रको राम्रो सर्भिसिङ शुरू गरेका थियौं। सेवा प्रवाहको सरलीकरण र मेरिटोक्रेसीमा जोड़ दिएका थियौं। ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रियादेखि भूटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धानबाट हामीले विधिको शासन अगाडि बढ़ाउने।
4: राप्रपा संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारले सुकुम्बासी व्यवस्थापनलाई व्यवस्थित गर्न नसकेको बताउनुभयो। उहाँले सत्ता स्थायी नहुने भन्दै दुई तिहाईको बहुमतलाई राम्रा कामका लागि उपयोग गर्न आग्रह गर्नुभयो।
10: सरकारी सम्पत्ति जोगाउनुपर्छ भन्ने मान्यता राख्छु, अवैध संरचना भत्काउनुहोस् त्यो भत्काउनु पर्ने पक्षमा म छु, तर मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन। सरकारले सुकुम्बासी बस्ती होइन हुकुम्बासीको मानसिकतामाथि प्रहार गर्नुहोस्। आज सत्ता र शक्तिको आँटमा कसैलाई जोगाइँदैन भने आज सत्ता पक्षका मात्र होइन मन्त्री परिषदका सदस्यसम्म हुकुम्बासी भएका प्रत्यक्ष प्रमाणहरू बाहिरिएका छन्। आज त्यहाँमाथि डोजर किन चल्ने? त्यसको प्रमाण यो संसदलाई चाहिन्छ।
4: बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकारले नीति तथा कार्यक्रमको कार्यान्वयनमा चुनौती देखिन सक्ने बताउनुभयो। संसद भवनमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले नीति तथा कार्यक्रमले धेरै क्षेत्रमा छोए पनि कार्यान्वयनमा चुनौती देखिन सक्ने उल्लेख गर्नुभयो।
11: पुरानाले बनाएको नीति राम्रो कि नयाँले बनाएको नीति राम्रो? नयाँहरू भन्नुहुन्छ हामीले चाहिँ यस्तो गर्यौं उस्तो गर्यौं भन्नुहुन्छ, पुरानाले हामीले गरेको कपी गर्नुभयो भन्नुहुन्छ। तर ती सारा नीतिहरू तबसम्म सार्थक बन्दैनन् जबसम्म हाम्रो नियत सफा हुँदैन, जबसम्म हाम्रो नियत ठिक ठाउँमा हुँदैन। म यहाँहरू सबैजनालाई यो कुरा चाहिँ अनुरोध गर्न चाहन्छु, यहाँ एकले अर्कालाई अपमानित गर्न हामी यहाँ उभिएका होइनौं। हामी सरकारलाई प्रश्न गर्छौं, त्यसलाई सरकार पक्षले अन्यथा मान्नुपर्ने, प्रतिवाद गरिहाल्नुपर्ने भन्ने कुरा छ। हामी सरकारलाई मार्गदर्शन देखाउँछौ।
4: यसैबीच सरकारले नेपाल र भारत सरकार बीच भएको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता संसदमा पेश गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उक्त सम्झौता सभा समक्ष पेश गर्नुभएको हो। नेपाल र भारत बीच 2082 साल जेठ पाँच गते यो सम्झौता भएको थियो। प्रतिनिधि सभामा सचिव हर्कराज राई पदमुक्त हुनुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार उहाँलाई 2083 वैशाख 29 गते आजबाटै लागू हुने गरी पदमुक्त गरिएको हो। सभामुख डोलप्रसाद अर्यालले वैशाख 28 गते राईलाई पदबाट हटाउन गरेको सिफारिशका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले यो निर्णय लिनुभएको हो। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले दाइजो नलिई आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई सम्मान गर्ने भएको हो। गाउँपालिकाले बाल विवाह र दाइजो प्रथा उन्मूलनका लागि विशेष अभियान अन्तर्गत खुला आवेदन समेत आह्वान गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले आज एक सूचना जारी गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र दाइजो मुक्त तथा बाल विवाह मुक्त समाज निर्माण गर्ने उद्देश्यले वृहत सभा कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। दाइजो नली आफ्नो छोराछोरीको विवाह सम्पन्न गर्ने अभिभावकहरूलाई सम्मान गर्न गाउँपालिकाले यही जेठ 10 गते सार्वजनिक कार्यक्रमको आयोजना समेत गरेको गाउँपालिकाका लागि राजकुमार महतोले सीआईएनसँग बताउनुभयो।
12: हाम्रो गाउँपालिकाभित्र दाइजो बिना दाइजो नलिकन विवाह गर्ने छोराछोरीको विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने कार्यक्रम राखेका छौँ होइन, र त्यसको लागि सूचना आज जारी गरिएको छ। गाउँपालिकाभित्र दाइजो नलिकन विवाह गर्नुभएको छोराछोरीको विवाह गर्नुभएको अभिभावकजीहरूले त्यहाँ तोकिएको कागजातहरू प्रमाणहरू सहित गाउँपालिकामा महिला विकास शाखामा पेश गर्नुहुने अनि त्यसलाई रुजु गरेर भेरिफाई गरेर, किनभने भोलि गलत मान्छेले सम्मान नपाओस् त्यो हिसाबले रुजु गरेर त्यो दिन हाम्रो सामान्य सभा उपसभामुखजीको हातबाटै उहाँहरूलाई सम्मान गर्ने कार्यक्रम हामीले तय गरेका छौँ।
4: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुईको एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको छ। वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो। नेपालले निर्धारित ओभरमा 7 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। यो जितसँगै स्कटल्याण्डले 29 खेलमा 36 अंक सहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल 25 खेलमा 18 अंक सहित सातौं स्थानमा रहेको छ।
1: सन्तोषी रावल। नेपालगंजमा म्याराथन तथा रात्रिकालीन दौड़ जस्ता प्रतियोगिताले दौड़ संस्कृतिको विस्तार
13: अनि त्यसरी पार्टिसिपेन्टहरूलाई त्यही अनुसारको फेसिलिटी, त्यही अनुसारको मोटिभेसन, प्राइज डिस्ट्रिब्युसनमा पनि अन टाइम हुनुभयो भने अझै नेपालगञ्ज चाहिँ खेलकुदमय र रनिङमय हुन्छ।
1: यस्ता धेरै प्रतियोगिताको लागि आग्रह रिपोर्टसँगै हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पछिल्ला वर्षहरूमा नेपालगंजमा खेलकुद गतिविधि उल्लेखनीय रूपमा बढ़िरहेको छ। विशेष गरी नेपालगंज म्याराथन र रात्रिकालीन दौड़ नाइट रन जस्ता प्रतियोगिताले शहरमा दौड़ संस्कृतिको विस्तार भएको छ, तर आवश्यक व्यवस्थापन र पूर्वाधारको अभावमा अपेक्षित उपलब्धि भने हासिल हुन सकेको छैन।
17: बर्दियाको गोलाकी अप्सराबम ठकुरीले यस वर्षको 5 किलोमिटर रात्रिकालीन दौड़मा दोस्रो स्थान हासिल गर्नुभयो। राष्ट्रिय स्तरमा खेल्ने सपना बोक्नुभएकी उहाँलाई उचित प्रशिक्षण नपाउँदा पछि परिरहेको अनुभव हुन्छ।
18: सोचेको थिएन अब फर्स्ट नै हान्छु भनेर, अब त्यही अनुसार मेहनत नै गरेको थिएँ। यदि म अब उता हाम्रोतिर कोच नै छैन, अब कोच हुनुपर्छ, अब यदि मलाई टाइट एकदम कोचिङ गर्ने कोच हुनुपर्छ, त्यो बनाउँछ म वेट लेस टाइम पनि इम्प्रुभ गर्छु।
17: सल्यानका नवीन कंवर पनि कुनै औपचारिक प्रशिक्षण बिना आफ्नै गाउँघरको बाटोमा अभ्यास गरेर प्रतियोगितामा सहभागी हुनुभएको हो। उहाँले 5 किलोमिटर दौड़मा तेस्रो स्थान प्राप्त गर्नुभयो, तर प्रशिक्षण पाएको भए अझै राम्रो गर्न सक्ने उहाँको भनाइ छ।
19: तयारी त्यस्तो थिएन, योभन्दा अगाडि भरेमा 10 किलोमिटर खेल्या हो, त्यो पछाडि ट्रेनिङ नै भएन। हाम्रो सल्यानतिर चाहिँ त्यस्तो गराउनु छैन, हामीले अपिल त्यो लेखहरूमा नै गर्ने हो, अनि तुलसीपुर चाहिँ छ तर त्यति व्यवस्थित छैन, गराउन प्रयास छैन।
17: अप्सरा र नवीन एक उदाहरण हुन् कि नेपालगंज वरपर प्रतिभाको कमी छैन, तर दक्ष प्रशिक्षणको अभावले खेलाड़ीको क्षमता पूर्ण रूपमा विकास हुन सकेको छैन। बाँकेको कोहलपुर आठका समीर बस्नेतले घर आँगनमै अभ्यास गरेर प्रतियोगितामा जित हासिल गर्नुभयो। बाल्यकालदेखि दौड़प्रति रूचि राख्ने उहाँ अहिले नेपाली सेनाको तयारीमा हुनुहुन्छ।
20: यसको बाटोहरूमा ट्रेक आफूले ट्रेक नापेर त्यसमा गर्छ, त्यो मलाई बच्चैदेखि दौड्न अलि रमाइलो लाग्थ्यो, म यसमा त्यही भएर अगाडि पनि हुन्थे, त्यही भएर आर्मीतिरै फिल्डमा गएर दौड़ अहिलेदेखि तयारी गर्दैछ।
17: नेपालगंजकी स्वस्तिका साई भने नियमित प्रशिक्षण लिइरहनु भएको छ। प्रशिक्षक राजेन्द्र कुमार साईको मार्गदर्शनमा दैनिक 2 घण्टा अभ्यास गर्ने उहाँ स्वास्थ्य समस्या हुँदाहुँदै पनि 5 किलोमिटर दौड़मा प्रथम हुन सफल हुनुभयो।
0: एकदमै खुसी लागिरहेको हार्डवर्कको एचिभमेन्ट हो। म चाहिँ रङ्गशाला यहीँ नेपालगञ्जको रङ्गशालामा ट्रेनिङ गर्छु। पर डे 2 आवर हो। मेरो चाहिँ इन्जर थियो कम्मरको, त्यही पनि यत्रो इन्जरमा पनि यो फर्स्ट पोजिसन एचिभमेन्ट गर्दा चाहिँ खुसी लागेको छ।
17: आयोजक नेपालगंज म्याराथन अन्तर्गत रात्रिकालीन दौड़का रेस निर्देशक चन्द्रबहादुर गुरूङका अनुसार अपेक्षा भन्दा निकै कम खेलाड़ीको सहभागिता रहेको छ। यस वर्षको रात्रिकालीन दौड़मा 150 जना खेलाड़ीको लक्ष्य राखिएकोमा वास्तविक सहभागिता भने 50 मात्र रह्यो।
21: फ्राइडेको दिनमा फेरि यो आज जानेहरूले गर्दाखेरि पनि अलिकति डिस्टर्बेन्स छ। जोस अहिले टोटल गरेर लगभग हाम्रो 50 जना 5 किलो र 10 किलोमिटरमा 50 जना खेलाडीहरू सहभागी हुन्छ। हाम्रो टार्गेट चाहिँ 150 टार्गेट हो।
17: खेलप्रति आकर्षण बढे पनि सहभागिता अझै सीमित छ। प्रचार पहुँच र प्रोत्साहन पर्याप्त नभएको खेलाड़ीको गुनासो छ। ओलम्पियन गोल्ड मेडलिस्ट सन्तोषी श्रेष्ठका अनुसार प्रतियोगिताको स्तरसँगै खेलाड़ी सहभागिता पनि बढ़ाउन आवश्यक छ।
22: यसरी गर्नु एकदमै राम्रो, तर अझै मोर पार्टिसिपेन्टहरू चाहिँ गराउन सकियोस् भन्ने हो। मैले त्यस्तो पार्टिसिपेन्टहरू देखेन, अन्त त्यसरी पार्टिसिपेन्टहरूलाई त्यही अनुसारको फेसिलिटी, त्यही अनुसारको मोटिभेसन, प्राइज डिस्ट्रिब्युसनमा पनि अन टाइम हुनुभयो भने अझै नेपालगञ्ज चाहिँ खेलकुदमय र रनिङमय हुन्छ। सुधार्नुपर्ने कुराहरू मैले नेपालगञ्जमा धेरै देखेको छु।
17: नेपालगञ्जलाई साँच्चीकै दौड़मय शहर बनाउने हो भने प्रतियोगिता आयोजना मात्रै पर्याप्त नहुने कतिपय खेलाड़ीहरूको बुझाइ छ। खेलाड़ीका लागि पर्याप्त सुविधा अभाव, प्रोत्साहन अभाव र पुरस्कार वितरणमा हुने ढिलाइका कारण खेलाड़ीको मनोबल घट्ने गरेको उनीहरू बताउँछन्। निशु जोशी, सीआईएन रेडियो कृष्णसार एफएम नेपालगञ्ज बाँके।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मनसूनमा कहाँ कहाँ जोखिम, के तयारी गर्नुपर्ने?
23: प्रदेशगत हिसाबले चाहिँ लुम्बिनी प्रदेशलाई लिएको छ। त्यसै गरी अब क्रमागत रूपमा भन्दा लुम्बिनी पछि कोशी, मधेस होइन, सुदूरपश्चिम, बागमती, गण्डकी हुँदै सबैभन्दा कम चाहिँ कर्णाली प्रदेशमा पर्छ भनिएको छ।
1: यस वर्ष विपदबाट बस्नको लागि के कुरामा ध्यान दिनुपर्छ, विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
24: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब साप्ताहिक श्रृंखला हेलो मौसम।
25: मनसून पानी पर्ने समय मात्रै होइन, यो विपदको घण्टी पनि हो। यो वर्षको मनसूनमा तपाई बस्ने ठाउँ कतिको सुरक्षित छ, कहाँ कहाँ बढ़ी खतरा छ त, र तपाईले आजैदेखि के तयारी गर्नुपर्छ? नमस्कार, कार्यक्रम हेलो मौसममा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ। आजको हेलो मौसममा हामी यो मनसूनका समयमा हुने विपदका जोखिमका घटना र त्यसबाट बस्नका लागि हामीले अपनाउन पर्ने उपायका बारेमा कुराकानी गर्दैछौ। कुराकानीको लागि आज हाम्रो स्टुडियोमा हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। यहाँलाई स्वागत छ। अघिल्लो पालिको मै बस्ने ठाउँ कतिको सुरक्षित छ, कहाँ कहाँ बढ़ी खतरा छ त, र तपाईले आजैदेखि के तयारी गर्नुपर्छ? नमस्कार, कार्यक्रम हेलो मौसममा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ। आजको हेलो मौसममा हामी यो

0: प्रभावित हुने भनेर आकलन भइरहँदाखेरि यो वर्ष चाहिँ घटेर करिब 2.5 लाख चाहिँ प्रभावित हुने भनेर आकलन हुँदैछ भन्ने तयारी पनि सुनियो। खास यो चाहिँ त्यति धेरै ठूलो संख्याबाट सट्टै 2.5 लाखमा घट्नुको कारण चाहिँ के होला?
1: अब एउटा त पहिला हामीले इस्टिमेट गरेको अलिकति बढी र अब प्र्याक्टिकली चाहिँ लास्टमा चाहिँ वास्तवमा चाहिँ अलिकति थोरै चाहिँ भएको हो होइन। त्यो अनुसार अहिलेको चाहिँ अझ पोहोरको भन्दा पनि अलिकति फोरकास्ट अझै राम्ररी गरेको थप पनि हुने भयो एउटा
0: त्यो पनि भयो। अर्को चाहिँ वास्तविक अनुमान डेटामा आधारित भएर पूर्वानुमान गर्ने प्रयास पनि गरियो अलिकति तथ्यमा आधारित भएर,
1: त्यो पनि सुधार
0: यसो हजुरको भरमा भन्दा पनि तथ्यमा आधारित भएर गर्ने कोसिस हो भनेर बुझ्दा पनि भयो।
1: त्यसरी नै बुझ्दा हुन्छ।
0: जस्तो अब 2.5 लाख जनसंख्या भने पनि जनसंख्या, 19 लाख भने पनि जनसंख्या, ज्यान त ज्यान हो नि त। यो आँकडा चाहिँ कतिको गम्भीरताको संकेत चाहिँ हो?
1: यस्तो हामीले यो पनि यतिजना चाहिँ प्रभावित हुन सक्छ भनेर हामीले अनुमान हो यो पनि है। यसमा पनि अलिक बढी चाहिँ प्रत्यक्ष रूपमा चाहिँ प्रभावै पार्ने भनेको चाहिँ यसको 10% चाहिँ बढी प्रभाव पर्छ प्रत्यक्ष। उनीहरू चाहिँ प्रभावितै हुन्छन् यतिजना चाहिँ भन्ने हो। अब 2,26,000 को 10% भनेको चाहिँ 22,000 होइन, 22,000 जति करिब चाहिँ प्रत्यक्ष प्रभावित हुने जनसंख्या हो भने
0: पनि ठूलै अनुमान हो 22,000 भनेको पनि
1: ठूलै अनुमान हो।
0: त्यसमध्ये पनि 5,100 करिब घर परिवार प्रभावित हुने भनिएको छ होइन। यो पनि विपदको चाहिँ ठूलै घण्टी बज्छ है भन्ने खालको संकेत पनि हो एक किसिमको।
1: अब यस्तो
0: पानी नपरे पनि अब
1: होइन, पानी नपर्ने नै भन्ने पनि छैन, फेरि अलिक कम पर्ने हो सरदर भन्दा अलिक
0: पर्न पनि
1: भयो होइन,
0: 40% पानी पर्न सक्ने सम्भावना।
1: त्यो भनिसक्दाखेरि त अब फेरि सरदरै पानी पनि नपर्ने भन्ने पनि होइन नि त। फेरि पूर्वानुमान भन्नु र त्यसमा त अब हाम्रा विभिन्न कारणहरू अहिले जलवायु परिवर्तनका कारणले पनि हामीले कतिपय विषयहरू चाहिँ फोरकास्ट गरे भन्दा ठ्याक्कै नमिल्न पनि सक्ने हुन्छ होइन। त्यो बेलाको अब अहिले त झन् धेरै अगाडि नै गरेका छौँ नि त हामीले होइन, मन सुरु नै भएको छैन, सुरु भएपछि पनि अझ 4-5 महिनासम्म रहि नै रहन्छ भनेपछि
0: यसपालि कम प्रभाव पर्छ भनेर ढुक्कले बस्न सक्ने स्थिति त छैन, हामीले तयारी गर्नु पर्ने।
1: विपदको दृष्टिबाट त हामीले सरदर भन्दा कम भन्दै गर्दा पनि विपद त घट्छ भन्ने अनुमान छैन हाम्रो।
0: त्यसो भए अब कुन कुन क्षेत्र चाहिँ अलि बढी प्रभावित हुने जोखिम चाहिँ यहाँले अनुमान गर्नु भएको छ?
1: सबैभन्दा बढी प्रभाव हुने, बढी प्रभाव पर्ने भनेर प्रदेशगत हिसाबले चाहिँ लुम्बिनी प्रदेशलाई लिएको छ। त्यसै गरी अब क्रमागत रूपमा भन्दा लुम्बिनी पछि कोशी, मधेश होइन, सुदूरपश्चिम, बागमती, गण्डकी हुँदै सबैभन्दा कम चाहिँ कर्णाली प्रदेशमा पर्छ भनिएको छ।
0: लुम्बिनी प्रदेशलाई चाहिँ बढी जोखिमको हिसाबले किन अगाडि राखियो?
1: होइन, यसमा एउटा त यहाँ संख्यात्मक हिसाबले भन्नुपर्छ, जुन हामीले यो घर परिवार र जनसंख्याको जुन अघि भन्यौँ यतिजना, त्यहाँबाट अलिकति त्यहाँको जनघनत्वको पनि हिसाबले र त्यो प्रदेशमा अलिकति बढी पानी पनि अलिक बढी पर्ने जस्तो हाम्रो अनुमान भएको भएर त्यही अनुसार त्यहाँ बढी प्रभावित हुन्छ भनिएको।
0: जिल्लागत हिसाबमा छुट्याउन सकिने अवस्था छ कि छैन?
1: जिल्लागत हिसाबमा अहिले फाइनल भइसकेको छैन, हामीले कार्ययोजना स्वीकृति गरेर पब्लिस गरेपछि त्यो पछि नै फाइनल हुन्छ। बढी चाहिँ अब लुम्बिनीमा बढी भनिएपछि लुम्बिनीका धेरै जस्ता जिल्लाहरू सबै पनि पर्न सक्ने भए होइन।
0: कस्तो खालको जोखिम चाहिँ अलिक बढी हुन सक्ने सम्भावना देखिएको छ? जस्तो बाढी, पहिरो, चट्याङ भयो होइन,
1: यहाँले भने जस्तै अब जुन यो प्रदेशहरूमा जिल्लागत रूपमा हेर्दा पनि हामीले ओभरअलमा चाहिँ हाम्रो 3 पहाड़ी, हिमाली र तराई क्षेत्रको अलिकति फरक किसिमको विपद हुने गर्छ र त्यसमा बाढ़ी र पहिरोको हिसाबले चाहिँ पहाड़ी क्षेत्रमा चाहिँ विशेष गरी अझ पहिरो र बाढ़ी पनि आउन सक्ने भने मधेसमा चाहिँ बाढ़ी र डुबानको समस्याहरू र त्यो सँगसँगै अब अलिकति पानी कम परेर त्यही मनसुनकै समयमा पनि ड्राउट, अलिक सुक्खाको समस्या पनि तराई
0: खडेरी पनि गत वर्ष पनि तराई मधेसमा त खडेरीले धान रोप्न नपाएर धेरै किसान मारमा पर्ने देखिएको थियो। यो वर्ष पनि त्यो दोहोरिने सम्भावना
1: छ, तर यसको लागि हामीले फेरि छुट्टै कार्ययोजना अलि अघि नै यसको तयारी गरेर हामीले कार्यान्वयन चाहिँ आइरहेको छ। यदि यस्तै समस्या आयो भने पनि त्यही कार्ययोजना अनुसार नै हामीले काम गर्छौँ।
0: अब अलिकति तयारीको कुरा गरौँ। सरकारले गर्ने तयारी त छँदै नै छ, तर सरकार पुग्नुभन्दा अगाडि आफूले तयारी गर्नु पर्यो नि त। व्यक्ति आफै स्वयं तयारी अवस्थामा रहनु पर्यो। के गर्नुपर्छ त व्यक्तिले चाहिँ अब यो जुन मनसुन विपद छ, मनसुनजन्य विपदबाट जोगिनको लागि चाहिँ अहिले नै गर्नुपर्ने तयारी चाहिँ के छन्?
1: एकदम यहाँले राइट भन्नुभएको छ। अब विपद व्यवस्थापन चाहिँ एउटा हामी सबैको साझा जिम्मेवारी नै हो। एउटा निकाय, एउटा व्यक्तिको मात्र सिंगल प्रयत्नबाट यो व्यवस्थापन त्यति सहज हुँदैन। तर अर्को विषय भनेको चाहिँ अब विपद भन्ने बित्तिकै यति धेरै सेन्सिटिभ हुन्छ कि गभर्मेन्टका आर्म्सहरू चाहिँ त्यहाँ पुग्नुभन्दा अगाडि नै उहाँलाई सपोर्ट चाहिसकेको हुन्छ कि। कोही व्यक्तिहरू त 5-10 सेकेन्डको वा आधा मिनट, 1 मिनटको पनि सपोर्ट नपाएर पनि ज्यान जाने हुन सक्छ नि त। त्यस्तो अवस्थामा तुरन्त

0: कम्युनिटी होइन परिवार त्यहाँ वरिपरि जो हुनुहुन्छ उहाँहरूकै सपोर्ट नै सबभन्दा महत्वपूर्ण हुन्छ। त्यही भएर आम नागरिकहरू सबैले चाहिँ आफ्नो तर्फबाट चाहिँ एकअर्कालाई सहयोग गर्ने होइन आफ्नो विपद कुन विपद पर्दाखेरि कसरी सजग रहने भन्ने विषयहरू जुन हामी प्राधिकरण लगायत विपद सम्बन्धन निकायहरूले विभिन्न श्रव्य दृश्य सामग्री मार्फत हामीले प्रचार प्रसार गरेका छौँ त्यो विषयहरूमा पनि यहाँहरूले चनाखो भएर अलिक सचेत
1: प्रचार प्रसार चाहिँ कहाँ हेर्ने त कसरी हेर्ने
0: त्यो प्रचार प्रसार यहाँहरूको एउटा मिडियम पनि भयो भने यस्तै हामीले आम सञ्चार माध्यमहरू पनि छ सोसियल मिडियाहरू धेरै जसो सबै
1: व्यवस्थापन प्राधिकरणको त आफ्नै फेसबुक पेज पनि छ
0: विभिन्न हाम्रो विभिन्न अब डिजिटल प्लेटफर्महरू छ होइन सबै ती प्लेटफर्महरूमा यहाँले भने जस्तै फेसबुकमा होइन भाइबरमा युट्युबमा टिकटकमा सबै हाम्रो प्राधिकरण पनि छ आफ्नो हाम्रो प्लेटफर्म भने अरू जस्तै विपद सम्बन्धन निकाय सुरक्षा निकायहरू तिनटैको पनि आफ्नो प्लेटफर्महरू छ त्यस्तै गरी स्थानीय पालिकाहरू प्रदेशहरूको होइन धेरै निकायहरू हुनुहुन्छ जो विपदमा आपदा हुनुहुन्छ उहाँहरूका आफ्नो प्लेटफर्महरू
1: निकायहरू के छन्
0: स्थानीय पालिका भयो ओडा स्तरमै पनि विपद समितिहरू हुन्छ होइन त्यसो समुदाय स्तरका समितिहरू हुन्छन् स्वयंसेवकहरू हुन्छन् अनि त्यसपछि अब सिडिओ कार्यालयहरू भयो डीडीएमसी त्यहाँ हुन्छ होइन जिल्ला विपद व्यवस्थापन समिति हुन्छ फेरि त्यस्तै अनुसार आपतकालमा चाहिँ तुरन्त परिचालन हुने गरी चाहिँ जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र हुन्छ।
2: अर्घाखाँचीको दुर्गा फाट कुरुलेमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने 27 जना घाइते भएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई आधिकारिक डिलरबाट रासायनिक मल खरिद गर्न अनुरोध गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षामा नन ग्रेडिङ भएका विद्यार्थीलाई फेरि परीक्षाको तयारीको लागि कक्षा सञ्चालन गर्ने बताउनु भएको छ। सरकारले दुई तिहाईको बहुमतपूर्ण उपयोग गर्दै उत्तरदायी भूमिका निर्वाह गर्नको लागि प्रतिनिधि सभाका विपक्षी सांसदहरूले आग्रह गरेका छन्। आज राति कोशी मधेस बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ र आईसीसी क्रिकेट विश्वकप लीग दुईको एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि वैशाख 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. सामुदायिक सूचना नेटवर्क CIN-ले देशभरका सामुदायिक रेडियोहरूमा प्रसारण हुने गरी हेलो सांसद संवाद श्रृंखला उत्पादन तथा प्रसारण गर्दै आएको छ. विशेषतः संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण भइरहेको छ. आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्ना हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ.
2: धन्यवाद.
1: निर्वाचित भएर आइसक्नु भएपछि फेरि आउने जाने दोहोरो चलिरहेको छ कि होइन? जितिसकेपछि आएँ, अहिले यतितिर अल्झिरिनु परिरहेको छ भन्ने
2: छैन? म भर्खरै चार पाँच दिन मात्रै भएको छ जिल्लातिर पुगेर आएको छु.
1: जिल्ला गएर जितिसकेपछि काठमाडौँ आउनु हो, त्यसपछि फेरि फर्केर
2: फर्केर पुनः भर्खरै आएको छु.
1: के छ जनताहरूको अथवा मतदाताहरूको प्रतिक्रिया के छ तपाईँलाई? उहाँहरूले जिताउनु भयो, फेरि फर्किनुभयो, तपाईँ काठमाडौँ आउनुभयो, फेरि फर्केर जिल्ला जानुभयो, अहिले काठमाडौँ आउनु भएको छ. जसरी तपाईँले निर्वाचित हुँदै गर्दाखेरि तुरन्तैदेखि ल हामीलाई यस्तो चाहियो, यसरी गर्नु पर्यो भन्ने कुरा आइरहेको छ कि सुख शान्ति नै छ अहिले? त्यस्तो
2: ठिकै छ. अब जनताहरूको स्वाभाविक रूपमा अब चाहना हुने नै भयो. एउटा जनप्रतिनिधिबाट आफ्नो क्षेत्रको समग्र विकासको लागि पहल होस् भन्ने स्वाभाविक चाहना हुने नै हो. अब त्यो चाहना अनुसार जनताहरूले एउटा जुन आशा राखेका छन्, जुन विश्वास गरेका छन्, स्वाभाविक पनि हो र भए पनि रहेछ जनताहरूले.
1: तपाईँले निर्वाचनको बेलामा के गर्छु भन्नुभएको थियो र जितिसकेपछि खै तपाईँले यो गर्छु भन्नुभएको थियो गर्नु भएन भनेर गुनासो त अहिले नै आइ नै सकेको छैन होला कि कस्तो
2: छैन? यसपालि मैले धेरै कुराहरू घोषणा पत्र पनि बनाएको थिएन.
1: अघिल्लो पटक निर्वाचन लड्दाखेरि चाहिँ थियो,
2: अघिल्लो पटक चाहिँ थियो, यसपालि नयाँ घोषणा पत्र थिएन. मैले अघिल्लो पटककै घोषणा पत्रका केही कामहरू जो अधुरा थिए तिनीहरूलाई पूरा गर्छौं भन्ने नै मेरो चाहिँ मुख्य एजेण्डा थियो.
1: जस्तै उदाहरणको लागि
2: तीन चारवटा कुराहरू, खास गरेर अब विभिन्न किसिमका समस्याहरू. हाम्रो दार्चुला जिल्ला भौगोलिक रूपमा धेरै विकट छ. 61 वडाहरू छन्, चट्टानी भूभाग छ, बस्ती छरिएको छ, एकदम छरिएको बस्ती छ. एउटै वडामा पनि दुई तीन दिन लाग्छ प्रत्येक घरधुरीमा पुग्नको लागि वडामा. त्यस कारणले असंख्य समस्याहरू छन् त्यहाँ. कतिपय ठाउँमा घोरेटो बाटोको पनि नपुगेका स्थिति छ, कतिपय ठाउँमा खानेपानीको पनि अझै समस्या छ. सिँचाइको, सड़कको, स्वास्थ्यको, संचारको टाढा गाँडा भावनाले जतिसुकै टेलिफोन टावर बनाए पनि अझ केही घरधुरीहरूमा पहुँच नहुने स्थिति भौगोलिक कारणले. त्यस्ता समस्याहरू छन्, तिनलाई पनि आफ्नो आफ्नो समस्या सबैलाई ठूलो भयो हुनाले आम जनताले त्यही समस्याहरू पनि हल हुनुपर्छ भन्ने सानो घोरेटो बाटोदेखि लिएर सड़कसम्मका कुराहरू पनि राखेका छन्.
1: तपाईँले त्यो चुनावको बेलामा गर्छु भन्नुभएको छ,
2: अब ती समग्र कुराहरू सम्बन्धित निकायबाट सबै मैले गर्छु भन्ने कुरा भएन. कुनै वडा स्तरीय कार्यक्रमभित्र समावेश गर्नुपर्ने, कुनै पालिका, कुनै प्रदेशदेखि लिएर यसमा पहल गर्ने कोर्डिनेसन गर्छु भनेको छु. म तिनको लागि ती योजनाको लागि समन्वय गर्ने कुरा गरेका छु. मैले खास गरेर दार्चुला जिल्लाको समग्र विकासमा टेवा पुर्याउने मुख्य एक नम्बरमा दार्चुला तिङ्कर सड़क छ. चीनको तिब्बत खास गरेर ताक्लागोट जोड्ने सड़क हो यो. परापूर्व कालदेखि नै व्यापारिक रूपमा र धार्मिक रूपमा कैलाश मानसरोवर जाने सबभन्दा छोटो रूट हो. यसमा यसलाई यो सड़कलाई यो मेरो कार्यकालमा पूर्णता गर्दै यसलाई चाहिँ तिङ्करसम्म लिपुलेखसम्म पुर्याउँदै यसलाई सड़क मात्रै होइन कि यसलाई चाइनासँगको व्यापार, चीन, भारत, नेपाल त्रिदेशीय व्यापारको एउटा व्यापारिक बिन्दु बनाउने र कैलाश मानसरोवर त्यहाँबाट एकदम नजिक पर्छ. कैलाश मानसरोवरलाई एउटा धार्मिक रूपमा चाहिँ यो रूटलाई धार्मिक रूटको रूपमा विकास गर्दै तिङ्करमा हामीले अध्यागमन विभाग कार्यालय स्वीकृति गर्ने काम

0: अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग. संयुक्त राष्ट्र संघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले पाकिस्तानले गत मार्चमा अफगानिस्तानको एक उपचार केन्द्रमा गरेको हवाई आक्रमणमा मारिनेको संख्या 269 भन्दा धेरै रहेको खुलासा गरेको छ. राजधानी काबुल स्थित लागू पदार्थ दुर्व्यसनीहरूको उपचार गर्ने एउटा केन्द्रमा भएको उक्त हमला पछिल्लो दुई दशक यता अफगानिस्तानमा भएको सबैभन्दा ठूलो आक्रमण रहेको बताइएको थियो. बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट.
1: केही महिनादेखि चलिरहेको पाकिस्तान र अफगानिस्तान बीचको युद्धमा सयौंको संख्यामा मानिसहरूले ज्यान गुमाएका छन्. अधिकांशको मृत्यु पाकिस्तानी हवाई हमलाबाट भएको विवरण छ. इस्लामाबादले सशस्त्र लडाकु समूहलाई आश्रय दिएको आरोप तालिबान सरकारमाथि लगाउँदै आएको छ, तर काबुलले यो आरोप अस्वीकार गर्दै आएको छ. लागू औषध दुर्व्यसनीको उपचार केन्द्रमा भएको आक्रमणमा भएको क्षति लामो समय हिंसाबाट गुज्रिएको अफगानिस्तानमा पछिल्ला वर्षहरूमा भएको सबैभन्दा ठूलो घटना थियो. घटना लगत्तै त्यहाँ पुगेको संयुक्त राष्ट्र संघ र बीबीसीको अफगान सेवाको टोलीले गैर सैनिक संरचनामा आक्रमण भएको पुष्टि गरेका छन्. तर पाकिस्तानले सर्वसाधारणको निशानामा आक्रमण नगरिएको दावी छोडेको छैन. बीबीसीसँग पनि उसले सैन्य र आतंकवादी पूर्वाधारमा आक्रमण गरिएको दोहोर्याएको छ. आक्रमणमा परेको उपचार केन्द्र अमेरिकी र नेटो सैनिकहरूले छोडेर गएपछि खाली भएको तालिम केन्द्रमा स्थापना भएको थियो. उक्त केन्द्रमा पाकिस्तानले मार्च 16 तीनवटा बम खसालेको अस्पतालमा कार्यरत एकजना डाक्टरले बीबीसीसँग बताएका थिए. संयुक्त राष्ट्र संघको प्रतिवेदनले छर्रा र आगोका कारण उपचार केन्द्रमा मानिसहरूको मृत्यु भएको उल्लेख गरेको छ. बीबीसी आक्रमणमा परेको उक्त केन्द्रमा पुग्दा त्यहाँ लागेको आगो निभिसकेको थिएन. 30 भन्दा बढ़ी शव स्ट्रेचरमा राखेर बाहिर निकाल्दै गरेको त्यसबेला देखिएको थियो.
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ. भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ. त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
2: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास.
3: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम.

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषत जनतालाई संसद र सांसदप्रति र संसद र सांसदलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यले यो संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण भइरहेको छ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग सिन्धुलीबाट निर्वाचित सांसद पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
1: नमस्कार।
0: पहिले यहाँको नाम बढ़ी पूर्वाधार विज्ञको रूपमा, सड़क दुर्घटना अथवा संरचना निर्माण पुननिर्माणको विज्ञको रूपमा अलि बढ़ी चर्चामा रह्यो। सांसद हुँदै गर्दाखेरि चाहिँ के सोचिराख्नु भएको छ? हिजो आज चाहिँ त्यहीँबाट अगाडि बढ़ौं।
1: अब हिजो चाहिँ यो गर्नु पर्यो, यसरी सुधार गर्नु पर्यो, गर्नुपर्ने चीज हो भनेर चाहिँ सम्बन्धित निकायलाई सुझाव दिइरहन्थे। अब त्यो भेटेरै होस्, लिखितै होस्, अथवा मिडियाको माध्यमबाट होस्, अथवा सामाजिक सञ्जालको माध्यमबाट होस्, अथवा सड़कबाट पनि ती सन्देशहरू अब हामी नागरिककै हित हकको लागि र सुरक्षाको लागि र व्यवस्थापनको लागि ती सुझावहरू दिने ठाउँमा थिए भनेदेखि आज ती सुझावहरू नै कार्यान्वयन गर्ने ठाउँमा चाहिँ पुगेका छौं। त्यही भएर जुन हिसाबले हामीले देशको सुधार, विशेष गरेर मेरो पूर्वाधार क्षेत्र, सार्वजनिक यातायात, सड़क सुरक्षाको विषयहरू अब हामी चाहिँ यसलाई कानूनी तहबाट कसरी यसलाई चाहिँ सुधार गर्ने, प्रक्रियागत स्पष्टता लिएर आउने र नीति नियममा चाहिँ कसरी सुधार गर्ने, कति नीति नयाँ नियम ल्याउनु पर्छ भन्ने कुरामा चाहिँ अहिले हाम्रो बढ़ी जोड छ र त्यसैमा चाहिँ हामी काम गरिरहेको छौं। अब चाहिँ हिजो चाहिँ सुधार गराओ भन्ने ठाउँमा थियो भने अब चाहिँ सुधार गर्ने ठाउँमा छु।
0: हिजो विचार अथवा सुझाव दिँदै गर्दा र आज काम गर्ने ठाउँमा पुग्दै गर्दाखेरि हिजो सुझाव दिनु भन्नु मात्र सजिलो रहेछ कि आज अब काम गर्नुमा सजिलो अप्ठ्यारो रहेछ?
1: सुझाव दिन त निकै सजिलो हो र आज सांसद चुनिरहँदाखेरि पनि मलाई पनि हरेक दिन चाहिँ सुझावहरू आइ नै रहन्छन् र अब सामाजिक सञ्जाल भयो अथवा चाहिँ संचार माध्यमबाट भयो, सड़कबाट भयो, फोन गरेर भयो, म्यासेजहरूबाट पनि धेरै सुझावहरू आइरहेका हुन्छन्।
0: अहिलेको सुझावहरू चाहिँ तपाईँलाई चाहिँ के आइरहेका छ?
1: अब मलाई त सबै थरीका सुझाव आउँछन् होइन। अब पूर्वाधार, सार्वजनिक यातायात, सड़क सुरक्षा सम्बन्धित धेरै नै सुझावहरू आउँछन्। ती बाहेक अब शिक्षा, स्वास्थ्य होइन, अब सुशासनका कुराहरू यी पनि आइरहेका हुन्छन्।
0: त्यो जिल्लाबाट अलि बढी हो कि अथवा देशैभरिबाट?
1: जिल्लाभरिबाट नै आउँछन्, देशभरिबाट पनि आउँछन्, विदेशबाट पनि अझ धेरै आइरहेका छन्।
0: विशेष त निर्वाचनको बेलामा सांसदहरूले कानून बनाउँछु अथवा म नीति नियम निर्माण गर्न जान लागेको हो भन्दाखेरि अर्को प्रतिस्पर्धी सांसदले विकास पुलपुलेसाको कुरा गरिदियो भने नीति निर्माणको पाटो अथवा त्यो कुरा उठाउने सांसद ओझेलमा पर्ने हो कि भन्ने डर हामी देख्छौं अहिलेसम्मको अवस्थामा। तपाईँले चुनावको बेलामा म नीति नियम नै बनाउने हो नै भन्नुभयो कि अथवा फेरि पहिलेको जस्तै विकास निर्माणको कुरा पनि गर्नु पर्यो ताकि त्यो कुरा पनि अहिले सुझावको रूपमा, परामर्शको रूपमा आइरहेका छ?
1: होइन, अब पहिलाका राजनीतिक पार्टीहरू चाहिँ किन आज चाहिँ फेल भयो भन्दाखेरि यो नचाहिने चाहिँ आश्वासन नागरिकलाई दिएर हो होइन। आज पनि अब खास अरूको कुरा त म गर्ने मान्छे पनि होइन, गर्ने नि मन लाग्दैन, तै पनि एउटा कुरा चाहिँ के भनिहाल्छु भन्दाखेरि आज हामी चुनाव सकिसकेपछि पनि जो हाम्रै जिल्लाको विपक्षी दलका जो प्रतिस्पर्धी हुनुहुन्थ्यो उहाँहरूले आज पनि सामाजिक सञ्जालमा चाहिँ म सांसद भइरहँदाखेरि यी परियोजनाहरू लिएर आए, अहिलेका चुनिएका सांसद चाहिँ के गरिराखेका छन्, चाहिँ परियोजना चाहिँ जिल्लामा ल्याउन रुचि नै छैन कि भनेर चाहिँ छरपष्ट रूपमा चाहिँ सामाजिक सञ्जालमा लेखेको मलाई अरूले देखाइरहन्छन् होइन। भनेपछि हाम्रो अहिले पनि मानसिकता चाहिँ के छ भन्दाखेरि सांसदले चाहिँ मन्त्रालय मन्त्रालय धाएर परियोजना चाहिँ आफ्नो क्षेत्रमा लग्यो भने चाहिँ भोलिको दिनमा भोट आउँछ, हाम्रो कर्तव्य त्यो रहेछ भन्ने कुरा चाहिँ बढी जनतालाई चाहिँ पहिलाका चाहिँ राजनीतिक पार्टीहरूले बुझाउनु भएको छ, अहिले पनि उहाँहरू त्यसमै हुनुहुन्छ
0: भनेको। अहिले त त्यसो भए तपाईँ सिंहदरबार धाइराख्नु भएको छ कि छैन, यसको विकासको केही गरौँ हजुर?
1: अब सिंहदरबार त मेरो आफ्नै अब कार्यालय पनि त्यही छ, जानु त परिहाल्यो।
0: बजेट कार्यक्रम अथवा पुलपुलेसा अथवा केही सड़कको लागि भने
1: छ छ, अब यसमा झुटो बोल्ने कुरो पनि हुँदैन। अब यति धेरै चाहिँ त्यहाँको नागरिकहरूले चाहिँ अब उहाँहरूको एकदमै आवश्यकता पनि छ होइन, फेरि सांसद भएर आफ्नो एउटा प्रतिनिधि चुनाएर पठाइसकेपछि म चाहिँ कानून मात्र लेख्ने हो, म तपाईँहरूलाई भेट्न पनि आउँदिनँ, तपाईँहरूको गुनासो पनि सुन्दिनँ, तपाईँहरूको आवश्यकतामाथि पनि बोल्दिनँ भन्नु भने त्यो पनि एउटा अन्याय हुन्छ। त्यो पनि हामीले गर्न खोजेको चिज होइन होइन। हामीले चाहिँ बुझाउन खोजेको चाहिँ के हो भन्दाखेरि, हामीलाई हजुरहरूले किन जिताउनु भयो भन्दाखेरि, एउटा ल मेकर, एउटा हामीलाई चाहिँ कानून बनाउनको लागि, कानून मार्फत देश बनाउनको लागि चाहिँ हजुरहरूले हामीलाई जिताउनु भएको हो, यो कुरामा चाहिँ प्रष्ट हुनुपर्छ। तर त्यति भन्दै गर्दाखेरि पनि हजुरहरूको आवश्यकतामा त फेरि हामी तर्किने कुरो पनि हुँदैन भनेर चाहिँ उहाँहरूको चाहिँ जुन आवश्यकता छ त्यो अनुसारले जुन परियोजनाहरू चाहिन्छ ती हामीले पनि एउटा कलेक्सन गरेर एउटा डेटाबेस पनि हामीले बनाएका छौँ, र एउटा क्रमबद्ध रूपमा तिनीहरूलाई नै प्राथमिकतामा राखेर सरकारलाई चाहिँ हामीले यो हाल भनेको चाहिँ होइन, यी कुराहरूको चाहिँ आवश्यकता रहेछ भन्ने जानकारी चाहिँ हामीले सरकारका मन्त्रालयहरूमा जानकारी चाहिँ गराएका छौँ।
0: त्यो परोस् भनेर हो कि जानकारी अनुसार उनीहरूले त्यो अनुसारको विवेक प्रयोग गरेर हाल्छन् दिन्छन् भन्ने छ तपाईँलाई विश्वास?
1: हामीलाई त अब आवश्यकता अनुसारले पर्नुपर्छ भन्ने हो होइन। अब अहिले 165 चाहिँ हाम्रो निर्वाचन क्षेत्रहरू छन्, त्यहाँ चाहिँ 165 त निर्वाचित प्रत्यक्ष हुनुभएको छ भने 110 चाहिँ अन्य चाहिँ अब यो समानुपातिक प्रणाली अनुसारले निर्वाचित हुनु भएको छ। अब सबैजनालाई चाहिँ नागरिकहरूले पत्याएर पठाउनु भएको छ, अब उहाँहरूको आवश्यकतालाई त परिपूर्ति गर्नको लागि त परियोजना त हामी नै बढी जानकारी हुन्छौँ नि। जस्तो अहिले कुनै मन्त्रालयको एकजना मन्त्रीज्यूलाई जति चाहिँ अन्य चाहिँ निर्वाचन क्षेत्रको आवश्यकता अनुसारले जानकारी हुन्छ त्योभन्दा बढी त हामीलाई हुन्छ, त्यो अनुसारले हामीले जानकारी गराउने हो। तर हामीले चाहिँ अब यो प्रेसर दिन भएन, फेरि देशले चाहिँ मैले पहिले पनि भनेको छु, हामीले देशले जस्तै अहिले हाम्रो वाचापत्रमा पनि हामीले भन्यौं नि, हाम्रो चाहिँ जीडीपी अब 45 अर्ब अमेरिकन डलरबाट 5-7 वर्षमा 100 अर्ब अमेरिकन डलर पुर्याउँछौ भनेका छौं होइन। अब पर क्यापिटा इन्कम आज 1450 अमेरिकन डलरबाट 3000 अमेरिकन डलर पुर्याउँछौ 5-7 वर्षमा भनेको छौं। अब त्यो प्राप्तिको लागि त हामीले त परियोजनालाई वर्गीकृत गर्नु पर्यो, कुन कुन परियोजनालाई लगानी गर्ने, कुन कुन सेवा क्षेत्रमा लगानी गर्ने, र हाम्रो स्रोत कति हो भन्ने कुरा त फेरि सरकारले हेर्नुपर्ने कुरो हो।
0: यसमा सांसद अरू आगामी वर्षमा पनि आर्थिक वर्षको बेलामा बजेट यो कार्यक्रमको लागि यसरी धाउने क्रम त्यसो भए हट्दैन जस्तो लाग्छ तपाईँले अहिले तत्काल? किनभने सांसद सिंहदरबार हरेक ढोका ढोका चाहर्नुभन्दा त्यो आफै एउटा कुनै प्रक्रियाबाट जाओस् भन्ने अभ्यास सायद तपाईँ त्यसमा अलिक बढी रुचि राख्नुहुन्छ।
1: हो, मैले त पहिलेदेखि भने हाम्रो चाहिँ जुन आर्थिक विकास लक्ष्य छ, जस्तै हामी 7% चाहिँ आर्थिक चाहिँ वृद्धिको लक्ष्य राख, त्यसको लागि चाहिने परियोजना र त्यसको लागि सेवा चाहिने सेवा क्षेत्रमा पो पहिलो लगानी गर्नु पर्यो त, जनताको आधारभूत आवश्यकता पनि आवश्यक गर्नु पुरै गर्नु पर्यो। र हाम्रो आर्थिक विकास लक्ष्य जुन 7% आर्थिक वृद्धि भनेको छ, त्यो प्राप्त गर्न हामी कति कुन कुन परियोजना, हाम्रो त कति छ त अहिले अभाइलेबल हाम्रो चाहिँ लगानी गर्ने क्षमता, त्यो अनुसारले हामीले परियोजनाहरू छनौट गर्नुपर्छ। जस्तो आगामी वर्षको लागि कुन परियोजना कुन सेवा क्षेत्रमा लगानी गर्ने, दोस्रो वर्षमा कति गर्ने, तेस्रो वर्षमा कति गर्ने, चौथो वर्षमा कसरी गर्ने, पाँचौं वर्षमा त्यो गर्ने हो। त्यो लक्ष्य हामीले प्राप्त गर्यौं भनेदेखि त्यसले चाहिँ हाम्रो चाहिने परियोजना र सेवा क्षेत्र पनि बन्छन्, त्यसले गर्दाखेरि रोजगारी पनि सृजना हुन्छ, र उत्पादन बढेपछि हाम्रो आर्थिक स्थिति पनि आर्थिक हिसाबले पनि देश चाहिँ उन्नतिर जान्छ। अब होइन भने आवश्यकता छैन, तर भोलि भोटकै लागि चाहिँ परियोजनाहरू बनाउनु पर्यो भने होइन, जहाँ चाहिँ तपाईँको चाहिँ दिनको 100 गाडी गुड्दैन, त्यहाँ चाहिँ 4 लेनको सड़क बनाउनमा चाहिँ हामीले लगानी गरेर न हाम्रो लगानीको चाहिँ बालोमा चाहिँ पानी हाला जस्तो भएन, हाम्रो लगानी प्रतिफल दिएन, ती त हामीले पहिलाको थाहा छ। त्यही भएर मैले चाहिँ हाम्रो भौतिक पूर्वाधार मन्त्रीज्यूसँग पनि मैले यो विषयमा उहाँसँग पनि मेरो छलफल भयो, मैले के भने भन्दा अहिले पनि हाम्रो मान्यज्यूहरू हाम्रो सांसदज्यूहरू चाहिँ मन्त्रालय मन्त्रालय धाइरहनु भएको छ, म पनि त्यसमा अछुत त छुइनँ, तर यो कुरा चाहिँ हटाउनु पर्छ। यो चाहिँ एउटा चाहिँ वडाध्यक्षज्यूहरू जस्तो चाहिँ यो बजेट माग्न गएको हिसाबले सांसदले सोच्न थाल्यौं भनेदेखि त यो त परिवर्तन हुँदैन।
0: तपाईँले भने जस्तै यो हटाउनको लागि एउटा कुनै ऐन नियम कानून आउँदैमा हट्ने हो कि अथवा कसैको निर्देशनले मात्रै हट्न सक्ने हो कि त्यस्तो स्थिति?
1: एउटा चाहिँ सरकारले जो हाम्रो बजेट प्रक्रियामा हुनुहुन्छ, जुन जुन मन्त्रालय निकायहरू हुनुहुन्छ, उहाँले एउटा के प्रत्याभूति दिनु पर्यो भन्दा कसैलाई पक्षपात हुँदैन र हाम्रो चाहिँ सबैलाई सबैको आवश्यकता चाहिँ परिपूर्ति हुने गरेर व्यवस्थापन हुने गरेर हामी हाम्रो स्रोत अनुसारले चाहिँ हामी परियोजनाहरूको चाहिँ बजेट कार्यक्रममा राख्छौं भने त्यो प्रत्याभूति दिनुभयो भने त मान्छे हिँड्नै नै पर्दैन। तर एउटा कुरा चाहिँ के हो त भन्दा हामी हाम्रो आफ्नो निर्वाचन क्षेत्रमा चाहिँ सबैजनाले आवश्यकताको एउटा परियोजनाको एउटा डेटाबेस एउटा अध्ययन गरेर एउटा प्रतिवेदन चाहिँ तयार गर्नुपर्छ
0: सांसद हरेक सांसदले
1: पर्छ। त्यो प्रतिवेदन चाहिँ राज्यलाई बुझाउने हो, त्यसपछि चाहिँ राज्यले सो विवेक गरेर चाहिँ सरकारले चाहिँ त्यो बजेट तथा कार्यक्रममा ल्याउँदा चाहिँ त्यो एउटा सिस्टम हुन्छ जस्तो चाहिँ मलाई लाग्छ।
0: अहिलेसम्म जनतालाई किन विश्वास भएन त कि एउटा सांसदले आफ्नो जुन सूची बुझाउँछ त्यो सूची अनुसारको विकास अथवा बजेटमा समान ढंगले त्यसमा कम बेसी आवश्यकताको आधारमा दिन्छ भन्ने विषय, यद्यपि सांसदलाई पनि विश्वास अझै पनि छ कि छैन?
1: हामीलाई त विश्वास छ, फेरि हाम्रो त अब हाम्रो आफ्नै पनि सरकार हुँदाखेरि हामी सम्बन्धित मन्त्रालयका मन्त्रीज्यूहरूसँग बसेर छलफल पनि गर्न सक्छौ होइन। अब पहिला त अब हाम्रो नागरिकहरूले त पहिले पनि देखिरहेको छौ नि होइन, अब जस्तै चितवनमा धेरै बजेट जाने, झापामा धेरै जाने, डडेलधुरामा जाने होइन, अब यस्ता चाहिँ पहिलाका चाहिँ प्र्याक्टिसहरूले गर्दाखेरि अहिले पनि नागरिकहरू चाहिँ सशंकित हुनुहुन्छ क्या, त्यसले गर्दाखेरि एउटा अविश्वासको सिर्जना आएको हो। फेरि त्यो अविश्वास चाहिँ हटाउने भनेको यो भाषणले यो अन्तर्वार्ताले होइन क्या, कामले हो। अब जुन यसपालिको जेठ पन्ध्रमा जुन बजेट कार्यक्रम आउँछ त्यसमा चाहिँ सम्बोधन भयो भनेदेखि अर्कोपल्टलाई यो समस्याको हल भइहाल्छ क्या। त्यही भएर मैले मन्त्रीज्यूहरूलाई के भनेको छु भने कोही रिसाउँछ कोही खुसाउँछ होइन, सो विवेकले कसैलाई पनि अन्याय नहुने गरेर न्यायचित ढंगले चाहिँ बजेटहरू राखौं, त्यसले नै चाहिँ एउटा प्रतिफल दिन्छ।
0: अहिले चाहिँ विगतको जस्तो मन्त्री अथवा प्रधानमन्त्रीको जिल्ला निर्वाचन क्षेत्रमा त्यो पूरै बाढी नै लाग्ने, अरूमा खडेरी प्रकारको चाहिँ हुँदै नहुने,
1: त्यो पटक्कै हुँदै हुँदैन, त्यसमा त सँगै गर्नु पर्दैन।
0: तपाईँको आफ्नो जिल्लामा सड़कको कुरा अलिकति गरौं न, के छ तपाईँले के पाउनु हो? सिन्धुली जिल्लामा सड़क मरमतको कुरा, बनाउनु पर्ने कुरा, तपाईँले किन निर्वाचनको बेलामा त सबै कुराहरू हेर्न पाउनुभयो, देख्न पाउनुभयो अथवा सुन्न पाउनुभयो, के छ, के अझै गर्न बाँकी छ सड़क पूर्वाधारको क्षेत्रमा?
1: अब हेर्नुहोस्, अहिले सिन्धुली जिल्ला भनेको सबभन्दा धेरै सड़क सञ्जाल भएको जिल्ला मध्ये पर्छ होइन। अब बीपी राजमार्ग त्यहीँबाट गुड्छ, मदन भण्डारी त्यहीँबाट गुड्छ, मध्य पहाड़ी राजमार्ग त्यहीबाट गुड्छ होइन, यति धेरै चाहिँ तपाईँको राजमार्गै त्यही जिल्लाबाट गुडिरहेको छ। त्यही पनि त्यो जिल्लामा चाहिँ अधिकांश नागरिकको माग भनेको चाहिँ सड़क नै छ। त्यही भएर मैले के भन्ने गरेको छु भन्दा सिन्धुली क्षेत्र नम्बर दुईको चाहिँ सड़कको माग मात्र पूरा गर्ने हो भने देशको 10 वर्षको बजेट लगाएर सिन्धुली क्षेत्र नम्बर दुईमै खन्यायो भने नागरिकको माग अनुसारले हामी सड़क पिच गर्न सक्ने अवस्था चाहिँ छैन। त्यो अवस्था छ भनेपछि 165 वटै निर्वाचन क्षेत्रमा चाहिँ जति पनि सड़कको माग छ त्यो पूरा गर्न त नेपालको त 100 वर्षको बजेटले पनि पुग्नेवाला छैन। फेरि अहिले नागरिकमा चाहिँ कस्तो सोच भएको छ भन्दाखेरि जे कुरामा पनि लगेर सड़कमा जोड़िदिने। म तपाईँलाई उदाहरण दिन्छु, भर्खरै म 3 दिन जति भयो मेरो निर्वाचन क्षेत्रबाट फर्केको छु, मैले त्यहाँ चाहिँ सदरमुकामकै चाहिँ के वडाहरूमा चाहिँ त्यहाँ अन्तर्क्रिया कार्यक्रमहरू गरे अनि जे कुरामा पनि लास्टमा लगाएर सड़कमा जोड़िदिनुहुन्छ क्या। एउटा त्यहाँ अलि गाउँ अलि सदरमुकामभन्दा अलि माथि चाहिँ यति राम्रो चाहिँ तपाईँको स्कूल विद्यालयको बिल्डिङ बनाएर रहेछ, हामीले पहिला दरबार भन्थ्यौँ नि त्यस्तै टाइपको बनाएर रहेछ। अनि त्यहाँ चाहिँ गर्दा माग के भन्दाखेरि अब त्यहाँ अझ थप 9 कोटे भवन चाहियो र मुख्य सड़कबाट त्यहाँ जोड्ने सड़क चाहिँ पिच गर्नु पर्यो भन्ने माग गर्नुभयो। अनि मलाई आश्चर्य पनि लाग्यो, त्यत्रो छलफलमा त्यत्रो स्कुल छ फेरि नोकोटे किन चाहियो? फेरि त्यहाँ मुख्य सड़कबाट स्कुलसम्म जोड्नलाई फेरि चौडा पिच रोड चाहियो, यति हो भने यति हो भनेपछि त्यहाँ विद्यालयमा पढ्ने विद्यार्थीको कुरो त कसैले पनि गरेन क्या। भनेपछि हामीलाई चाहिँ खालि चाहिएको भौतिक पूर्वाधार मात्र रहेछ क्या। र मैले उहाँहरूलाई भनी भने तपाईँहरूले यत्रो छलफल भयो, यत्रो विद्यालयको कुरो गर्यौं, तर तपाईँले विद्यालयको शिक्षकको चाहिँ स्तरको कुरा गर्नु भएन, यहाँको विद्यार्थीहरूको चाहिँ हामीले के सहजता गरेको छौं, कसरी क्वालिटी एजुकेसन दिए, त्यो कुरै गर्नु भएन। फेरि अर्को चाहिँ स्वास्थ्य चौकीको कुरा गर्नुहुन्छ, त्यहाँ पनि फेरि एक तला थपको कुरो गर्नुहुन्छ, त्यहाँ डक्टर इक्विपमेन्टको त कुरै गर्नुहुन्न भनेपछि, अनि सड़कै कुरा। अहिले त यस्तो चाहिँ दिमागमा परेको छ कि एकछिनमा के भन्नुहुन्छ भन्दाखेरि, हाम्रो बच्चाले मेडिसिन पढ्न पाएन, डक्टर बन्ने इच्छा थियो भन्नुहुन्छ, के गर्नुपर्छ त भन्दा सड़क बनाइदिनु भयो भने कि ऊ त मेडिसिन पढ्न पाइहाल्छ जस्तो कुरो गर्नुहुन्छ। कृषिको कुरो गर्नुहुन्छ, सड़क छ, कृषिको उत्पादन कसरी बेच्ने, बजार व्यवस्थापनको लागि व्यवस्थापन मिलाइदिनु पर्यो भन्नुहुन्न, बाटो बनाइदिनु भयो भनेदेखि त हामी हाम्रो उत्पादन जहाँ लगेर पनि बेच्छौँ, रोजगारी भइहाल्छ भन्नुहुन्छ क्या। भनेपछि हाम्रो मानसिकतामा चाहिँ के परिरहेको छ भन्दा, हरेक कुरा घर घरमा खेत खेतमा जहाँ पनि पिच रोड चाहिँ बन्नुपर्छ भन्ने एउटा मानसिकताले पनि हामी चाहिँ एकदमै त्यो सोचमा छौँ। अब यसलाई चाहिँ हामीले परिवर्तन गर्नको लागि सही सही कुरा गर्नु पर्यो। र मैले निर्वाचन क्षेत्रमा के भनेको छु भन्दा, अहिले हाम्रो मुख्य प्राथमिकता भनेको सुशासन र रोजगारी हो। अहिले तपाईँ हरेक घरमा चाहिँ एकजना मात्र रोजगार हुन्थ्यो, महिनाको 25-30 हजार कमाउँथ्यो भनेदेखि हामी नेपालीहरूको धेरै समस्या त त्यही समाधान हुन्थ्यो क्या।
0: सिन्धुली दुईको चाहिँ त्यसो भए अब रोजगार चाहिँ अलिक बढाउनु हुने भयो तपाईँले?
1: हो, त्यही भएर मैले के गरेँ भने, जस्तो त्यहाँ भएका अहिले उद्योगहरू होइन, जस्तै त्यहाँ अहिले चाइनिजको लगानीमा 20 अर्बको लगानीमा चाहिँ मासु प्रशोधन उद्योग खुल्दैछ, म त्यहाँ गएँ, त्यसलाई कसरी सहजीकरण गर्न सकिन्छ, त्यसलाई कसरी चाँडोभन्दा चाँडो उत्पादनमा ल्याउन सकिन्छ, के सहजीकरण गर्न सकिन्छ भन्ने कुरा मैले त्यहाँ गएर मिटिङ राखेँ, त्यहाँ गएर सिडिओ साहब, त्यहाँको चाहिँ प्रशासन, त्यहाँको सबैलाई लिएर गएँ होइन।